0: पुगी पनि सकेका छौँ। व्यापार हिसाबले पनि एकदमै राम्रो छ, धेरै चलिरहेको हिन्दी फिल्मलाई पनि पछाडि पारिसकेको छ नेपाली फिल्मले।
1: नेपालगञ्जमा चलचित्र हेर्न सुर्खेत बर्दिया लगायतका क्षेत्र तथा भारतीय सीमावर्ती क्षेत्रबाट समेत दर्शक आउने गरेका छन्। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम नेपालगञ्ज बाँके।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकचोटि।
3: बाढ़ी प्रभावित राखिएको होल्डिङ सेन्टरमा 270 भन्दा बढ़ीलाई रुगा खोकी र ज्वरो, सड़क बगाएपछि कुहिँदे करोटौंको तरकारी, पुननिर्माण र जलवायु न्यायमा साथ खोज्न अर्थमन्त्री न्यूयोर्क, दोहा र बैंकक जाँदै।
2: कांग्रेस 15 महाधिवेशन अन्तर्गत पहिलो दिन 3,000 भन्दा बढ़ी ओडामा अधिवेशन, एमाले अध्यक्ष ओलीको निर्देशनमा नेतृत्व हस्तान्तरणको प्रसंग हटाएर प्रतिवेदन तयार, नेता पौडेल र पोखरेलको असहमति।
3: बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाइ, पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने भएपछि व्यवसायी उत्साहित, कार्बन व्यापार नियमावली संशोधन आयोजना अवधि 15 वर्ष।
2: रूसले युरोपेली संघका प्रतिनिधि लक्षित प्रतिबन्ध नीति विस्तार गर्दै, युक्रेनी क्षेत्रमा संसदीय निर्वाचन, अमेरिकाले रूसमाथिको नयाँ प्रतिबन्ध सम्बन्धी विधेयक ल्याउँदै,
3: र जापानमा शुरू विश्व एसियाली खेलकुदमा करातेतर्फ आज एरिका गुरूङले खेल्दै तेस्रो एनपीएलको पहिलो खेल लुम्बिनी र सुदूरपश्चिम बीच हुने।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले कोत्रोकै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद रिमा विश्वकर्मा, जसले राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न सामाजिक सञ्जालमा समाचार वाचन गर्दै हरेक दिन जस्तो राख्ने गरिएको थियो, यद्यपि पछिल्लो समयमा त्यो केही रोकिएको जस्तो देखिन्छ। र ग्रे जोनको रिपोर्ट पनि निकै चर्चा छ, यसबारेमा राष्ट्रपा सभापतिदेखि सांसदहरूलाई समेत पत्रकारले पटक पटक प्रश्न सोध्दै आएका छन्। यहाँ एउटा खुल्ला स्थान जस्तो देखिएको छ, जहाँ राष्ट्रपा सभापति लामिछाने बाहिर निस्कदै गर्दा त्यहाँ पत्रकारहरूले बाटोमै रोकेका छन्। ग्रे जोनको रिपोर्टको बारेमा के हो भन्ने बारेमा सोधेको जस्तो देखिन्छ, र सभापति लामिछाने जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, रिमाले वाचन नगरेको समाचार कसरी साँचो हुन्छ त, मलाई यो केही पनि थाहा छैन।
3: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दयाजुको अध्ययन शुरू गर्नुभन्दा अगाडि मेरो हृदयमा चाहिँ एउटा प्रश्न छ जुन सायद आज धेरै मानिसहरूको हृदयमा पनि हुन सक्छ।
2: भाइ भन्नुहोस् न, कस्तो प्रश्न हो त्यो?
1: कहिले काहीँ मलाई लाग्छ दाई, मैले धेरै गल्तीहरू चाहिँ मेरो जीवनमा गरेको छु अनि यी सबै कुराहरूको बावजुद पनि के परमेश्वरले चाहिँ मलाई साँच्चै नै स्वीकार गर्नुहुन्छ होला त? र मैले गरेका खराब कुराहरूको कारण म आफैलाई एउटा प्रश्न आउँछ कि साँच्चै नै म उहाँको नजिक जान चाहिँ योग्यको छु र?
2: भाइ तपाईँले अत्यन्तै महत्वपूर्ण र गम्भीर प्रश्न गर्नुभयो र आजको अध्ययनले यही प्रश्नको अत्यन्तै सुन्दर तरिकाले उत्तर दिनेछ।
1: साँच्चै नै भाइ, त्यसो भए मेरो लागि आजको अध्ययन धेरै नै महत्वपूर्ण हुने रहेछ।
2: अवश्य पनि भाइ, अघिल्लो अध्ययनमा हामीले मानिसको पुरानो अवस्थाबारे सिकेका थियौं। पाप र अपराधको कारण मानिस परमेश्वरबाट अलग भएको थियो। हामीले आफ्नो जीवन जाँच्नुपर्छ र ख्रिस्टले दिनुभएको नयाँ जीवनमा अघि बढ्नुपर्छ भन्ने कुरा हामीले बुझेका थियौं।
1: साँच्चै हो नि दाई, तर यदि हामी कमजोर अवस्थामा थियौं भने परमेश्वरले हामीलाई कसरी चाहिँ बचाउनु भयो त?
2: भाइ यहीबाट आजको सुन्दर सत्य चाहिँ शुरू हुन्छ। परमेश्वरले हामीलाई हाम्रो योग्यताको कारण बचाउनु भएको होइन, उहाँ कृपामा धनी हुनुहुन्छ। उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो।
1: त्यसो भए परमेश्वरको प्रेम हाम्रो कर्ममा निर्भर छैन?
2: भाइ परमेश्वरले हामीलाई प्रेम गर्नुभयो। हामी पापमा मरेका भए तापनि उहाँले ख्रीष्टसँगै हामीलाई जीवित पार्नुभयो। आज हामी भन्न सक्छौ परमेश्वरको अनुग्रहद्वारा हामीले उद्धार पाएका छौं। असल काम उद्धार पाउने मूल्य होइन, उद्धार पाएपछि देखिने जीवनको फल हो। परमेश्वरले हामीलाई ख्रीष्ट येशूमा नयाँ जीवनका लागि सृष्टि गर्नुभएको ताकि हामी असल काममा हिँडौं।
1: दाइ तपाईँले जति पनि कुराहरू बताउँदै हुनुहुन्छ त्यसबाट मैले बुझ्दैछु कि म परमेश्वरको प्रेम पाउन योग्य भएर होइन, उहाँ प्रेमले भरिपूर्ण हुनुभएको कारणले चाहिँ उहाँको नजिक आउन सक्छु। साँच्चै हो त?
2: बिल्कुलै हो भाइ, परमेश्वर प्रेममा र अनुग्रहमा धनी हुनुहुन्छ अनि उहाँले हामी सबैलाई प्रेम गर्नुहुन्छ। त्यसैले आउनुहोस् अब परमेश्वरको वचनमा ध्यानपूर्वक जाउँ र उहाँको महान प्रेम अनुग्रह र उद्धारको सुन्दर सत्यलाई अझ गहिरो गरी बुझौं।
3: मित्र, प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह छ। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, आज हामी बाइबल अध्ययन एफिसी 2:4-10 देख्न गइरहेका छौं अनि हामीले अघिल्लो दिनमा चर्च मन्दिर हो भन्ने विषय अन्तर्गत देखिरहेका थियौं मन्दिर निर्माणको लागि सामानहरू, अनि हामी यही विषयलाई आज निरन्तर आगे जारी राख्दछौ। सबभन्दा पहिले म एफिसी 2:1-3 पढिदिन्छु जुन हामीले अघिल्लो दिनमा अध्ययन गरेका थियौं। त्यसपछि हामी आगे बढ्नेछौ। एफिसी 2:1-3 भनिएको छ, अनि तिमीहरूलाई अर्थात अपराधहरू र पापहरूमा मरेकाहरूलाई उहाँले जीवित पारिदिनुभयो। ती पापमै तिमीहरू बितेका समयमा यस संसारको रीति अनुसार आकाशको अधिकारको शासक तथा त्यो आत्मा अनुसार हिँड्दथ्यो जसले अहिले ती आज्ञा नमान्ने सन्तानहरूमा काम गर्दछ। तिनीहरूकै बीचमा हामी सबैले शरीर र मनका लालसाहरूलाई पूरा गर्दै विदेखको समयमा आफ्ना शरीरका कुइच्छाहरूमा जीवन बितायौं र स्वभावैले हामी पनि अरू जस्तै क्रोधका सन्तान थियौं। मित्र, यही नै हरेक मानिसको अवस्था थियो। प्रभुलाई पाउनुभन्दा पहिले। आज्ञापद दुई अध्याय पद चारदेखि छमा भनिएको छ, तर परमेश्वर जो दया गर्नमा धनी हुनुहुन्छ आफ्नो महान प्रेमको कारणले, जसद्वारा उहाँले हामीलाई प्रेम गर्नुभयो, हामी अपराधहरूमा मरेकै भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ, अनि हामीलाई सँगसँगै बौराएर उठाउनुभयो र ख्रीष्ट येशूमा स्वर्गीय स्थानहरूमा सँगसँगै बसाल्नुभयो। मित्र, यहाँ पद चारमा उल्लेखित सानो संयोजक शब्द तर अति नै धेरै महत्वपूर्ण शब्द छ। तर परमेश्वर दया गर्नमा धनी हुनु भएकोले गर्दा उहाँको महान प्रेमको कारण उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। परमेश्वर दया कृपामा धनी हुनुहुन्छ। उहाँले ममा दया कृपा गर्नुभयो, उहाँले तपाईंमा पनि दया कृपा गर्नुभयो। यो पहिला तीन पदहरूबाट खास मौलिक परिवर्तनहरू हुन् जुन ती पदहरू असह्य आशारहितका थिए। मानिस पूर्ण असफल हो, उनी पूर्ण रूपमा आफैलाई उद्धार गर्ने काममा अयोग्य छन्। परमेश्वर मृत्युको यो दृश्यमा आफ्नो दया कृपासँग आउनुहुन्छ। उहाँसँग यो अति नै कम थोरै छैन, उहाँसँग चाहिएको भन्दा अझ धेरै छ, किनकि उहाँ अपरिमित असीम परमेश्वर हुनुहुन्छ जो अपरिमित दयामा कृपामा धनी हुनुहुन्छ। तपाईंलाई के को र कति कुराको आवश्यक छ त्यो उहाँसँग छ। उहाँसँग मानिसलाई चाहिने हरेक कुरा अधिक मात्रामा छ। केवल तपाईं र मैले गर्नुपर्ने काम यही हो, उहाँमा विश्वास गर्नु। एकजना दुर्गम पहाड़ी इलाकामा रहने अशिक्षित वृद्ध आमालाई एकपल्ट सागरको समुद्रको तटमा छुट्टीमा कसैले लगेथ्यो, अनि तिनले जीवनमा पहिले अघि कहिले पनि सागर यानि समुद्रको देखेकी थिइनन्। तब जब तिनले त्यो महान समुद्र देखिन्, तिनी रुन थालिन्। तिनको वरिपरि रहने मानिसहरू छक्कै परे, यो सोच्दै कि तिनलाई त्यति आरामदायक मनोरञ्जनको छुट्टीमा पिकनिकमा ल्याइँदा पनि रुन्छिन्। तिनलाई मिठो मिठो खाना दिइएको थियो। तिनीहरूले त्यस वृद्ध स्त्रीलाई सोधे, आमै तिमी किन रोइरहेकी? समुद्रतिर देखाउँदै तिनले उत्तर दिन, मैले जीवनमा कहिले पनि अघि यस्तो देखेको थिइन कि त्यहाँ त्यति धेरै त्यति पर्याप्त पानी हुन्छ। मित्र, परमेश्वरसँग दयाको कृपाको सागर छ, त्यो पर्याप्त भन्दा धेरै पर्याप्त छ। उहाँले हामीलाई अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। अनुग्रहद्वारा उद्धार पाउनुको मतलब के हो? हामी अधर्महरू र पापहरूमा मरेका थियौं र हामी आफैलाई उद्धार गर्ने काममा पूर्ण रूपमा अयोग्य थियौं। तब परमेश्वर दृश्यमा आउनुहुन्छ र अनुग्रहद्वारा उहाँ हामी कहाँ पुग्नुहुन्छ। किन उहाँले त्यो गर्नुहुन्छ? उहाँले हामीमा कारणको पाउनुहुन्न, उहाँले यसको कारण आफैमा पाउनुहुन्छ। जब परमेश्वर इसरायललाई छुटकारा दिन आउनुभयो, यो यस कारणले थिएन किनभने तिनीहरू असल र सुन्दर थिए र परमेश्वरलाई सेवा गरिरहेका थिए। अहा, तिनीहरू त्यस्ता असल थिएनन्। तिनीहरू हट्टी ढिट मानिसहरू थिए, अनि तिनीहरू मूर्ति पूजकहरू थिए। तिनीहरूले उजाड स्थानमा सुनको बाछाको पूजा गरे, तर परमेश्वरले भन्नुहुन्छ उहाँले तिनीहरूको दुःखको यातनाको कष्टको चित्कारको पुकाराको सुन्नुभयो। किन त्यसले उहाँको ध्यान आकर्षण गर्यो? किनभने उहाँले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो। उहाँले तपाईं र मलाई प्रेम गर्नुहुन्छ, तर उहाँले हामीलाई प्रेमद्वारा उद्धार गर्नुहुन्न, उहाँले हामीलाई आफ्नो अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। मैले एउटा जवान केटालाई भेटेको थिएँ जो हिप्पी पृष्ठभूमिबाटका थिए। उसले येशूलाई प्रेम गर्थे, आदर गर्थे। उसको ह्याट टोपीमा ज्याकेटमा पेन्टमा सबैतिर लभ लभ लभ प्रेम प्रेम शब्द लेखिएको थियो। मैले उसलाई सोधे किन तिमीले पूरा पोसाकहरूभरि यो शब्द लभ लभ लभ यानि प्रेम प्रेम लेखेको। उसले भन्यो मान्छे परमेश्वर प्रेम हुनुहुन्छ। मैले भने यस कुरामा म 100% तिमीसँग सहमतमा छु, त्यो बिल्कुल सत्य कुरा हो। त्यसपछि उसले यो कुरा थपे परमेश्वरले प्रेमद्वारा उद्धार गर्नुहुन्छ। मैले उत्तर दिए यस कुरामा चाहिँ म तिमीसँग सहमतमा छुइन, परमेश्वरले हामीलाई उहाँको प्रेमद्वारा उद्धार दिनुहुन्न। के तिमी मलाई एउटा पद दिन सक्छौ शास्त्रबाट जहाँ लेखिएको छ प्रेमद्वारा परमेश्वर उद्धार गर्नुहुन्छ? उसले आफ्नो केस कन्याउँदै केही समय सोचे, त्यसपछि उसले यो कुराको बारेमा एउटा पद पनि सोच्न सकेन। उसले भन्यो यदि परमेश्वरले हामीलाई प्रेमद्वारा उद्धार गर्नुहुन्न भने तब उहाँले कसरी हामीलाई उद्धार गर्नुहुन्छ? मैले उत्तर दिए तिमीले मलाई यो प्रश्न सोधेकोमा म धेरै खुशी छु, किनभने बाइबलले भन्छ 2:8-9 पदमा, एफिसी 2:8-9 पदमा, किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ, अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो, कामहरूबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ। परमेश्वरले हामीलाई अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। त्यसपछि त्यो केटाले भिन्नताको जान्न चाह्यो। मैले यसरी उसलाई त्यो भिन्नताको वर्णन गरिदिए, परमेश्वरले तिमीलाई प्रेम गर्नुहुन्छ, यस कुराको नभुलौ। परमेश्वरले हामी सबैलाई प्रेम गर्नुहुन्छ, तर परमेश्वरले हामीलाई उहाँको प्रेमको आधारमा स्वर्गको पछाडिपट्टिको ढोका अन्ध्यारोबाट सुटुक्क छिरी जान खोलिदिनुहुन्न। उहाँले आफ्नो प्रेमको कारण हामीलाई भित्र ल्याउन स्वर्गको अघिल्लो सामनेको ढोकालाई निज गर्नुहुन्न। परमेश्वर ज्योति पनि हुनुहुन्छ, परमेश्वर यो ब्रह्माण्डको विश्वको नैतिक शासक पनि हुनुहुन्छ। उहाँ धर्मी परमेश्वर हुनुहुन्छ, उहाँ धार्मिकता हुनुहुन्छ, उहाँ पवित्र र उहाँ अति असल हुनुहुन्छ। त्यसकारण परमेश्वरले त्यो कुराहरू गर्न सक्नुहुन्न जुन गलत छन्, मतलब उहाँको आफ्नै स्तर अनुसारको गलत हो, त्यो गर्न सक्नुहुन्न। यसरी परमेश्वरले हामीलाई प्रेमद्वारा उद्धार गर्न सक्नु भएन। युहन्ना 3:16 पदमा हेरौं, यहाँ भनिएको छ परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नै एकलौते पुत्रलाई दिनुभयो, जसले उहाँमा विश्वास गर्छ नाश हुने छैन तर अनन्त जीवन पाउनेछ। के यसले कि यो भन्छ परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो उहाँले संसारलाई उद्धार गर्नुभयो? के यहाँ यो भनिएको छ? यसले कति पनि त्यो भनेको छैन, तर यो लेखिएको छ परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौते पुत्रलाई दिनुभयो। देख्नुभयो परमेश्वरले संसारलाई प्रेमद्वारा उद्धार गर्न सक्नु भएन र गर्नुहुन्न, किनभने उहाँ निरन्तर आफ्नो कथनलाई जारी राख्नुहुन्छ, जसले उहाँमा विश्वास गर्छ नाश हुने छैन। तपाईं र म नष्ट हुन गइरहेका छौ, हामी निन्दित गुमेका पापी मानिस हौ, तर पनि परमेश्वरले हामीलाई अझै प्रेम गर्नुहुन्छ। तर परमेश्वरको प्रेमले हामीलाई स्वर्गमा लान सक्दैन। परमेश्वरले उद्धारको प्रदान गर्नु पर्दथ्यो र उहाँले हाम्रा पापहरूको निम्ति दण्डको तिर्नु पर्थ्यो। अहिले प्रेमको परमेश्वर आफ्ना हातहरू गुमेका निन्दित पापी संसारमा फैलाएर भन्न सक्नुहुन्छ, यदि तिमीहरूले मेरा पुत्रमा विश्वास गर्छौ भने, किनभने उनी तिमीहरूको निम्ति मरे, यदि तिमीहरू त्यस आधारमा आउनेछौ भने म तिमीहरूलाई उद्धार गर्न सक्छु। मित्र, परमेश्वरले हामीलाई उहाँको प्रेमद्वारा उद्धार गर्न सक्नुहुन्न, परमेश्वरले हामीलाई उहाँको अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ। मित्र, यो यस तरिकामा अझ धेरै अद्भुत कुरा छ। जब म सानो बच्चा थिएँ मैले कहिले कहीँ गलत काम गरेकोले गर्दा कहिले कहीँ मेरा आमा बुबाहरूको दया कृपा पाउन सक्दिन थिए। तर म परमेश्वरको दया कृपाबाट बाहिर हुन सक्दिन। म उहाँसँगको मेरो संगतिको गुमाउन सक्छु किनभने पापले संगतिको तोड्दछ, तर म उहाँको दया कृपाबाट कहिले पनि बाहिर हुन सक्दिन। म परमेश्वरको आत्मालाई दुखित पार्न संताप दिन सक्छु, तर म सधैँ उहाँ कहाँ आउन सक्छु। पहिलो युहन्ना 1:9 भन्छ, हामीले आफ्ना पापहरूको स्वीकार गर्यौं भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नको निम्ति उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। पहिलो युहन्ना 1:7 भनिएको छ, तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ उसरी नै हामी ज्योतिमा हिँड्छौं भने एक अर्कासँग हाम्रो संगति हुन्छ, अनि उहाँका पुत्र येशु ख्रिष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। यदि म परमेश्वरको वचनको ज्योतिमा हिँड्छु र म आफैमा केही कमजोर कुरा केही पाप देख्छु भने परमेश्वर पुत्र ख्रिष्टको रगतले सबै पापबाट मलाई निरन्तर शुद्ध गर्दछ। किन? परमेश्वरले यो उहाँको अनुग्रहद्वारा गर्नुहुन्छ। उहाँ कृपा दया र अनुग्रहमा धनी हुनुहुन्छ। परमेश्वरले आफ्नो अंगालो गुमेका निन्दित संसारमा फैलाएर भन्नुहुन्छ, तिमी आउन सक्छौ यदि तिमी मेरो तरिकामा आउँछौ भने। मित्र, म तपाईँलाई स्मरण दिन चाहन्छु कि यो परमेश्वरको विश्व हो। यो उहाँ आफ्नै तरिकामा गरिरहनु भएको छ, चलाइरहनु भएको छ। तपाईँ सोच्न सक्नुहोला, तपाईसँग उत्तम बाटो छ, तरिका छ, तर तपाईसँग शासन गर्ने विश्व छैन। उहाँले यो विश्वमा नियमहरू बनाउनुहुन्छ र तपाईँ उहाँको तरिकामा आउनुपर्नेछ। उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ, तपाईँलाई प्रेम गर्ने कुराबाट तपाईँ उहाँलाई दूर राख्न सक्नुहुन्न, न तपाईँ सूर्यलाई ताप दिने कामबाट दूर राख्न सक्नुहुन्छ, तर तपाईँ सूर्यको तापबाट आफूलाई छिपाउन सक्नुहुन्छ। मित्र, तपाईँ आफैलाई निरन्तर पापमुनि छिपाएर लुकाएर परमेश्वरको प्रेमको अनुभव गर्ने कामबाट दूर राख्न सक्नुहुन्छ। यदि तपाईँ उहाँमा ख्रिस्टद्वारा आउनुहुनेछ भने उहाँले तपाईँलाई उद्धार गर्नुहुनेछ र तपाईँले उहाँको प्रेमको अनुभव गर्नुहुनेछ। परमेश्वर दयामा कृपामा धनी हुनुहुन्छ। परमेश्वरले हामीलाई आत्मिक चिहान घाटबाट माथि उठाउनु भएको छ। हाम्रो वर्तमान स्थिति यो हो भनिएको छ 6 अनि हामीलाई सँगसँगै बौराएर उठाउनुभयो र ख्रिष्ट येशूमा स्वर्गीय स्थानहरूमा सँगसँगै बसाल्नुभयो। हाम्रो भविष्य के हो? 7 भनिएको छ, ख्रिस्ट येशूमा हामीतर्फ भएको उहाँको दयाद्वारा पछि आउने युगहरूमा उहाँको अनुग्रहको अपार धन देखाउनका निम्ति। मतलब कुनै दिन म प्रदर्शनी गर्न गइरहेको छु, स्वर्गीय दूतहरूले भन्नेछन्, हेर त्यो फुच्चे प्रचार, ऊ गुमेको निन्दित पापी थियो, उसलाई उद्धार गर्न कति पनि योग्यका थिएन, तर ऊ यहाँ आज स्वर्गीयमा छ। उनी केवल परमेश्वरको दया र अनुग्रहद्वारा मात्र उद्धार गरिएका थिए र आज यहाँ ल्याइएको छ। त्यो पूरा अनन्तता भरि, अनन्त काल भरि परमेश्वरको स्तुतिको निम्ति हुन गइरहेको छ। म कुनै श्रेय प्रशंसा पाउन गइरहेको छुइन, तर म त्यहाँ हुन गइरहेको छु अनि त्यो मेरो निम्ति काफी कुरा हो, पर्याप्त कुरा हो। म त्यो स्वर्गीय दलहरूसँग परमेश्वरको स्तुति प्रशंसा गाउने कुरामा सम्मिलित हुनेछु किनभने उहाँले मलाई उद्धार गर्नुभयो। जहाँसम्म मलाई थाहा भइन्जेल त्यो हामीसँग भएको सबभन्दा उत्तम अद्भुत आशा छ। यो अनुग्रहद्वारा हो, यो अचम्मको अनुग्रह, अमेजिङ ग्रेस हो, जुनले म र तपाईँ जस्तो तुच्छलाई उद्धार गर्नुभयो। भनिएको छ 8:9, किनकि विश्वासद्वारा अनुग्रहले तिनीहरूले मुक्ति पाएका छौ अनि यो तिनीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो, कामहरूबाट होइन, नत्र त कसैले घमण्ड गर्नेछ। यिनीहरू महान पदहरू हुन् जुनले विश्वासीहरूको भूत वर्तमान र भविष्यको यो खण्डको पूर्णतामा पुर्याउँछ। हामी अपराधहरू र पापमा मरेका थियौं, परमेश्वरले हामीलाई अनुग्रहद्वारा उद्धार मुक्ति गर्नुभयो र ख्रीष्ट येशूमा स्वर्गीय स्थानहरूमा सँगसँगै बसाल्नुभयो र कुनै दिन हामी स्वर्गीयमा परमेश्वरको अनुग्रहको प्रदर्शन गर्न हुनेछौं। यिनै कुनै पनि हाम्रा आफ्नै कामहरू वा योग्यताहरूमा आश्रित छैनन्, किनकि भनिएको छ तिमीहरू अनुग्रहद्वारा उद्धार पाएका छौ। अनुग्रह कृपा दया पाउनु अयोग्यलाई प्रदान गरिने कृपा दया हो। अहिले मलाई यो नभन्नुहोस् कि म उद्धार पाउन आशा गर्दछु। यदि तपाईँले ख्रीष्टमा आफ्नो विश्वास र भरोसा राख्नुहुन्छ भने तपाई ठोकिएर भन्न सक्नुहुन्छ, मैले उद्धार पाएको छु। कसैले यो प्रश्न गर्ला, ओ म त्यस्तो कथन बनाउने साहस गर्दिन किनभने मलाई थाहा छैन कि मेरो भविष्य के हुनेछ। मित्र, तपाईँको उद्धार परमेश्वरको अनुग्रहमा आश्रित छ, तपाईँको विश्वास योग्यतामा होइन। तपाईँ यो तथ्यमा पूर्ण रूपमा निश्चय हुन सक्नुहुन्छ। फिलिपी 1:6 पदमा भनिएको छ त्यो तथ्यको, जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नु भएको छ उहाँले येशु ख्रीष्टको दिनसम्ममा त्यो पूरा गर्नुहुनेछ। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाईँ उहाँबाट टाढा भौतारी जान सक्नुहुन्छ, तर उहाँले सधैँ तपाईँलाई वापस आउनको निम्ति ढोका खुला राख्नुहुन्छ, किनभने यो उहाँको अनुग्रह र अनुग्रहद्वारा मात्र तपाईँले उद्धार पाउनु भएको छ। तपाईसँग पूरा गरिएको उद्धार छ, फिनिस्ड साल्भेसन छ, किनकि ख्रीष्टले सम्पूर्ण उद्धारको काम कलवारी क्रुसमा पूरा गरिसक्नु भएको छ। अहिले पवित्र आत्माको परमेश्वरको वचनद्वारा कायलता र दोष सिद्धिमा उहाँको वचनमा विश्वास र भरोसा गर्नुभएकोले गर्दा त्यस आधारमा तपाईँ भन्न सक्नुहुन्छ, मैले उद्धार पाएको छु। तपाईँ ठोकेर भन्न सक्नुहुन्छ, मैले उद्धार पाएको छु। म आशा गर्दछु वा म उद्धारको कोसिस गर्नेछु, अह यो होइन। यो उद्धार विश्वासको माध्यमद्वारा परमेश्वरको अनुग्रहबाट हो, यो तपाईँ स्वयंबाट होइन, यो परमेश्वरको उपहार हो, वरदान हो। परमेश्वरको अनुग्रहलाई, ग्रेसलाई यसरी थियोलोजिकल्ली यानी आध्यात्मिक विज्ञान अनुसार परिभाषा दिइएको छ, अनमेरिटेड फेभर। ग्रेसको अर्थ हो, यानी अनुग्रहको अर्थ हो अनमेरिटेड फेभर। यसको नेपालीमा अर्थ हुन्छ अनुचित कृपा, अनुचित दया। अर्को शब्दमा, हामी दया उद्धार पाउन कति पनि योग्यका थिएनौं, तर पनि परमेश्वरको अपार कृपाको कारण हामीमा दया देखाउनुभयो, त्यो अनुग्रह हो। अहिले विश्वास उद्धारको साधनको रूपमा मूल आधार हो। यो मात्र एक वस्तु हो, पापी उद्धारको महान कार्य सम्पादनको निम्ति ल्याउँछ र ल्याउनु पर्छ, अनि यो विश्वास पनि परमेश्वरको वरदान हो। म जान्दछु कसैले यो मलाई भनेछ, जबकि विश्वास परमेश्वरको वरदान भएकोले गर्दा परमेश्वरले मलाई यो विश्वासको वरदान दिनुभएको छैन। तब मलाई लाग्छ कि यदि म विश्वास गर्दिन भने मलाई दोष दिन आवश्यक छैन, निन्दित गर्न आवश्यक छैन। उत्तर यो हो, परमेश्वरले यो अति नै स्पष्ट बनाउनुभयो कि विश्वास सुनैबाट र सुनै परमेश्वरको वचनद्वारा आउँछ। यदि तपाईँ परमेश्वरलाई विश्वास गर्न चाहनुहुन्छ भने तपाईँले परमेश्वरको वचनको सुन्नुपर्नेछ। परमेश्वरले सबैलाई विश्वास दिनुहुनेछ जसले सुसमाचारको सन्देशमा ध्यान दिन्छ। कसैले यो भन्दै विरोध गर्ला, हुन सक्छ मलाई विश्वासको वरदान दिइएको छैन, त्यो तपाईँको समस्या होइन। तपाईँको समस्या वास्तवमा यो हो कि तपाईँ आफ्ना पापहरूको त्याग्न चाहनुहुन्न, जुन बाइबलले निन्दा गर्दछ, विरोध गर्दछ। त्यसकारण यस्ता तार्किक कुराहरू भनेर बहाना बनाउनुहुन्छ। जब तपाई आफ्ना पापहरूबाट वक्क हुनुहुन्छ, जब तपाई आफै स्वयंबाट फर्किन चाहनुहुन्छ, वा संसारको कुराहरूबाट वा धर्मबाट वा बाइबलले निन्दा गर्ने हरेक कुराहरूबाट,
4: आदरणीय श्रोता, आजको कार्यक्रममा स्पेशल गीत सुन्न गइराखेका छौं,
3: तब तपाईलाई विश्वास दिनेछ, तपाई उहाँलाई विश्वास गर्न सक्नुहुन्छ। विश्वास उद्धारको साधन हो। स्पर्जनले भन्छन्, ख्रिष्टमा तिम्रो हर्षले तिमीलाई उद्धार दिँदैन, तर ख्रिष्टले मात्र। ख्रिष्टमा तिम्रो आशाले तिमीलाई उद्धार दिँदैन, तर ख्रिष्टले मात्र। ख्रिष्टमा तिम्रो विश्वासले मात्र तिमीलाई उद्धार गर्दैन, यद्यपि त्यो एक साधन माध्यम भए तापनि, तर ख्रिष्टको रगत र उहाँको योग्यताद्वारा मात्र। त्यहाँ शक्ति छ र त्यहाँ नै उद्धार छ। पावल विश्वासको बारेमा कुरा गरिरहेका छन्।

0: यो छु कि छैन, तर आज मैले बुझे कि मेरो उद्धार मेरो योग्यतामा निर्भर छैन।
1: हो भाइ, आज हामीले परमेश्वरको हृदय कस्तो छ भन्ने कुरा देखेका छौं। उहाँ कृपामा धनी हुनुहुन्छ र महान प्रेमले हामीलाई प्रेम गर्नुहुन्छ।
0: अनि हामी पापमा मरेका भए पनि उहाँले ख्रीष्टसँगै हामीलाई चाहिँ जीवित पार्नुभयो।
1: हो, यही नै सुसमाचारको सुन्दरता हो। आज हामी भन्न सक्छौ परमेश्वरको अनुग्रहद्वारा हामी उद्धार पाएका छौं।
0: तै मलाई सबैभन्दा धेरै छोएको कुरा यही हो कि उद्धार मैले आफ्नो असल काम गरेर कमाएको होइन, यो त परमेश्वरको वरदान हो।
1: बिल्कुलै भाइ, उद्धार अनुग्रहबाट विश्वासद्वारा पाइने हो। त्यसैले कसैले आफ्नो उद्धारको विषयमा घमण्ड गर्न सक्दैन। हाम्रो घमण्ड गर्ने ठाउँ हाम्रो आफ्नै काममा होइन, ख्रीष्ट येशूमा हुनुपर्छ।
0: तर दाइ, यदि असल कामले उद्धार दिँदैन भने हामीले असल काम चाहिँ किन गर्ने त त्यसो भए?
1: भाइ, धेरै नै महत्वपूर्ण प्रश्न गर्नुभयो। हामी असल काम गरेर उद्धार पाउने होइनौ, उद्धार पाएका कारण असल काममा हिँड्ने हो। परमेश्वरले हामीलाई ख्रीष्ट येशूमा असल कामका निम्ति सृष्टि गर्नुभएको हो। त्यसैले हाम्रो नयाँ जीवनले हाम्रो व्यवहारमा परिवर्तन ल्याउनुपर्छ।
0: साँच्चै नै दाई, अब यी सबै कुराहरू चाहिँ हामीले हाम्रो जीवनमा चाहिँ लागू गर्न सक्छौ र परमेश्वरले हामीलाई प्रेम गर्नुभएको छ भने हामी पनि अरूलाई प्रेम गर्न चाहिँ सक्नुपर्छ। उहाँले हामीलाई अनुग्रह गर्नुभएको छ भने हामीले पनि अरूप्रति अनुग्रहको स्वभाव चाहिँ देखाउनुपर्छ र उहाँले हामीलाई नयाँ जीवन दिनुभएको छ भने हामीले पुरानो जीवनमै फर्केर चाहिँ बस्नु हुँदैन अथवा त्यही चाहिँ बस्नु हुँदैन।
1: र आजको लागि हाम्रो अध्ययनको यात्रा यति नै। एउटा कुरा सम्झनुहोस्, परमेश्वर प्रेममा धनी हुनुहुन्छ, अनुग्रहमा धनी हुनुहुन्छ र उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। आज हामी उहाँको अनुग्रहद्वारा उद्धार पाएका छौं, यो कुरालाई हृदयमा राख्नुहोस्।
0: हजुर, यही अनुग्रहमा भरोसा गर्दै नयाँ जीवनमा असल काम गर्दै अघि बढौं। परमेश्वरको अनुग्रह र शान्ति हामीहरू सबैको जीवनमा प्रशस्त मात्रामा रहिरहोस्। आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797.
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

Lumbu FM 89.6 MHz.

0: Elimbu FM 89.6 MHz.
1: जिन्दगी त खुब खेल खोज्छस् मेरो खुसीहरूसँग, दुःख पीडाहरू त धेरै नै दिइस् तर म धेरै नै जित्दछु। याद छ तलाई, तैले जति दुःख पीडाहरू दिए पनि म कहिले मुस्कुराउन छोड्ने छैन। सुन्नुहोस् मेरो कथा, यो संसार एक रङ्गमञ्च हो। को कस्तो परिवारमा अनि कस्तो रहनसहनमा हुर्किन्छ त्यो आफ्नो जिन्दगीको सुरुवाती मार्ग हो। सुख र रमाइलो भन्ने पल कसलाई मन नपर्ला र? म एक गरिब परिवारमा जन्मिएको मान्छे, मलाई राम्रोसँग याद छ जब म 7 वर्षको हुँदा एक छाक सेतो चामलको खाना र राम्रो लत्ता कपडा लगाउनको लागि चाडपर्व कि त घरमा पाहुना आउनुपर्ने हुन्थ्यो। बाबामा दोषी होइनन्। जब म 14 वर्षको भएँ घरबाट भागेर टाढा गई अरूको गुलामी जीवन सुरुवात गर्छु।

हे भगवान, यो संसारमा सबै मान्छे स्वार्थी मात्रै छन् र प्रेम कसले बुझ्यो? अनि यो आँखा चिम्लेर गरेको विश्वास, मेहनत, सङ्घर्ष कसले बुझ्यो? नाटक होइन, जिन्दगी हो ना।

0: El Ombu Break Time.
1: ए बाबु हजारो छ टर्च बालेर जाऊ.
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के.
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ. उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि.
2: अँ है, बल्ल सम्झे. सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो.
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
2: भन्नुभयो नि. मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो.
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ.
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
0: मानसिक समस्याबाट बच्ने उपायहरू.
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं.
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं.
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं.
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ.
3: असल साथीहरूसँग मात्रै संगत गरौं.
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं.
3: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
5: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर.
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो. यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्. मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्.
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु.
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ. हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ. दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ.
7: हिंसा सहनु पनि अपराध हो. हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्. उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ.
0: नेपाल सरकार विज्ञापन बोर्ड.
2: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ. हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाँजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
2: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
3: नेपाल सरकार विज्ञापन भयो।
9: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
10: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
10: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
9: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
10: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
9: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुख ज्यू।
11: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
12: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
11: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
10: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
11: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
10: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
9: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
12: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Just a minute. We will return back.
1: नमस्कार स्वयं सेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्.
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं.
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं.
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं.
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्.
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन.
6: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ.
8: नेपाल सरकार विज्ञापन बोर्ड.
9: के भयो, के को हल्ला खल्ला हो यो?
10: के हुनु, डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन.
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या. खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर.

0: हामीले नै माग गर्नुपर्छ क्या।
1: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने।
2: हो त है, हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: This is your radio. This is LMFM 89.6 MHz. 89.

0: दोधारे हो भन्दा तिमीले बौरिएर हेर्यो, दोधारे हो भन्दा तिमीले बौरिएर हेर्यो, के नै थियो त्यो बाध्यता स्वार्थी भावले बेर्यो, प्रेम भावलाई के भनेर विश्वास गर्नु अब मैले, भावनाको काँचुली त सर्पले चाहिँ फेर्यो, ए भावनाको काँचुली त सर्पले चाहिँ फेर्यो।
1: हजुर, एक्टर एल्पी शर्मा बोल्नु भएको
2: हो? हजुर बोल्दैछु।
1: वाउ, म हजुरको बिग फ्यान हो नि। अनि मैले हजुरलाई फेसबुकमा रिक्वेस्ट पनि पठाएको छु, एक्सेप्ट गर्नुहोस् है।
2: ए हस् हस् हस्,
1: थ्याङ्क यू सो मच।

औला हुने औला गर्ने भेटिने दिन मेटिसके सँगै मर्ने बाँच्ने सपना मैले हजुर रेटिसके महँगो थियो माया तिम्रो किन्न सकिएन महँगो थियो माया तिम्रो किन्न सकिएन को हो आफ्नो को हो पराई।

0: ठिकै छ भाइ, ठिक छौ नि? तपाईँसँग फेरि भेट हुन्छु भनेर मैले सोचेकै थिएन भाइ। तपाईँले दिएको यो 100 रुपियाँको महत्त्व बुझ्दा नि मैले मेरो पुरा सम्पत्ति गुमाउनु पर्यो भाइ। सोच्दैछु डुब्दैछु, सोच्दैछु डुब्दैछु, चुर्लुम्मा डुबेपछि थाहा पाएँ यो 100 रुपियाँको सम्बन्ध बारे।
1: ल मन दह्रो बनाऊ, नयाँ जीवनको सुरुवात गर
0: दाई। अब यसको विरुद्धमा तपाईँले आवाज उठाउनै पर्छ दाई। यो सबै चर्चाकलाको अन्त्य तपाईँकै हातमा छ, तपाईँकै हातमा छ।

0: இளம்பு பிரேக் டைம்.
1: एवा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-051, 98-41-57-64, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
8: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
7: किन?
8: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
7: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
8: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एकपटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
7: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
8: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
6: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: just a minute. We will return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 98493406 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: New Avaniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sangathu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Avaniko Hotel and Restaurant Private Limited. Chautara Sangathu Gadi Nagarpalika 5 Sindhupalcho. Email: hotel avaniko @gmail.com. Contact 011-620-326-9860-982293. New Avaniko Hotel and Restaurant Private Limited. Chautara Sangathu Gadi Nagarpalika 5 Sindhupalcho.
5: Listening to Hello FM 89.6 megahertz.

0: இளம்பு பிரேக் டைம்.
1: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि.
2: हो र? होइन होला त्यस्तो त.
3: सोहिता, तिमीहरूको के खासकोस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
4: हुन्छ.
5: बोक्सी अन्धविश्वास हो.

0: कुरीति विरूद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो, किन नि? के भयो, सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो? ल हेड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
6: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अंकल, अंकल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
13: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
14: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
15: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: minute. Just a minute. We will return back. Return back.
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
9: चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चो। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugation. New Aruniko Hotel and Restaurant Private Limited. Sautara Sangha Suguri Nagarpalika 5, Sindhu Paso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Sangha Suguri Nagarpalika 5, Sindhu Paso.
10: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
10: के रे, नानी त भर्खर 17 की लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
10: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
11: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
13: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
14: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।

0: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
1: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
2: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: Morning Check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

0: बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागर चोगडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: दाई तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधिले झन् सिकित बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
4: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
3: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
4: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
3: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
4: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
3: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
4: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
3: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
4: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
3: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
5: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
6: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
7: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
6: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
8: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
6: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको

0: सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रवेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ समृद्धि
1: संविधानको अनुसूची छमा प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची सातमा संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची नौमा भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: This is LMFM 89.6 MHz.

0: तिमी यस मुभ भएपछि त मलाई बिर्सिन्छ होला है।
1: मैले असुरलाई पो छोड्न लगाएको त तिमीलाई छोड्न लगाएको र तिमी धेरै टेन्सन नलियो न, हाम्रो फेरि भेट भइहाल्छ नि। एन्ड यु नो हाउ इम्पोर्टेन्ट दिस इज फर माई करियर एन्ड फर अस राइट। हेर मेरो भोलिको फ्लाइट छ, एटलिस्ट आजको दिन त रमाइलो गरौँ प्लिज।

0: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
4: ओहो, तपाईँको लथर सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
3: किन?
4: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
3: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
4: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
3: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
4: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugation. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Sangha Suguri Nagarpalika 5, Sindhupalso, email hotelaruniko@gmail.com, contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Shankar Subhari Nagarpalika 5, Sindhupalso.
6: Ladies and gentlemen, you are listening to Hilum FM 89.6 MHz.
7: 89.6 MHz.

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरू गरौं हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। नेपाली कांग्रेस विभाजनको अन्तिम डीलमा महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा। आन्तरिक विवादका बीच नेकपा एमाले बोलायो केन्द्रीय कमिटिको बैठक। चाडपर्वलाई लक्षित गरी कोरोला नाकबाट भित्रिन थाल्यो तिब्बती च्याङ्रा भेडा च्याङ्रा। साँझ यातायातले काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार। ग्रीनल्याण्डमा अमेरिकी सेना विस्तार हुने राष्ट्रपति ट्रम्पको घोषणा। र एनपीएल सिजन 3 को तालिका सार्वजनिक उद्घाटन खेलमा लुम्बिनी र कर्णा सुदूरपश्चिम भेट्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। उदयपुरमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरिएको आरोपमा प्रहरीले एकजना पुरूषलाई पक्राउ गरिएको छ। चौदण्डीगढ़ी नगरपालिका 2 डाँडा गाउँ बस्ने 58 वर्षीय गन्दुराम राईले घराइसी विवादका क्रममा आफ्नै श्रीमती 45 वर्षीय विमला राईको हत्या गरिएको हो। गन्दुरामले घराइसी विवादका क्रममा श्रीमती विमलाको गर्दनमा धारिलो हतियार प्रहार गरिएका थिए। धारिलो हतियारले गर्दनमा प्रहार गर्दा गम्भीर घाइते भएकी विमलाको उपचारको क्रममा मृत्यु भयो। हतियार प्रहार गरेपछि करिब 12:30 बजे आफै अस्थायी प्रहरी पोस्ट माडीबास पुगेर घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए। प्रारम्भिक अनुसन्धानको क्रममा घटनाको बेला गन्दुरामले मादक पदार्थ सेवन गरेको खुलेको छ र उनलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा लिसाङखुपाखर गाउँपालिका समितिको भदौ 31 गते बसेको बैठकको निर्णय अनुसार संविधान दिवसको अवसर पारेर हिजो शनिबारदेखि वड़ा अधिवेशन शुरू गरिएको छ। यसै क्रममा गाउँपालिकाको वड़ा नम्बर 1 को वड़ा अधिवेशन हिजो भव्य रूपमा नै सम्पन्न भएको छ। उक्त अधिवेशनले हरिबहादुर विकको नेतृत्वमा 11 सदस्यीय नयाँ वड़ा कार्य समितिको सर्वसमिति रूपमा गठन गरिएको छ। लिसाङखुपाखर गाउँपालिका समितिका सभापति बहादुर लामाको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो र यसअघि विविध कारणले स्थगित हुन पुगेको वड़ा तथा पालिका तहका अधिवेशनहरूलाई अहिले पुनः निरन्तरता दिएको पार्टीले जनाएको छ। अधिवेशनका बारेमा जानकारी दिनुहुँदै पालिकाका सभापति गंगबहादुर लामाले लिसाङखुपाखर गाउँपालिकाको सम्पूर्ण वड़ाहरूमा सफलतापूर्वक वड़ा अधिवेशन सम्पन्न गरे लगतै गाउँपालिका स्तरीय अधिवेशन आयोजना गरिने पनि बताएको छ। तालिका अनुसार आज वड़ा नम्बर 5 को वड़ा अधिवेशन संचालन भइरहेको छ भने भोलि असोज 5 गते वड़ा नम्बर 4 को वड़ा अधिवेशन हुने कार्यक्रम रहेको रासोपा लिसाङखुपाखर गाउँपालिका समितिले जनाएको छ। गत भदौ 10 गते रसुवा भोटेको सिबाड़ीका कारण क्षतिग्रस्त भएको सड़क सम्पूर्ण पुनर्स्थापित गर्ने कार्य प्रयास जारी छ। अदालतले दलदले माटो पन्छाउँदै र चट्टानयुक्त क्षेत्र खोस्रिँदै सड़क सम्पर्क विस्थापित पुनर्स्थापित गर्न सड़क विभागका कर्मचारी र सुरक्षाकर्मी सक्रिय भएको छ। भदौ 10 गते भोटेको सीमा आएको बाढ़ीले नुवाकोटको रसुवा र धादिङ क्षेत्रमा सड़क पर्ने सड़क पुल गाउँ र बजार क्षेत्र आसपासमा तहस नहस परेको थियो र हाल डोजर एक्सकाभेटर प्रयोग गरी ढंगले बेत्रावती सड़क खण्डमा पनि सड़क सम्पर्क स्थापित गर्ने कार्य भइरहेको छ। सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज नेउपानेको अनुसार नुवाकोटको गोर्खुटारसम्मको सड़क पुनर्स्थापित भइसकेको छ र 7 विषय भन्ने ठाउँमा 1.5 किलोमिटर सड़क खण्ड छेद विच्छेद भएको छ। हाल उत्तर गैया मावि र बेत्रावती बीचको खण्डमा पनि सड़कको काम भइरहेको छ। लम्बो खबरमा अब राष्ट्रिय खबर। नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा भइरहेको कांग्रेसको महाधिवेशन प्रक्रियामा आफ्नो सहभागिता नरहेको र नरहने स्पष्ट पारेको छ। सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै खड्काले विशेष महाधिवेशन र त्यसबाट निर्मित निर्वाचित सभापति र कार्यसमितिको वैधानिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफू महाधिवेशनमा सहभागी नभएको स्पष्ट पारेका छन्। खड्काले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफू उम्मेद्वार नबन्नको मुख्य कारण पनि यही विवाद रहेको बताएको छ। विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति र कार्यसमिति कानून पार्टी विधान राजनीतिक दल सम्बन्धी ऐन र निर्वाचन आयोगले विगतमा राजनीतिक दलका विवाद निरूपण गर्दा
स्थापित गरेको नजिर विपरीत रहेको दावी सहित आफूहरू सर्वोच्च अदालतमा गएको बताएका छन्। गगन थापाको हस्ताक्षरमा प्राप्त टिकटबाट निर्वाचन लड्न आफूलाई चरम अनैतिक हुने विश्वासका कारण निर्वाचनमा उम्मेद्वारी नदिएको खड्काले बताएको छ। अहिले पनि त्यही अवस्थामा सृजना भइरहेको बताएका छन्। उहाँको अनुसार सर्वोच्च अदालतको डिभिजन बेन्चबाट आफूहरू दल दावी विपरीत निर्णय आएपछि कानूनी व्यवस्था अनुसार त्यस विरूद्ध पुनरावलोकनका लागि सर्वोच्च अदालतमा निवेदन दिएको थियो। खड्काले सर्वोच्च अदालतको पूर्ण इजलासलाई निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी आफूहरूलाई निशा दिएको दावी गरेका छन्। आन्तरिक विवादका बीचमा नेकपा एमाले कार्यदल केन्द्रीय सचिवालय र केन्द्रीय कमिटिको बैठक बोलाएको छ। बैठक लगातार असोज 5, 6 र 7 गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान 9 बजे बस्ने भएको छ। त्यसको लागि 4 घण्टापछि दिउँसो 1 बजे केन्द्रीय समिति सचिवालयको बैठक बस्नेछ र यसै गरी ललितपुरको भनीमण्डम स्थित राम बगाम महलमा असोज 5 गतेदेखि 3 दिनसम्म केन्द्रीय कमिटिको बैठक बस्ने भएको छ। एमाले पछिल्लो समय पार्टीको निर्वाचन समीक्षा र पुनर्गठनका विषय छलफल गर्दै आएको छ र उक्त क्रममा पार्टीका विभिन्न बैठक बस्न लागेको पनि बताएका छन्। चाडपर्वलाई लक्षित गरी चीनको तिब्बत हुँदै लिची नेचुङ कोरला नाकाबाट भेडा च्याङ्ग्रा भित्रिन थालेको छ। 5 वर्ष यता तिब्बतबाट कोरला नाका हुँदै भेडा च्याङ्ग्रा ल्याउन छोडेको मुस्ताङका व्यवसायीहरूले चीनसँगको जोडिएको अन्य नाका बन्द भएपछि यसपटक 419 भेडा च्याङ्ग्रा कोरला नाका हुँदै ल्याएको छ। चीनको स्वशोषित क्षेत्रमा तिब्बतको डुवाङसिङ हुँदै कोरला नाकाबाट उपल्लो मुस्ताङको भेडा च्याङ्ग्रा व्यवसायले खरिद गरी ल्याएको पशु क्वारेन्टाइन पोखराका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर गणेश केसीले जानकारी दिएको छ। तिब्बतबाट भित्रिएको भेडा च्याङ्ग्रोको पशु निरोगी सहितको प्रमाणपत्र भए पनि खोप वितरण विवरण उल्लेख्य नभएपछि केन्द्रले लोमाथाङ गाउँपालिकाको समन्वयमा खोप लगाएको पनि बताएको छ। नेपालमा कुनै पनि देशबाट पशु चौपाइया खरिद गरी ल्याउनु अगाडि क्वारेन्टाइन पशु कार्यालयमा पशु निरोगी सहितको स्वास्थ्य प्रमाण र खोप लगाएको विवरण एक साथ अगाडि नै जानकारी हुनुपर्ने प्रावधान छ। कोरला नाकाबाट पशुपक्षी वस्तु पैठरीका लागि कृषि र पशुपक्षी विकास मन्त्रालय अन्तर्गत पशुपक्षी क्वारेन्टाइनमा पशु चिकित्सक सहित 3 जनाको दरबन्दी रहेकोमा हाल नेचुङमा 1 प्राविधिक र पोखराबाट कार्यालयबाट नै हेर्ने गरिएको छ। विगतमा तिब्बत भेडा च्याङ्ग्रा लामो समयसम्म खुरमा राखिएकाले पैदल मार्गबाट लैजाँदा नहिड्ने र मुस्ताङको वाहन स्थानबाट अलग हुने समस्याले व्यापारीले खरिद र छोडिसकेको छ। नाका व्यावसायिक रूपमा सञ्चालन भएको 1 वर्षपछि पहिलो पटक भेडा च्याङ्ग्रा कोरला नाकाबाट भित्रिएको भए पनि विगतमा मुस्ताङ र तिब्बतका व्यवसायले बाटर अर्थात वस्तु साटासाट गर्ने प्रचलन रहेको थियो। साँझ यातायात काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार गरिएको छ। संविधान दिवसको अवसरमा काठमाडौँ र ललितपुर महानगरपालिका चन्द्रगिरी किर्तिपुर गोदावरी लगायतका क्षेत्रमा 9 नगरपालिकाको सहकार्यमा साँझ बसले शनिबारदेखि रात्रिकालीन बस सेवा विस्तार गरेको हो। विस्तार गरिएका नयाँ रूट नागढुङ्गा एयरपोर्टमा 4, गोदावरी बुढा नीलकण्ठमा 6, जगती रत्न पार्क ठमेलमा 6, किर्तिपुर रत्न पार्क 4 र चक्रपथमा 8 रात्रिकालीन विद्युतीय बस सञ्चालन गरिएको छ। उक्त बसहरू राति 12 बजेसम्म सञ्चालन हुने साँझ यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र रियाले जानकारी दिनुभएको छ। कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकामा मेट्रो सञ्चालन गर्न आफू लागि परिरहेको पनि बताउनु भएको थियो। साँझ यातायातले आफ्नो सबै बसमा डिजिटल टिकट प्रणाली पनि लागू गरेको छ। यात्रुहरूले क्यूआर कोड र फोन पेबाट पनि भाडा भुक्तानी गर्न सक्ने भएका छन्। खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई आफ्नो भूभाग बनाउने अभिव्यक्ति दिए यता शुरू भएको अमेरिका डेनमार्क र ग्रीनल्याण्ड बीचको तनाव अन्तत सम्झौतामा पुगेको छ। ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल युथ सोसियल मार्फत डेनमार्क र ग्रीनल्याण्डसँग सम्झौता गरेको हो। अमेरिकाले छिट्टै ग्रीनल्याण्डमा ठूलो सैन्य स्थापित गर्ने विस्तार गर्ने पनि बताएको छ र यसैको उत्तर पश्चिमी दुर्गम क्षेत्रमा अमेरिकाको पहिलो नै एउटा स्पेस फोर्स क्षेप्यास्त्र र अन्तरिक्ष सुरक्षा आधार इलाका बनाइसकेको पनि बताएका छन्।
लम्बु खबरमा अब खेल खबरमा नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। सार्वजनिक अनुसार अक्टोबर 26 हुने उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूर पश्चिमले रोयल्स भेट्नेछ। क्रिकेट संज्ञानले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिताका सम्पूर्ण खेलहरू किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिताको ग्रण्ड फिनाले आगामी नोभेम्बर 21 तारीकमा हुने तय गरिएको छ। तालिका अनुसार प्रतियोगितामा सिग्नल हेडर र डबल हेडर गरी म्याचहरू सञ्चालन हुनेछ। एउटा मात्र खेल हुने दिन दिउँसो 4:30 बजेबाट खेल शुरू हुनेछ भने दिनमा दुईवटा खेल हुन दिन दिउँसो 12:30 बजेबाट खेल हुनेछ। प्ले अफ अन्तर्गत अङ्क तालिकाको शीर्ष दुई टोलीले नोभेम्बर 17 पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ र तेस्रो र चौथो स्थानमा रहने टोलीले नोभेम्बर 18 एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरको विजेता बीच नोभेम्बर 19 दोस्रो क्वालिफायर हुने खेल क्यानले जनाएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। कांग्रेस विभाजनको अन्तिम ढिलमा पुग्यो। महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा। आन्तरिक विवादका बीच नेकपा एमाले बोलायो केन्द्रीय समितिको बैठक। चाडपर्वलाई लक्षित गरी कोरला नाकाबाट भित्रिन थाल्यो तिब्बती भेड़ च्याङ्ग्रा। साँझ बसले काठमाडौँ यात काठमाडौँ उपत्यकामा रात्रिकालीन बसको सेवा विस्तार। ग्रीनल्याण्डमा अमेरिकी सेना विस्तार हुने ट्रम्पको घोषणा र एनपीएल सिजन 3 तालिका सार्वजनिक उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भेट्दै। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ विदा हुन चाहन्छु। हवस्त, नमस्कार।

0: मरे के हो
1: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के भने भने दिदी,
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
4: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बार FM 89.6 MHz।

0: wait just a minute. We will return back.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक.
2: हाम्रा सेवाहरू:
1: स्टेसनरीका सम्पूर्ण सामानहरू,
2: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
2: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
2: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
2: ट्रफी,
1: मायाको चिनो,
2: मेडल,
1: फ्रेम,
2: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
2: जर्सी प्रिन्ट,
1: कस्टमाइज कप प्रिन्ट,
2: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स.
2: कन्ट्याक्ट नम्बर 9841924274.

0: खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
4: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
3: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
5: हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: लु राजा, बक्स यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: आज 19 गते हल्का रमाइलो।

लिएर तिमी जस्ता मान्छे कहीँ भेटिन्छन् मसँग, सबैभन्दा पहिले मन बुझाउनु पर्छ। तिम्रो त्यो प्रेम, त्यो साथ म सम्मान गर्छु। तिमी जस्ता धेरै मान्छेहरू मेरो जीवनमा जहिले आउने जाने गर्छन्। जीवनमा आफूले आफूलाई प्रेम गर्नु सबैभन्दा ठूलो कुरा हो। त्यो माया मनमा राख्नुपर्छ।

0: Time check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: एवा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-51 9141-67-84, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-6204-42, 98-41-43-49-72, 98-512-00-642।
2: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफ 89.6 MHz।

0: اپنی تکلیف کے بارے میں کیا کیا بتاؤں تمہیں، اپنی تکلیف کے بارے میں کیا کیا بتاؤں تمہیں، وہ سپنے میں آ کر نیند چھین لیتی ہے۔ یہ جو تم آرام کی بات کرتے ہو وہ راستے میں دکھتی ہے اور چین چھین لیتی ہے۔ بڑی محبت ہے تمہیں اپنے ضمیر سے، اے دوست بڑی محبت ہے تمہیں اپنے ضمیر سے، تو اس کے علاقے سے دور رہنا۔ سنا ہے وہ ملنے کا وعدہ کرتی ہے اور ایمان چھین لیتی ہے۔ تم بڑے سکون سے رہتے ہو مجنوں، یہ جو تم بڑے سکون سے رہتے ہو مجنوں، ملے نہیں شاید اس سے۔ بتانے والے بتاتے ہیں، وہ گلے لگاتی ہے اور جان چھین لیتی ہے۔ بتانے والے بتاتے ہیں، وہ گلے لگاتی ہے اور جان چھین لیتی ہے۔
1: Elambu Break Time. New Aliku Hutto and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagar Palika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniku Hotel and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagar Palika 5 Sindhupalcho. Email: hotelaruniku@gmail.com. Contact: 011-620-326. 9860-982293. New Aruniku Hotel and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagar Palika 5 Sindhupalcho.
2: मित्र यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
3: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
4: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
3: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
2: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
5: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
6: स्थान: राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
5: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
7: 9849-29-13-27।
8: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक।
9: हाम्रा सेवाहरू:
8: स्टेशनरीका सम्पूर्ण सामानहरू,
9: फोटोकपी प्रिन्ट,
8: कलर प्रिन्ट,
9: पीवीसी आईडी कार्ड,
8: सबै प्रकारका खेलकुद सामग्रीहरू,
9: सबै तहको तथा विभिन्न पुस्तकहरू,
8: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
9: ट्रफी,
8: मायाको चिनो,
9: मेडल,
8: फ्रेम,
9: जर्सी सेटहरू तथा प्रिन्ट,
8: सब्लिमेसन प्रिन्ट,
9: जर्सी प्रिन्ट,
8: कस्टमाइज कप प्रिन्ट,
9: मेटल फोटो प्रिन्ट।
8: प्रोप्राइटर
9: प्रकाश श्रेष्ठ,
8: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
9: कन्ट्याक्ट नम्बर 9841924274।
8: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य। आत्मनिर्भर बनाऊ।
10: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
8: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
7: Elambwe FM 89.6 MHz.
11: जिक्र तुम्हारा आ ही जाता है हमारी बातों में। हर शख्स जो हमसे मिलता है यही कहता है, बस तुम्हारा ही चेहरा नजर आता है हमारी आंखों।

0: information and updates on our movie Roy, please go to youtube.com/tpd. Matlabi, ho ja zara matlabi.
1: Wait just a minute. We will return back. Return back.
2: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
3: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
2: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
3: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
2: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
3: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
2: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
3: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
2: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
3: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
2: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
4: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
5: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
6: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
5: संघीयता हाम्रो संविधानको मुख्य विशेषता।

0: विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
1: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
0: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
2: संविधानको अनुसूची छमा प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची सातमा संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची नौमा पनि संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधान अलिक एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
3: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
2: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
3: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
2: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
3: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
2: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
3: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
2: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
3: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
2: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। सुरुमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। कोटामा सुमो दुर्घटना, 1 को मृत्यु, 10 जना घाइते। एमालेमा हट्यो नेतृत्व पुनर्गठनको मुद्दा, सचिवालयमा साझा प्रतिवेदन। लक्षित गरी कोरोना नाकाबाट भित्रिन थाले तिब्बतीय भेराच्याङ र साझा यातायातले काठमाडौँ उपत्यकामा रात्रिकालीन सेवा विस्तार गर्ने। मध्य पूर्वमा फेरि बढ़्यो अमेरिका इरान तनाव, 9 देशमा रहेका नागरिकलाई सावधानी अपनाउन आग्रह। र एनपीएल सिजन 3 को तालिका सार्वजनिक उद्घाटन, खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै। हेलम्बु खबर विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा लिसंखु पाखरा गाउँपालिका समितिले भदौ 31 गते बसेको बैठकको निर्णय अनुसार संविधान दिवसको अवसरमा पारेर हिजो ओडा अधिवेशन शुरू गरेको छ। यसै क्रममा गाउँपालिकाको ओडा नम्बर 1 को ओडा अधिवेशन हिजो भव्य रूपमा सम्पन्न भएको छ। उक्त अधिवेशनले हरिबहादुर विकको नेतृत्वमा 11 सदस्यीय नयाँ ओडा कार्य समिति सर्वसम्मत रूपमा गठन गरेको छ। राष्ट्रपालले शंखुपाखर गाउँपालिका समितिका सभापति गंगाबहादुर लामाको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो। यसअघि विविध कारणले स्थगित हुन पुगेका ओडा तथा पालिका तहका अधिवेशनलाई अहिले पूर्ण निरन्तरता दिएको पार्टीले जनाएको छ। अधिवेशनबारे जानकारी दिँदै पालिका सभापति गंगाबहादुर लामाले लिसंखुपाखर गाउँपालिका सम्पूर्ण ओडाहरूमा सफलतापूर्वक ओडा अधिवेशन सम्पन्न गरे लगतै गाउँपालिका स्तरीय अधिवेशन आयोजना गरिने बताउनुभयो। तालिका अनुसार आज वडा नम्बर 5 को ओडा अधिवेशन सञ्चालन भइरहेको छ भने भोलि असोज 5 गते वडा नम्बर 4 को ओडा अधिवेशन हुने कार्यक्रम रहेको राष्ट्रपा लिसंखु पाखर गाउँपालिका समितिले जनाएको छ। गत 10 गते भदौको रसुवा भोटेकोशी बाढ़ीका कारण क्षेत्र विच्छेद भएको सड़क सम्पर्क पुनः स्थापित गर्ने प्रयास जारी छ। दलदले माटो पन्छाउँदै र चट्टानयुक्त क्षेत्र खोर्सिँदै सड़क सम्पर्क पुनः स्थापित गर्न सड़क विभागका कर्मचारी तथा सुरक्षाकर्मी सक्रिय रहेका छन्। भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीले नुवाकोट रसुवा र धारिङ क्षेत्रमा पर्ने सड़क, पुल, गाउँ र बजार क्षेत्र तहस नहस पारेको थियो। हाल डोजर र एक्सकाभेटर प्रयोग गरी ढुङ्गे भेत्रावती खण्डमा सड़क सम्पर्क पुनर्स्थापना गर्ने प्रयास भइरहेको छ। सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभ राज नेउपानेका अनुसार नुवाकोटको गेखुटारसम्मको सड़क पुनर्स्थापित भइसकेको छ। 7 विषय भन्ने ठाउँमा 1.5 किलोमिटर सड़क खण्ड क्षतिविच्छेद भएको छ। हाल उत्तरगया मावि र बेत्रावती बीचको खण्डमा काम भइरहेको छ। यो खण्डमा करिब 500 मिटर सड़क बगेको छ।
1: धनकुटाको छत्तर जोरपाटी गाउँपालिका 3 बन्चर स्थित कामीटारमा सुमो गाड़ी दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। आज करिब 9 बजे छत्तरको पिङडाँडा ताङ्खुवाबाट धरान जाँदै गरेको 1J2494 नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परि छतरज जोरपाटी गाउँपालिका 3 बस्ने वर्ष अन्दाजी 60 वर्षका सुकमाया लिम्बुको घटनास्थलमा मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिनुभयो। हिमालय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेताहरूले बनाएका 3 वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयलाई पठाउने भएको छ। यसअघि नेताहरूले रामबहादुर थापा, शंकर पोखरेल र प्रदीप ग्यावालीले 3 अलग प्रतिवेदन मसौदा तयार गरेका थिए। चुनावी नतिजालाई लिएर कार्यदलमा नेतृत्वले मार्ग प्रशस्त गर्न कि नगर्ने भन्ने मुद्दा पेचिलो बनेको थियो। आज बसेको कार्यदल बैठकले उक्त निर्णय गरेको सचिवालय माझमा अरियालले जानकारी दिनुभएको छ।
0: चाड़ पर्व लक्षित गरी चीनको तिब्बत हुँदै लेजी नेचुङ कोरला नाकाबाट भेडाच्याङ्रा भित्र थालेका छन्। 5 वर्ष यता तिब्बतबाट कोरला नाका हुँदै भेडाच्याङ्रा ल्याउन छोडेको मुस्ताङका व्यवसायीले चीनसँग जोड़िएका अन्य नाका बन्द भएपछि यसपटक 419 भेडाच्याङ्रा कोरला नाका हुँदै ल्याएका छन्। साझा यातायातले काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार गरेको छ। संविधान दिवसको अवसरमा काठमाडौँ र ललितपुर महानगरपालिका, चन्द्रगिरी, कृतिपुर, कुदारी लगायतका क्षेत्रमा 9 वटा नगरपालिकाको सहकार्यमा
1: साझा यातायातले हिजोदेखि रात्रिकालीन बस सेवा विस्तार गरेको हो। वाशिङटन डीसी मध्यपूर्वमा अमेरिका र इरान बीचको तनाव फेरि बढ़दै गएको देखिएको छ। अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना दूतावास तथा नागरिकका लागि सुरक्षा सतर्कता जारी गर्दै थप सावधानी अपनाउन आग्रह गरेको छ। अमेरिकी विदेश विभागले मध्यपूर्वमा जारी द्वन्द्व तीव्र रूपमा बढ़न सक्ने भन्दै इराक, बहराइन, ओमन, साउदी अरेबिया, इरान, कतार, लेबनान, कुवेत र जोर्डनमा रहेका अमेरिकी नागरिकलाई विशेष सतर्क रहन आग्रह गरेको छ। यी देशमा यात्रा गर्ने अमेरिकी नागरिकलाई समेत सावधानी अपनाउन भनिएको छ। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिका अनुसार अक्टोबर 26मा हुने उद्घाटन खेलमै साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भेट्ने भएका छन्। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिताका सम्पूर्ण खेलहरू किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिताको ग्रान्ड फिनाले आगामी नोभेम्बर 21 तारीकमा हुने तय भएको छ। हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। धनकुटामा सुमो दुर्घटना हुँदा एक मृत्यु 10 घाइते। एमालेमा हट्यो नेतृत्व पुनर्गठनको मुद्दा सचिवालयमा साझा प्रतिवेदन। चारमा लक्षित गरी कोरोना नाकाबाट भित्रिन थाले तिब्बतीय बेडा च्याङ्रा। साझा यातायातले काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार। बढ़ो अमेरिका इरान तनाव। नौ देश में रहकर नागरिकता सावधानी अपनाउन आग्रह। एनटीएल सीजन 3 को लागि तालिका सार्वजनिक उद्घाटन खेल में लुम्बिनी र सुदूरपश्चिम भिड़। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
4: बा
5: हजुर बुहारी,
4: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
5: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
6: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
7: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
6: किन?
7: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्स बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
6: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
7: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
6: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
7: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
8: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
9: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
10: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
9: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
11: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
12: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Elembu FM 89.6 MHz.
1: कार्यक्रम प्रतिभाको डबली

हेलो, नमस्ते नमस्ते नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबली लिएर। यति बेला यहाँहरूको माझमा हामी उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता अन्जु, अनि प्राविधिक क्षेत्रमा हुनुहुन्छ मित्र राघव तामाङ हुनुहुन्छ, अनि साथमा तपाई मित्रहरू हुनुहुन्छ। हामी साताको पहिलो बसाई यानि कि आइतबारको बसाईमा यहाँहरूको माझमा आइसकेका छौ। अपराह्नको समय छ, अनि खाजा नास्ता तपाईँले लिनुभयो त लिनुभयो भने ठिकै छ, अब लिनु भएको छैन भने पनि लिनु होला। हामी चाहिँ खाजा नास्ता लिएर होइन एकदमै तपाईँहरूको माझमा सहभागिता जनाइसकेका छौ। यति बेला काम धन्दातिर हुनुहुन्छ होला होइन, मेलापातमा हुनुहुन्छ होला, खेतबारीमा हुनुहुन्छ होला, अन्य विविध काम धन्दाहरूमा हुनुहुन्छ होला होइन। आफ्नो स्वास्थ्यको ख्याल गर्दै काम धन्दा गर्नुहोला पनि भन्छु सम्पूर्ण साथीहरूलाई होइन, अनि साथमा हामीलाई पनि माया गरेर सुनेर साथ दिनुहोला। कार्यक्रम प्रतिभाको डबली तपाईँले सिन्धुपाल्चोक चौताराबाट यति बेला सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरेर अनलाइन वेबसाइट, त्यसै गरी हाम्रो पात्र एप्स, सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडिएर विश्वभर रहेर यहाँलाई चाहिँ सुनेर साथ दिन सक्नुहुनेछ। कार्यक्रम प्रतिभाको डबली प्रतिभा राख्ने कार्यक्रम भएको हुनाले यस कार्यक्रममा चाहिँ तपाईँले फोन गर्नुपर्ने हुन्छ, अनि फोन गरेर चाहिँ प्रतिभाहरू राख्न सक्नुहुनेछ। जस्तै कार्यक्रममा फोन गरेर गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, जति पनि आवाजद्वारा राख्न मिल्ने प्रतिभाहरू चाहिँ तपाईँले राख्न सक्नुहुनेछ। त्यसका लागि 97 48 26 79 तपाईँहरूका लागि एकदमै कार्यक्रमको ढोका खुला छ, फोन डायल गरेर आउन सक्नुहुनेछ। आउँदै गर्नुहोला भन्दै कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ। कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, यहाँहरूको माझमा हामीले राखी निकै नै मिठो गीत गीतपछि कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली सिन्धुपाल्चोक चौताराबाट सुनिराख्नु भएको छ। अब भने व्यवसायमा तपाईँ फोन डायल गरेर आउन सक्नुहुनेछ। आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि हामीले नम्बर खुला गरिसकेका छौं। कहाँ कहाँदेखि तपाईँहरूले हामीलाई सुन्दै हुनुहुन्छ, व्यवसायमा तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। आफूभित्र भएका विविध प्रतिभाहरू सम्पूर्ण साथीहरूलाई सुनाउन सक्नुहुनेछ। जस्तै कार्यक्रममा फोन गरेर गीत गाउन सक्नुहुनेछ, एंकरिङ गर्न सक्नुहुनेछ, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, जति पनि तपाईँको आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू चाहिँ व्यवसायमा यहाँहरूले राख्न सक्नुहुनेछ, आउन सक्नुहुनेछ। सदा अझै नम्बर खुला छ है, 97 48 26 79। सो बाटो हुँदै कार्यक्रममा एकदमै जोडिन सक्नुहुनेछ, आउँदै गर्नुहोला भन्दै फेरि पनि हामी गीत राख्छौं व्यवसायमा। गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: कार्यक्रममा हामीले गीत राख्यौं, गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। यति बेला आजको लागि पहिलो साथी फोन लाइनमा जोडिनु भएको छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते। हेलो, नमस्ते हजुर। साथी फोन लाइनमा हुनुहुन्थ्यो, फोन भने डिस्कनेक्ट भइसकेको छ। फेरि पनि आउन सक्नुहुनेछ तपाईँ फोन डायल गरेर, यो दिउँसोको समय कामधन्दातिर हुनुहुन्छ होला, अनि विविध कामधन्दामा हुनुहुन्छ होला। यति बेला लाइनमा साथी हुनुहुन्छ। नमस्ते।
1: चोखो मित्रता टुट्छ कि भन्ने मनमा यति भए पनि डर हुनुपर्छ, सम्बन्ध निभाउन दुवैतर्फको लगानी बराबर हुनुपर्छ। दुश्मनहरूले आउँदा उठाओस् आफन्तीहरूले छुट्टा, दुश्मनहरूले आउँदा उठाओस् आफन्तीहरूले छुट्टा, आफ्नो साथीमा साथ सहयोग र विश्वासको भर हुनुपर्छ, आफ्नो साथीमा साथ सहयोग र विश्वासको भर हुनुपर्छ। चोखो मित्रता टुट्छ कि भन्ने मनमा यति भए पनि डर हुनुपर्छ। हजुर नमस्ते। नमस्कार
0: हजुर। नमस्ते। नमस्कार हजुर। चोखो मित्रता छुट्छ कि भनेर होइन, एक आपसमा चाहिँ अब यो भन्नु जस्तै विश्वास हुनुपर्छ होइन, दुवैजनाको यो लगानी हुनुपर्छ भन्नुभयो नि, कस्तो मलाई मन पर्यो क्या होइन। दुवैजनाको साथ सपोर्ट चाहिँ बराबरी हुनुपर्छ होइन, र पो त्यो सम्बन्ध ठिक छ, राम्रो हुन्छ, दीर्घकालीन रूपसम्म हुन्छ होइन।
1: हजुर पक्कै पनि है।
0: सर एकदमै मन छ, एकदमै मिठो लाग्यो। अनि सन्चय हुनुहुन्छ रिना?
1: एकदम आराम कुसो रहेछ है। अनि हजुरलाई के कस्तो छ सुनाउनु?
0: हजुर एकदम, म लगाएँ थेलम्बा एफएम होल युनिट, हामी आरामै छौँ भन्नुपर्छ, सन्चय नै छौँ। अनि के गर्दै हुनुहुन्थ्यो, खाजा खानुभयो कि बाँकी नै छ?
1: खाजा खाएर मस्त प्रोग्राम सुन्दै बसिरहेछौँ
0: है त। स्कुलहरू लागेको छैन है आज, साँच्चै आइतबार,
1: आज आइतबार छुट्टी छ त।
0: हजुर, अनि के छ सुनखानीतिरको नयाँ नौलो?
1: सुनखानीतिरको नयाँ नौलो त खासै केही पनि छैन, दिजु पानी पर्या परै गर्छ, यस्तै छ भनौँ है।
0: हजुर, भनेपछि आजभोलि पानी परिरहेछ है?
1: हजुर हजुर, पानीहरू अलिअलि परिरहेको छ, त्यस्तो धेरै त होइन, भए पनि दिनमा एक दुईचोटि चाहिँ परिरहन्छ।
0: ओके, होइन, फेरि पनि कार्यक्रममा के सुनाउन चाहनुहुन्छ रिना?
1: हुन्छ, म मुक्तक नै सुनाउने प्रयास गर्छु नि है।
0: हस्, हामी गन्ती गर्छौ गन्ती पछि है त।
2: 3, 2, 1, गो!
1: कहिले घाम कहिले छाया यस्तै रहेछ जिन्दगी, कहिले घाम कहिले छाया यस्तै रहेछ जिन्दगी, आँसु आँसुको एउटा सहारा यस्तै रहेछ जिन्दगी। सोते जस्तो कहाँ हुन्छ र साथी, सोते जस्तो कहाँ हुन्छ र साथी, सफलता खोज्दा खोज्दै हराउने यस्तै रहेछ जिन्दगी। बाटोहरू लामो छन् गन्तव्य अझै कति कोस टाढा, बाटोहरू लामो छन् गन्तव्य अझै कति कोस टाढा, खुसीको एउटा सानो टुक्रामै अल्झिन्छ यस्तै रहेछ जिन्दगी, खुसीको एउटा सानो टुक्रामै अल्झिन्छ यस्तै रहेछ जिन्दगी। सफलताको शिखर चढ्न खोज्छ यो सुलभुले मन, सफलताको शिखर चढ्न खोज्छ यो सुलभुले मन, तर हर कदममा काँडाको परीक्षा यस्तै रहेछ जिन्दगी, तर हर कदममा काँडाको परीक्षा यस्तै रहेछ जिन्दगी। आफ्नै मनलाई बलियो बनाएर अघि बढ्नुपर्छ है साथी, आफ्नै मनलाई बलियो बनाएर अघि बढ्नुपर्छ है साथी, भोलिको सुन्दर सफा बिहानी आफैले कोर्नुपर्छ यही हो जिन्दगी, भोलिको सुन्दर सफा बिहानी आफैले कोर्नुपर्छ यही हो जिन्दगी, कहिले घाम त कहिले छाया यस्तै रहेछ जिन्दगी, हाँसो आँसुको एउटा सहारा यस्तै रहेछ जिन्दगी, हाँसो आँसुको एउटा सहारा यस्तै रहेछ जिन्दगी। हस् धन्यवाद।
0: हजुर, घाम पानी होइन यस्तै रहेछ जिन्दगी, हाँसो आँसुको सहारा यस्तै रहेछ जिन्दगी होइन त?
1: हजुर हजुर।
0: एकदमै मिठो लेख्नुहुन्छ क्या, यो मन छुने कुरै नगरौँ, धेरै मिठो छ हजुरले लेख्नु भएको रचनाहरू होइन। अब रिनाले चाहिँ फोन गर्नुभएपछि पक्कै पनि रचना सुनाउनुहुन्छ भन्ने एकदमै आस लाग्छ, सुनाउनुहुन्छ पनि, एकदमै गहन कुराहरू हजुरले चाहिँ लेखिराख्नु भएको हुन्छ, एकदमै गहिरो भावमा लेखिराख्नु भएको हुन्छ, एकदमै खुसी लाग्छ रिना, राम्रो छ, राम्रो गर्दै जानु होला, एकदम राम्रो छ, मलाई चाहिँ मेरो चाहिँ दिल एकदमै होइन खुसी भयो। सो यति मिठो रचनाको लागि हजुरलाई धेरै धेरै धन्यवाद है त।
1: सुन्छ हजुरप्रति एकदम आभार प्रकट गर्दैछु। टिन्छु भगाई नमस्ते।
0: ओके बाबाई। यति बेला हुनुहुन्थ्यो रिना श्रेष्ठ है। सो एकदमै मिठा रचनाहरू लेख्नुहुन्छ उहाँले होइन, सुनाउनुहुन्छ आफ्नो प्रतिभाहरू। एकदमै आनन्द लाग्छ होइन। तपाईँहरूसँग पनि यस्तै यस्ता प्रतिभाहरू छन् भने आउन सक्नुहुनेछ है फन्डार गरेर। यति बेला लाइनमा साथी हुनुहुन्छ, कहाँदेखि को हुनुहुन्छ, फोन कल लिन्छु। नमस्ते। हेलो नमस्ते हजुर।
2: फोनमा फोन गर्थ्यौ रे साथीको बदनाम गर्थ्यौ रे, फोनमा फोन गर्थ्यौ रे साथीको बदनाम गर्थ्यौ रे, आखिर मेरै भन्थ्यौ रे, आखिर मेरै भन्थ्यौ रे। हेलो दिदी नमस्ते। नमस्कार
0: हजुर। नमस्ते। नमस्कार हजुर। फोनमा फोन गर्थ्यौ रे आखिर आफ्नै साथीको बदनाम गर्थ्यौ रे होइन?
2: हजुर दिदी,
0: त्यस्तै त्यस्तै भन्नु पर्यो है।
2: हजुर हजुर।
0: अनि सन्चै हुनुहुन्छ? अहिले अब मौसमै त्यस्तै त्यस्तै छ, आफ्नो केयर गर्नु होला है त त्रिसानाजी। खाजा खानुभयो त? एकदम राम्रो पनि भयो, भएर नै यहाँहरूको माझमा सहभागी र जनाएको भनौँ है त। अनि तिर्सना के छ तपाईँ भएको ठाउँतिर, मौसम के छ, दिनहरू कसरी व्यतीत गर्दै हुनुहुन्छ आज भोलि?
2: दिन चाहिँ मकै भाँचेर अन्तिम अन्तिम हुन लाग्यो दिदी। आजको मौसमको कुरा गर्नु पर्दा, अघि चाहिँ बेसी हावा चलिरहेको थियो, अहिले चाहिँ बल्ल रोकिरहेको छ, त्यस्तै त्यस्तै भन्नुभयो।
0: ओके। अनि कार्यक्रममा फोन गर्नु भएको छ प्रतिभा, के सुनाउनुहुन्छ त? गन्ती गर्छौ गन्ती पछि है त। सुरु गर्नुहोस्। त्रिसनाजी
2: तिमी यति नै भन्नु पर्ने, कहाँ गयो गीतको बोल्ने, फेरि अर्को बाटो सुरु गरौँ, एउटा लोक दोहोरीबाट सुरु गर्छ है दिदी।
0: ल सुरु गर्नुहोस्।

0: पछ्यौरीले भएन आजै टुङ्गो लगाइदेऊ माया छ कि छैन, पछ्यौरीले भएन आजै टुङ्गो लगाइदेऊ माया छ कि छैन। यति नै भन्नु पर्यो दिदी।
1: हजुर, पछ्यौरी ल्याऊ बैना आजै टुङ्गो लगाइदेऊ माया छ कि छैन नि त। कार्यक्रममा फोन गरेर सुमधुर आवाजमा मिठो प्रतिभा राख्नुभयो त्रिसनाजी, हजुरलाई प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त। हस्, आउने दिनहरूमा पनि सम्झिनु होला भन्दै आजको लागि हामी छुट्टिन्छौँ। ओके, बाई बाई
0: दिदी।
1: हजुर, यति बेला हुनुहुन्थ्यो यता त्रिसना माझी हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गरेर प्रतिभा राखेर छुटिसक्नु भएको छ। यसै गरी यति बेला अर्को मित्र फोन लाइनमा हुनुहुन्छ। नमस्ते, नमस्कार हजुर।
2: हेलो दिदी, नमस्ते।
1: नमस्ते हजुर, शुभ नाम सुन्ने। अनि ममता के छ, आरामै हुनुहुन्छ?
2: हजुर, आरामै छु। अनि तपाईँलाई कस्तो हुनुहुन्छ?
1: मलाई पनि ठिक छ, म पनि सन्चै छु भन्नुपर्छ। अनि हजुरले खाजा खानुभयो त?
2: हजुर, मैले खाइसके, तपाईँले खानुभयो त?
1: एकदमै, मेरो पनि भइसक्यो भन्नुपर्छ, भएर नै यहाँको माझमा सहभागिता जनाए भनौँ। अनि आजको दिन कसरी व्यतीत गर्नुभयो?
2: आजको दिन यस्तै बसी बसाई गरेर व्यतीत भयो भन्नुपर्छ है त।
1: हजुर, बसी बसाई गरेर नै दिन व्यतीत भयो है।
2: हजुर,
1: ओके ल, ठिक छ। अनि आज के प्रतिभा सुनाउनुहुन्छ?
2: म कविता भन्छु है त।
1: हामी गन्ती गर्छौ, गन्ती पछि है त।
2: तिमी त कलाकार रहेछौ, मायाको अभिनय कति राम्रो गर्दो रहेछौ, गल्ती तिम्रो नियतले नित नियति कोरिने रहेछ, यदि मेरो केही गल्ती छ भने बस तिमीलाई बुझ्न कस्तो थियो, तिमी कारण नै ठिक भयो, अब तिमी मेरो अगाडि कहिले पनि नआउ।

0: एकदम हामीलाई पनि ठिकै छ भनौँ। अनि के छ नयाँ नौलो काभ्रे तिमालतिरको? हजुर, यता पनि राम्रै छ भन्नुपर्छ। दिन चाहिँ धामाधुम जस्तै भइरहेको छ, अरू चाहिँ समग्रमा सबै ठिकै छ है त। अनि आज कार्यक्रममा फोन गर्नु भएको छ, यहाँले प्रतिभा के सुनाउनुहुन्छ? हामी गन्ती गर्छौ, गन्ती पछि है त।
1: 3, 2, 1, GO!
0: सुरु गर्नुहोस्।
2: क्लास सङ्ख्या तपाईँ सेकेन्ड मध्ये मान्छेहरूलाई सेकेन्ड मध्ये मैले त अरू कसैले ठाउँ दिन सकेन, अब आफ्नै मन थिएँ सेकेन्ड मध्ये सर्थे दुनियाँ तारा कसले विश्वास गर्नु र खै अङ्गालोमा छुरा ए अङ्गालो हालेर छुरा रोप्छन् कसले विश्वास गर्नु र खै एज तिमीसँग जुन्छु मर्छु भन्ने मान्छे अब अरू चाहिँ अङ्गालोमा छ आफ्नै जिन्दगी तार नाश बनाइदिन्छ कसले विश्वास गर्नु र खै यति नै।
0: हजुर, आफ्नै भन्नेहरूले नै जिन्दगी तहस नहस बनाइदिन्छ कसको विश्वास गर्नु र खै होइन त। त्यही जे गर्ने नै आफ्नै भन्नेले गर्ने त हुने होइन र। एकदमै मिठो यो रचना सुनाउनु भयो, भावना सुनाउनु भयो। यहाँलाई रचनाको लागि गरिमा धेरै धेरै धन्यवाद है त। ओके, बाय बाय। यति बेला हुनुहुन्थ्यो गरिमा श्रेष्ठ, यता काभ्रे तेमालबाट हुनुहुन्थ्यो। उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ। यसै गरी अर्को मित्र फोन लाइनमा हुनुहुन्छ, फोन कल लिन्छु। नमस्ते।

0: हजुर साथी, उहाँको भन्छ डिस्कनेक्ट भएको छ है साथी हुनुहुन्थ्यो, कस्तो मजाले गीत गाउँदै हुनुहुन्थ्यो है, कता कता चाहिँ मेलना राईज्यूले गाउनु भएको जस्तै जस्तै भाइब्स पनि आइरहेको थियो आवाजमा है। फोन डिस्कनेक्ट भएको छ, फेरि लिन्छु। हेलो नमस्ते हजुर।
1: हेलो दिदी, नमस्ते, नमस्कार, गुड आफ्टरनुन।
0: गुड आफ्टरनुन हजुर, हजुर हुनुहुन्थ्यो होइन, तपाईँको नाम भन्नुहोस् त।
1: हजुर, म दीपिका आइथ्यो दिदी। हजुर,
0: लाउनु दीपिका, के भयो बिचमा गीत?
1: यहाँ भाइ छेउमै थियो अनि भाइले जिस्काएर गीतै गाउन नसक्ने बनाइदिएर मलाई दिदी।
0: लिरिक्सै बिर्साइदियो है?
1: हजुर हजुर।
0: ए ल ठिकै छ, होइन क्या, म त सुनिरहेको थिएँ कता कता चाहिँ होइन, एकदमै मेलना राईको उहाँको आवाज जस्तै जस्तै त्यो भोइस टेक चाहिँ त्यसै लागिरहेको थियो कि, सुनिरहेको थिएँ, बिचमा फोन टक्कै काट्यो। फेरि पनि अनि सन्चै हुनुहुन्छ?
1: हजुर, म एकदम आराम कुशलै छु भन्नुपर्छ। अनि हाम्रो दिदीहरूलाई कस्तो हुनुहुन्छ?
0: म नि एकदम आरामै छु नि हजुर, तपाईँहरूको मायाले सन्चै छु भन्नुपर्छ। अनि खाजा खानुभयो त?
1: हजुर, मेरो खाजा एकदम भइसक्यो भन्नुपर्छ। अनि दिदी हजुरको भयो कि नाइ?
0: भइसक्यो भन्नुपर्छ हजुर, भएर नै तपाईँहरूको माझमा सहभागिता जनाए भनौँ। अनि दिनचर्या के गरेर बिताउँदै हुनुहुन्छ?
1: दिनचर्या यस्तै हो दिदी, कलेज गरेरै बिताइन्छ, घर गएपछि कामहरू गरेरै बिताइन्छ भन्नुपर्छ है।
0: ओके ल ठिक छ, पढ्नु होला होइन, सो अब आफ्नो दैनिक कार्य त गर्नै छ, आफ्नो केयर गर्दै कामधन्दा गर्नु होला दिपिका। अनि फेरि पनि प्रतिभा के सुनाउनुहुन्छ?
1: म फेरि पनि छोटो गीत गाउने प्रयास गर्छु नि दिदी।
0: हस् गन्ती गर्छौ, गन्ती पछि है त। सुरु गर्नुहोस्।

0: mal deine Wahl.
1: हजुर, तिमीले बाटो फेर्यो अरे, अर्कैलाई हेर्यो अरे, होइन त दीपिका? एकदमै मिठो प्रतिभा राख्नुभयो, एकदमै त्यो क्युट आवाजमा होइन, एकदम मिठो सुन्ने थियो, सुमधुर आवाज कि धनी। हजुरलाई प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त दीपिका। राम्रो छ, फेरि राम्रो छ भन्दैमा हो, राम्रो छ भनेर फेरि प्रयास नछोड्नु होला नि, प्रयास चाहिँ गरिराख्नु होला है त। राम्रो छ, राम्रो गर्दै जानु होला। आजका लागि भने हामी छोड्छौँ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नु होला। ओके बाबाई। नमस्ते। यति बेला साथी हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गर्नुभयो र प्रतिभा राखेर छुटिसक्नु भएको छ। यसै गरी यति बेला अर्को मित्र लाइनमा हुनुहुन्छ। नमस्ते।
2: छोड़

0: हजुर लास्ट फ्याफुला, हजुर लास्ट फ्याफुला आमा, साह्रै गाह्रो छ बिछोडको जिन्दगी होइन त? एकदमै मिठो गीत गुनगुनाएर कार्यक्रममा सहभागिता जनाउनु भएको छ, खुसी लाग्यो। अनि अमृतजी के छ हाल खबर, सन्चो बिसन्चो के छ सुनाउनुहोस्। अनि खाजा खानुभयो त? हजुर के गर्दै हुनुहुन्थ्यो? ओके बसी बस्दा यही नै गर्दै हुनुहुन्थ्यो है? ठिक छ, फेरि पनि के प्रतिभा सुनाउनुहुन्छ? हस् हामी गन्ती गर्छौ, गन्ती पछि है त।
1: प्रसारण तब अपरा 4 बजे तामाङ समाचार रानीलाई ग्रेन मलाई अमृत तामाङ सुरुलाई मुख्य मुख्य समाचार ग्याम्से प्रधान न्यायाधीश शर्मा चिन प्रस्थान विश्लेषक भरत दाल पक्राउ तिमीलाई मौसम विवरण अनुसार कृषि दिन गण्डगिरी वर्षाला सम्भावना दक्षिण पश्चिम पाकिस्तानी सुरक्षा फौजमा कारबाही 5 लडाकु सचि 23 सर्वसाधारण अपहरण मुक्त थिम एरिका सेमी फाइनल रे पराजित धरम समाचार विस्तारे प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा चीन प्रस्थान लभा मला चाइना ल सोसाइटी आयोजना चिन्जी तब चाइना फोरम अन इन्टरनेसनल लिगल कोअपरेसन 2026 कार्यक्रमले सहभागी तब प्रधान न्यायाधीश शर्मा नेतृत्वलाई भ्रमण टोली आइतबार तीन प्रस्थान लगत सर्वोच्च अदालत चाहिँ जनाइदि मलाई शर्मा सहित टोली चाइना साउदर्न एयरलाइन्स विमान चिनला गन्धाउ प्रकरण लभा हिन्न भ्रमण टोली प्रधान न्यायाधीश शर्मालाई धर्म पत्नी उमा शर्मा मुख्य रजिस्ट्रार विमल पौडेल थिइन् उप रजिस्ट्रार राजेन्द्र पौडेल सहभागी मला भ्रमण दिन्छ टोली असोज 8 गते 24 सेप्टेम्बर सोधी श्री तुलसीदास मला राजनीतिक विश्लेषक थिइन् तृणमूल नेपाललाई अध्यक्ष भरत दाहालदार मोरङवा बेलबारी स्थित प्रहरी नियन्त्रणले 3 बला मला जिल्ला प्रहरी कार्यालय मोरङवा एसपी कवित कटवाला अनुसार यम्बू एमसे पर्खाल पुजी जारी लगाक आइतबार सेरी बैलबारी एमसे पर्खाल लगा बासी यम्बुरी पित्तला मला राजनीतिक छलफललाई लागि असोज 2 गते पूर्व ग्याम्से खबर दाहाल असोज 3 गतेलाई छलफल जिन्सी असोज 4 गते यम्बुरी तोभा तयारी मुभा सही कम्बी सुन्दर आज सलग पुरी स्थित गौरी ढकाललाई चिया पसल ग्याम्से ठेवा छेरी बेलबारी प्रहरी नियन्त्रणले किम्बला मुभा दाहाललाई तर्कने राजनीतिक विचार थिएन सत्ता थिएन शासन व्यवस्थाले त्रुटि भिडियो उठाइदिन खब आवाज फेरि धरपकडमा रूपी व्याख्या लभला म तिमीलाई मौसम विभाग अनुसार गण्डकी प्रदेशी वर्षालाई सम्भावना मूलक दल तथा मौसम विज्ञान विभागलाई अनुसार तिमी लुम्बिनी प्रदेश कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेश लगायत देशला पहाड़ी भूभागला आंशिक बदली पछि बाकी भूभागला मौसम मुख्यतया सफा तब अनुमान लवला मला तिमीला मौसम प्रदेश थिन गण्डकी प्रदेशला पहाड़ी भूभागला एक दुई स्थान थिए मेघगर्जन दिन चट्यान सहित हल्का वर्षा दिन उच्च पहाड़ी दिन हिमाली भूभाग एक दुई स्थान हल्का हिमपातला सम्भावना मो विभाग से जनाइदिवाला मला अन्तर्राष्ट्रिय समाचार पाकिस्तानलाई दक्षिण पश्चिम बलुचिस्तान प्रान्तरी एक प्रमुख राजमार्ग गरी तबला सुरक्षा कारवाहीलाई क्रमले 5 जना लडाकु विद्रोही 17 सेनासहित जनाइदिए मलाई अपराधी प्रदीप 23 जना सर्वसाधारण र सकुशल उद्धार लाभ सेना सेनालाई

0: முகத் சினசு ஜாரி நவல பிகர்த்தி பங்களா மலா சுவிச்சா பௌஸ் சே தொக்கா ஜாஃபி கார்பாய் லவதின் சுவி கிரம்பி தவ தோரு பிசந்தரி பாஸ் லோடாக்கு சப்பல சினசு ஜனை திவா மலா தரின் குர்கி கேல் சமச்சார் எரிக்கா குரும் பிஸ் ஏசியாலி கேல்குலா செமி ஃபைனல் பராஜித் தவலா மலா நாய் நாகோயாலா पछाडि लिन्छ तब हिँड्न अन्तिम दुई सेकेन्डी सोफिया से दोस्रो अङ्क जोडिब हुँदो एरिका से धरिङ खासी पदकमा लागि रिपी चेस चेस री क्लङ्सित मलाई सोफिया से थ्री भन्दा छ क्वार्टर फाइनल रि जोडानला यार नासिर दस सात एक सय पराजित लाभा मोबा अपरान्न चार बजेला समाचार झिङझिङ निरुबन्धन छ धन्दुला समाचार मुख्य मुख्य समाचार फिचानङ प्रधान न्यायाधीश शर्मा चिन प्रस्थान विश्लेषक बदक भरत दहाल पक्राउ तिनीमा मौसम विद्युत अनुसार खुसिदिन गण्डकी यी वर्षालाई सम्भावना दक्षिण पश्चिम पाकिस्तानले सुरक्षा फौजलाई कार्यवाही पाँच लडाकु सचिव सुकी सर्वसाधारण अपहरण मुक्त थेमी एरिका सेमी फाइनल लिग भइदिए अनि अर्को समाचार साथ छ बजे नेपाली समाचार बसे खाइदनलाई दमेल लागि विषम न अमृत तामाङ फेसिनीला लासो फ्याफला
1: हजुर तामाङ भाषामा समाचार
0: हजुर
1: आफ्नो मौलिक भाषामा होइन सो राम्रो छ अमृतजी एकदमै आफ्नो मौलिक भाषामा होइन आफ्नो प्रतिभा राख्नु पाउँदा खुसी लाग्यो राम्रो छ सुधार हुँदै गएको छ राम्रो गर्दै जानुहोला धेरै धेरै धन्यवाद है त हजुरलाई ओके अहिलेका लागि भने हामी छोड्छौँ मुख्य बबाई हजुर यति बेला हुनुहुन्थ्यो अमृत तामाङ बोर्सिपाबाट उहाँले पनि कार्यक्रममा फोन गर्नुभयो र प्रतिभा राखेर छोडिसक्नु भएको छ यति बेला अर्को साथी लाइनमा हुनुहुन्छ नमस्ते
2: हेलो दिदी नमस्ते नमस्कार गुड आफ्टरनुन है तपाईँ पनि लामो समयपछि
1: हजुर नमस्ते नमस्कार गुड आफ्टरनुन हजुर को बोल्दै हुनुहुन्छ
2: म काभ्रेबाट सुरेन्द्र नेपाली भन्न सक्छ त दिदी फेरि पनि
1: हजुर अनि सुरेन्द्रजी सन्चै हुनुहुन्छ
2: अहिलेको अवस्थामा सन्चै छु भन्नुपर्छ है त दिदी
1: अनि खाजा खानुभयो त
2: हजुर खाजा मेरो भइसक्यो भन्नुपर्छ दिदी अनि हजुरहरूको पनि पक्कै पनि भइसक्यो होला भन्ने आशा
1: एकदमै हाम्रो पनि भयो भएन तपाईँहरूको माझमा सहभागिता जनाएको भन्नुपर्छ ओके अनि कार्यक्रममा फोन गर्नु भएको छ हामी प्रतिभातिरै लाग्छौँ के प्रतिभा सुनाउनुहुन्छ आज पनि
2: म छोटो गीत गाउँछु नि दिदी
1: हस् हामी गन्ती गर्छौ गन्ती पछि है त
2: तिम्रो आँखामा खजुरा भन्नु छ एउटा कुरा तिमी बिना छु म तिम्रो साथ पाए हुन्छु पुरा तिम्रो आँखामा खजुरा भन्नु छ एउटा कुरा तिमी बिना छु म तिम्रो साथ

0: अब हजुरको आवाजमा यति मिठो प्रतिभा सुन्न पाउँदा अब नाइ नभन्ने त अब होइन, अब नाइ भन्ने त कुरै भएन नि होइन र? एकदम मिठो छ है, आनन्द आयो। अब म त तपाईँको फ्यानै हुँ होइन, म धेरै भनिराख्दिनँ। राम्रो छ, आज पनि उत्तिकै मिठो होइन प्रतिभा प्रस्तुत गर्नुभएको छ सुरेन्द्रजी। सधैँभरि तपाईँको सुमधुर आवाजमा यस्तै मिठा प्रतिभाहरू सुनिराख्न पाऊ भन्दै आजको लागि भने आइम वजर पर्छ मुख्य बाबाई। यति बेला हुनुहुन्थ्यो सुरेन्द्र हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद। यसै गरी तपाईँहरू पनि जोडिन सक्नुहुनेछ होइन, सो यति बेला भने कार्यक्रममा एकदमै साथीहरूको म्यासेजहरू कमेन्टहरू पनि लिनुपर्ने बेला भइसकेको छ है। यति बेला कमेन्टहरू पनि एकदमै टन्ने प्राप्त भइसकेका छन्, कमेन्टहरू पनि मैले लिइहाले। पहिलो कमेन्ट लिए लेख्नु भएको छ सञ्चालिका अञ्जुजी, नमस्कार, शुभ सन्ध्या, सुन्दैछु चौनापा आठ बेल्टा राई टोल चोकबाट फेसबुक लाइभमा भन्दै हुनुहुन्छ, टेक बहादुर पुमा हुनुहुन्छ, धन्यवाद। त्यसै गरी लिए लेख्नु भएको छ, नमस्कार हजुर भन्नुभएको छ सरस्वतीजी है, सो धन्यवाद हजुरलाई पनि कमेन्टको लागि। लेख्नु भएको छ अम्बिका मगर हुनुहुन्छ, मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि कमेन्टको लागि। त्यसै गरी अञ्जिता माला ठकुरी छेत्री हुनुहुन्छ, मिस यु अल, सुन्दैछु सिन्धुलीबाट मिठो सम्झना प्यारी ममु बाबा एण्ड अल लाई भन्नुभएको छ। त्यसै गरी मनकुमारी कान्छी कुलुङ हुनुहुन्छ, लेख्नु भएको छ उहाँले मिस यु अल शङ्खुवा सभा बाठ्य भन्नुभएको छ। त्यसै गरी सबैमा मिठो सम्झना है भन्नुभएको छ भावना चामलिङ हुनुहुन्छ, यहाँलाई पनि धन्यवाद। त्यसै गरी सुजा खपाङ्गी मगर हुनुहुन्छ, नमस्कार भन्नुभएको छ है। त्यसै गरी लेख्नु भएको छ हेलो दर्शन नमस्ते भन्नुभएको छ है, दर्शन नमस्ते हुनुहुन्छ, जस्मिन मगरनी यहाँलाई पनि धन्यवाद। त्यसै गरी भावना मगर हुनुहुन्छ, लेख्नु भएको छ मिस यु अल फ्रेन्ड भन्नुभएको छ है, भावनाजी यहाँलाई पनि धन्यवाद। सुन्दैछु बागमती प्रदेश तीन बाट रामजी घिमिरे हुनुहुन्छ, धन्यवाद रामजीजी तपाईँलाई पनि। त्यसै गरी अनिता नाखोक हुनुहुन्छ, नखोक हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ मिस यु अल भन्नुभएको छ है। त्यसै गरी सबिना शेर्पा हुनुहुन्छ, सविता शेर्पा हुनुहुन्छ, लेख्नु भएको छ हेलो हाई ब्युटिफुल सिस नमस्ते, म पनि सुन्दैछु है ताप्लेजुङबाट, छ मिस यु अल साथीहरूलाई भन्नुभएको छ, धन्यवाद भन्छु यहाँलाई पनि कमेन्टको लागि। रिना श्रेष्ठ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ नमस्कार सम्पूर्ण रेडियो प्रेमी मित्रहरूको लागि, सुन्दैछु है सुनखानीबाट रिना श्रेष्ठ, सबैका लागि सुमधुर सम्झना सन्देश छोड्न चाहे भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि। त्यसै गरी अन्तिम कमेन्ट लिइहाले भिरे लामा हुनुहुन्छ, लेख्नु भएको छ हेलो दिदी हजुरको खाजा भयो भन्नुभएको छ, दिदी काठमाडौँ लामाटारबाट म पनि सुन्दैछु रेडियो भन्नुभएको छ, धन्यवाद हजुरलाई पनि सो धेरै धेरै। सो यसो भन्दै आजको लागि पनि हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ, निर्धारित समयलाई आजको लागि नेटो काटिसकेको छ। यो बसाईमा एकदमै कार्यक्रमलाई माया गरेर फोन डायल गरेर सुमधुर आवाजमा आफ्ना प्रतिभाहरू प्रस्तुत गर्नुहुने तपाईँ सम्पूर्ण मित्रलाई धेरै धेरै धन्यवाद भन्छु। त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर सुनेर साथ दिनुहुने, मिठा मिठा कमेन्टहरू गरेर साथ दिनुभयो तपाईँ सम्पूर्ण मित्रलाई पनि धन्यवाद भन्छु। अनि त्यसै गरेर जति पनि साथीहरू हुनुहुन्छ होइन उकाली ओह्राली भन्जाङ्गनी चौतारी अनि गाउँ बस्ती सहर कुना कन्दरा गर्दै एकदमै माया गरेर सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण रेडियो प्रेमी मित्रहरूलाई पनि धन्यवाद। तपाईँले जुन माध्यमद्वारा सुन्नुभयो त्यो माध्यमसम्म पुर्याउनका लागि प्राविधिक कक्षमा रहेर साथ दिनुभयो मित्र राघव तामाङलाई विशेष धन्यवाद भन्दै आजको बसाईबाट म पनि हजुर पढ्न चाहन्छु। हवस् त नमस्ते नमस्कार।
1: हेलो सुरेश राणा बोल्दै हुनुहुन्छ, हजुर भन्नुहोस् त, तपाईँको बेबीलाई त पुलिसले एरेस्ट गर्यो नि, ओ गॉड।

0: Thank you, Titi.
1: हजुर नाइ नभन्नु ल, नाइ नभन्नु ल।

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: प्यारा नानी बाबु हो। आज तीन चार
1: चार
0: पाँच
1: छ
0: सात
1: आठ
0: नौ
1: दस
0: त्यहाँ बास ल फेरि भन।

0: नानी बाबु हो, तिमीहरूले अङ्क गर्न त सिक्यौ, अब हामी त्यस अङ्कलाई उदाहरण सहित सिक्छौ है।
1: हुन्छ मिस।
0: एन्ड्रिस सँग एउटा स्याउ छ, गमलामा त दुईवटा फुल फुले छन्, आहा तिनवटा पुतली फुलमाथि बसेछ, कुखुराले चारवटा अन्डा पारेछ, हेर त यो पोखरीमा पाँचवटा माछा छन्। रेहान, एन्ड्री, सुसना, विनय, शिखा र उषा उनीहरू छ जना साथी हुन्। पोखरीमा सातवटा भ्यागुता रहेछ, निशाले रमेशलाई आठवटा कपी दियो, रुखमा नौवटा बादरहरू छन्। हामीसँग दसवटा औलाहरू छन्। स्याबास, लगन त

0: just a minute. We will return back. Return back.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिवाद्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
2: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
1: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
3: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
1: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडे नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
4: डिजिटल युगमा सूचना तपाईको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
5: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
4: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
5: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
4: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
5: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
4: याद राख्नुहोस्, सही सूचनाले तपाईलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
5: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
4: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
5: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
4: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
6: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टीको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
4: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
3: किन?
4: डेङ्गु रोगमा यस्तो औषधिले झन् सिकित बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
3: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
4: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
3: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
4: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: बा,
6: हजुर बुहारी,
5: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
6: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेज।
7: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

Elembu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, साँझ 6 बजेको हिलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हिलम्बु खबरका मुख्य शीर्षकहरूबाट। सिन्धुपाल्चोकको चौतारा साँगा चौगडी नगरपालिका 14 वटै वडामा कांग्रेस सभापति निर्वाचित, रसुवा भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। भोटेकोशी बाढ़ी पीड़ितलाई राहत दिन सहजीकरण गर्न रासपाको आग्रह, नेकपा एमालेको सचिवालय बैठक जारी। चाडपर्व लक्षित गरी कोरोना नाकबाट भित्रिन थाल्यो तिब्बती भेडा च्याङ्रा, इरान युद्धमा अमेरिकाको खर्च 66 खर्ब 74 अर्ब रूपियाँ नागियो। र जापानमा चलिरहेको विश्व एसियाली संस्करणको एसियाली खेलकुद महिला भलिबलमा नेपालको पहिलो जीत। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत चौतारा साँगाचो गढ़ी नगरपालिका 14 वटै वडामा वडा सभापति निर्वाचित भएका छन्। नगरपालिकाभित्रका सम्पन्न वडा अधिवेशनबाट सबै वडामा नयाँ नेतृत्व चयन गरिएको छ। निर्वाचित वडा सभापतिहरूमा वडा नम्बर 1 निरबहादुर तामाङ, वडा नम्बर 2 लालबहादुर थापा, 3 शान्ति तामाङ, 4 रेशम श्रेष्ठ र 5 बिर्ख बहादुर तामाङ रहेका छन्। वडा नम्बर 6 मदन राईमाझी, 7 सुशील तामाङ, 8 कारसाङ तामाङ, 9 भगवान गिरी र 10 लव खड्का सभापतिमा निर्वाचित भएको छ भने वडा नम्बर 11 नकुल गिरी, 12 जीत बहादुर आली मगर, 13 हरिबहादुर नेपाल र 14 नेत्रबहादुर बस्नेत वडा सभापतिमा निर्वाचित भएको हो। 14 वटै वडामा नेतृत्वहरू चयन भएसँगै अब चौतारा साँगाचो गढ़ी नगरपालिकामा पनि नेपाली कांग्रेसको वडा तहको संगठनात्मक संरचना थप व्यवस्थित बनेको नेताहरूले बताएका छन्। महाधिवेशन अन्तर्गत वडा तहबाट चयन गरिएका प्रतिनिधि तथा नेतृत्वले आगामी अधिवेशनका प्रक्रियामा समेत भूमिका निर्वाह गर्ने भएका छन्। सिन्धुपाल्चोकको जिल्लाको सुकुटे घुमाउनेमा मोटरसाइकल र आइचर गाड़ी ट्रक एक आपसमा ठोकिँदा 2 गम्भीर घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्लाकै चौतारा साँगाचोक गढ़ी नगरपालिका 9 14 वर्षीय अनिल मगर गम्भीर घाइते भएका छन्। गम्भीर घाइते मगरलाई तत्काल उद्धार गरी उपचारका लागि काभ्रे धुलिखेल अस्पतालमा लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मोटरसाइकलको पछाडि सवार 17 वर्षीय सबिन मगर पनि दुर्घटनामा घाइते भएका छन्। दुर्घटना सुकुटे गुमाउने क्षेत्रमा भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल र आइचर ट्रक बारेमा थप विवरण संकलन भइरहेको छ। दुर्घटनाको कारण र घटनाको विस्तृत विवरण प्रहरीले अनुसन्धान गरिरहेको पनि जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 37 शाखा अधिकृतको सुरुवात गरिएको छ। मन्त्रालयले यही असोज 2 निर्णयबाट शाखा अधिकृतको सुरुवात गरिएको हो। सुरुवात हुने अधिकांश शाखा अधिकृत गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत परेका छन्। केही पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सिंहदरबारबाट पठाएको छ भने केही पालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहदरबार र माताहातका कार्यालयमा तानिएको छ। मन्त्रालयको निर्णय अनुसार दोलखाका 3 सहित बागमती देशका 16 पालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत फेरिएको छ। बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकको 5 पोखरी थाङपल गाउँपालिका, भोटेकोशी त्रिपुरा सुन्दरी र हिलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सुरुवात भएको छ भने रामेछापको गोकुलगंगा र सुनापतिको प्रमुखमा फेरिएका छन्। यसै गरी सिन्धुली गोलन्जोर फिकल गाउँपालिका, काभ्रेको रोशी गाउँपालिका र ललितपुरको कुञ्जेसोम र महाङकाल गाउँपालिका, रसुवाको उत्तर गैया नुवाकोटको लिखु र मकवानपुरको बागमती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत को सदरुवा गरिएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। भटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1436 जना पुगेको छ। नेपाल प्रहरीको अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु र नवलपरासीबाट 30 शवहरू निकालिएका छन्। फेला परेका मध्ये डीएनए नमूला लिएर 1292 जनाको शव व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यसैबीच रसुवाको त्रिशुली एक जलविद्युत आयोजना जनाको सुरुङबाट निकालेका 24 जनाको शव नुवाकोट ल्याएर प्रहरीले जनाएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत विद्युर नगरपालिकासम्म रहेको खम्बा क्याम्पमा ल्याएका 330 शवहरूको पहिचान अझै पनि हुन सकिएको छैन। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डीएसपी एक वल्भ हवारीले बाढीपछि सम्पर्क विहीन भएका आफन्तको शव हुन सक्ने भन्दै पहिचानका लागि खम्बा क्याम्प पुग्न परिवारजनलाई आग्रह गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका बाढ़ी पीड़ितको खोजी उद्धार र राहतका लागि यथाशीघ्र सहजीकरण गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ। आइतबार केन्द्रीय कार्यालयमा वनस्थलीमा बसेको पार्टी सचिवालय बैठकले बाढ़ी पीड़ितहरूलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाका लागि आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गरिएको हो। बैठकले निर्णयका बारेमा जानकारी दिँदै रासोपाका प्रवक्ता जगदीश खरेलले बाढ़ी पीड़ितको उद्धार र राहतमा कुनै पनि कमी कमजोरी नहोस् भनेर सरकारसँग आग्रह गरिएको बताउनु भएको छ। मृत्यु भएको पुष्टि भए कानूनी प्रक्रिया अघि बढ़ाउन सहजीकरण गर्न पनि सरकारसँग आग्रह गरिएको छ। नेकपा एमालेको सचिवालय बैठक जारी छ। एमाले केन्द्रीय कार्यालय शासनमा बैठक बसिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी गराएको छ। दिउँसो 1 बजेका लागि डाकिएको बैठक नेकपा एमाले पुनर्गठन कार्यदल बैठकका लागि लम्बिएर 4:30 बजेबाट मात्र बैठक शुरू भएको छ। पुनर्गठन प्रतिवेदनमा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको राजीनामा र विशेष महाधिवेशनको विषयमा समावेश हुने कि नहुने भन्ने विषयमा एमालेमा विवाद भएको थियो। सचिव महेश बस्ने का अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा र विशेष महाधिवेशनको विषयमा समावेश नगर्ने गरी सहमति भएको समेत बताएका छन्। सुनसरीको देवागंजमा युवतीको विषयलाई लिएर उत्पन्न विवादमा गोली हानी घाइते भएका 24 वर्षीय निराज कुमार यादवको शल्यक्रिया सफल भएको छ। घटनामा संलग्न रहेको आरमा प्रहरीले 2 जनालाई नियन्त्रणमा लिएको छ। हिजो साँझ हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्किने क्रममा लक्ष्मी नारायण मन्दिर अगाडि यादवमाथि गोली प्रहार भएको थियो। कम्बरमुनिको दया तिग्रामा गोली लागेको उनको विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा आज शल्यक्रिया गरी गोली निकालिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काको अनुसार गोली प्रहार गर्ने लगतै देवागंज गाउँपालिका 2 का 18 वर्षीय विष्णु कुमार यादव र 26 वर्षीय जयकृष्ण यादवलाई पक्राउ गरिएको छ। उक्त घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको पनि तीव्र रूपमा खोजी भइरहेको सूचना अधिकारी खड्काले जानकारी गराएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट एउटी युवतीको विषयलाई लिएर युवाहरूबीच भएको विवाद र त्यसबाट उत्पन्न पुरानो रिसिभीका कारण योजनाबद्ध रूपमा गोली प्रहार भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालयले यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढ़ाएको पनि जनाएको छ। धनकुटाको छतर ज्वरोपाटी गाउँपालिका 3 बञ्चरी स्थित कामिटारमा सुमो गाड़ी दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। आज बिहान करिब 9 बजे छतरको पिङ डाँडा तावाङबाट धरान जाँदै गरिएको 1J2494 सुमो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। दुर्घटनामा परि छथर ज्वरोपाटी गाउँपालिका 3 बस्नेत वर्ष 60 वर्षीय चोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उहाँको अनुसार घाइते हुनेमा चालक धनकुटा नगरपालिका 9 स्थित गोठी बस्ने 31 वर्षीय खगेन्द्र खत्री, ज्वरोपाटी गाउँपालिका 3 बस्ने 40 वर्षीय धनमाया राई लगायतका विभिन्न व्यक्तित्वहरूको पनि उपचार भइरहेको छ। सुमो गाड़ी ब्रेक फेल भई सड़कबाट करिब 10 मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि धरान स्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाएको र मृत्यु भएकी महिलाको जिल्ला अस्पताल धनकुटामा राखिएको र आवश्यक कानूनी प्रक्रिया अगाडि पोस्टमार्टम गर्ने तयारी रहेको प्रहरी प्रवक्ता डीएसपी भण्डारीले जानकारी गराएको छ। चाडपर्वलाई लक्षित गरी यति बेला नेपालतर्फ गरी चीनको तिब्बत हुँदै लिची नेचुङ कोराला नाकबाट नेपालमा भेडा च्याङ्रा भित्रिन थालिएको छ। 5 वर्ष यता तिब्बतबाट कोराला नाक हुँदै भेडा च्याङ्रा ल्याउन छोडिएका मुस्ताङका व्यवसायीहरूले भने चीनसँग जोड़िएका अन्य नाक बन्द भएपछि यसपटक 419 भेडा च्याङ्रा कोराला नाकमा ल्याएको छ। चीन राजस्वस्थित क्षेत्र तिब्बतको डुआङसिन हुँदै कोराला नाकबाट उपल्लो मुस्ताङका भेडा छ्याङ्रा व्यवसायले खरिद गरी ल्याएको पशु क्वारेन्टाइन पोखराका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर गणेश केसीले बताएको छ। लम्बो खबरमा अब विदेशको खबर। इरानसँग चलिरहेको युद्धमा अमेरिकाको खर्च बढेर 43 अर्ब 60 करोड अमेरिकी डलर अर्थात 66.75 अर्ब रूपियाँ भन्दा बढ़ी पुगेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले अमेरिकी सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो अनुगमन अनुमान अनुसार यही सेप्टेम्बर 3 सम्ममा इरान युद्धमा त्यति धेरै अमेरिकी सैन्य खर्च भएको समाचार संस्था एपीले जनाएको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरान विरूद्ध सैन्य कार्यवाही शुरू गरिए युद्धको आर्थिक भार निरन्तर बढ़िरहेको छ। पछिल्लो अनुगमनले अनुमानले केही हप्तामै अमेरिकी सैन्य खर्च उल्लेख्य रूपमा बढ़ेको देखिएको छ। यसअघि अमेरिकी कांग्रेसनल बजेट कार्यालयले अगस्त 1 सम्म इरान युद्धमा 38 अर्ब अमेरिकी डलर खर्च भइसकेको बताएको छ। अगस्त 1 सम्मको अघिल्लो अनुमानका क्रममा हतियारका लागि 21 अर्ब 70 करोड़ डलर खर्च भएको उल्लेख गरिएको छ। यसको तुलनामा पछिल्लो अनुगमनमा हतियारको खर्च 6 अर्ब 40 करोड़ डलर बढ़ेको छ। यसले युद्धका क्रममा अमेरिकी सेनाले महँग क्षेपास्त्र र अन्य सैन्य सामग्रीको ठूलो परिणामको रूपमा प्रयोग गरिरहेको पनि देखाएका छन्। खेल खबरमा जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। राज भएको वर्गीकरणको चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जितेको छ। अब नेपालले 9 देखि 12 स्थानका लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्ने होडबाट बाहिरिसकेको छ तर नेपालसम्म चरणमा जापान र इण्डोनेसियासँग सोझो सेटमा पराजित भएको थियो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। सिन्धुपाल्चोकको चौतारा साँगा चोक गढ़ी नगरपालिकाका 14 वडामा कांग्रेस सभापति निर्वाचित रसुवा भोटेको सिबाड़ीमा ज्यान गुमानेको संख्या 1436 जना पुग्यो। भोटेकोशी बाढ़ी पीड़ितलाई राहत दिन सहजीकरण गर्न रासोपाको आग्रह। नेकपा एमालेको सचिवालयको बैठक जारी। चाड़ पर्व लक्षित गरी कोरोना नाकबाट यसपालि भित्रिन थाल्यो तिब्बती भेड़ स्याङ्रा। इरान युद्धमा अमेरिकाको खर्च 66.74 अर्ब रूपियाँ भन्दा बढ़ी नाग्यो। र जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद महिला भलिबलमा नेपालको पहिलो जीत। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि 5 गते बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। यी 3 जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: दाई 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको 1 पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
2: याद गरौं, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौं।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: एलम्बु एफएम 89.6 मेगाहर्ज।

जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं।

तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै, यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ, किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ र यसमा पश्चाताप अथवा पक्षपात हुँदैन। मालिक हो तिमीहरूको पनि स्वर्गमा मालिक हुनुहुन्छ भन्ने जानेर आफ्नो कमाराहरूसँग न्याय संगत र उचित व्यवहार गर। र यो खण्डलाई हामीले पढ्दै गर्दाखेरि ख्रिस्टीय परिवार सम्बन्धी शिक्षा हामी यहाँ देख्छौ। ख्रिस्टियन परिवारमा चाहिने शिक्षाहरूलाई पालन गर्नु आवश्यक छ भन्ने मुख्य विचार पनि हामी यहाँ पाउन सक्छौ। ख्रिस्टियन परिवारमा यीशुलाई विश्वास गरेका हरेक व्यक्तिको परिवारमा, समूहमा अथवा मण्डली समुदायमा शिक्षाहरूलाई पालन गर्नु आवश्यक छ। है, चाहिने शिक्षाहरू ख्रिस्टियन परिवारहरूमा चाहिने शिक्षाहरू जति पनि छ पालन गर्नुपर्ने हुन्छ। हरेक ख्रिस्टियन परिवारमा को को छन् त भन्ने कुराहरू पनि हामीले याद गर्नुपर्छ र एउटा परिवारभित्र समाजभित्र को को हुन सक्छन् त भन्ने कुरा पनि यहाँ पावलले सम्बोधन गरिएको छ। पत्नीलाई भनिएको छ, एउटा परिवारमा पत्नीको भूमिका ठूलो हुन्छ र पत्नीहरूलाई यसरी नै भन्दैछ कि प्रभुको दृष्टिमा सौदो गरी आआफ्ना पतिहरूको अधीनमा बस। परिवारमा पत्नीको भूमिका एकदमै ठूलो हुन्छ र घरको घर सम्हाल्नलाई घरको र परिवारको एउटा मुख्य अंगको रूपमा नै श्रीमती हुन्छ, पत्नी हुन्छ र पति चाहिँ पत्नीको शिर हो। त्यसैले गर्दा शिर र शरीर, पत्नी चाहिँ शरीर हो र पति चाहिँ पत्नीको शिर हो भने दुवैजनाको मिश्रण अथवा दुवैजनाको भूमिका परिवारमा एकदमै ठूलो हुन्छ। त्यसैले गर्दा पावलले पत्नीहरूलाई चाहिँ पतिको अधीनमा बस्नको लागि यो आदेश नै दिएको छ। अनि पतिलाई पनि भनिएको छ, आ आफ्नो पत्नीलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहौ। पत्नीले आफ्नो पतिको अधीनमा बस्दाखेरि, यो अधीनमा बस्ने भन्ने शब्द चाहिँ पतिको अस्तित्वलाई स्वीकार गर्ने, पतिलाई, पति जो शिर हो परिवारको, त्यसलाई आदर गर्ने भन्ने कुरा हामी बुझ्छौ। अधीनतामा भनेको चाहिँ आदर गर्ने कुरासँग सम्बन्धित छ, किनभने आदर त्यो व्यक्तिलाई गरिन्छ जो व्यक्ति चाहिँ एकदमै शिर हुनुहुन्छ अथवा मुख्य व्यक्ति हुन्छ। र पतिले पनि आफ्ना पत्नीलाई प्रेम गर्नुपर्छ। पत्नीलाई प्रेम गर्नु भनेको वास्तव गर्नु हो, पत्नीलाई कठोर व्यवहार गर्नु हुँदैन। पत्नी चाहिँ एउटा सहयोगीको रूपमा परमेश्वरले सृष्टि गर्नुभएको हो र पत्नी घरको एकदमै महत्वपूर्ण व्यक्तिको रूपमा परमेश्वरले सृष्टि गर्नुभएको हो र पतिको लागि सहयोगीको रूपमा परमेश्वरले सृष्टि गर्नुभएको हो। त्यसैले पतिले आफ्नै पत्नीलाई मन दुखाउनु हुँदैन, चित्त दुखाउनु हुँदैन, आफ्नी पत्नीलाई माया गर्नुपर्छ, प्रेम गर्नुपर्छ, तिनीहरूप्रति कठोर हुनु हुँदैन, किनभने हर कदम हर समय पत्नीले परिवारको लागि खडा भएर सेवा पुर्याइराखेकी हुन्छिन्। र छोराछोरीहरूलाई पनि यहाँ सम्बोधन गरेको छ, प्रत्येक कुरामा आफ्ना आमा बुबाको आज्ञा पालन गर, किनभने छोरा छोरीको जिम्मेवारी भनेको आमा बुबाको आज्ञाकारी

छोराछोरी हुनु हो। जब आमा बुवाले भनेका कुराहरू छोराछोरीहरूले पालन गर्छन्, ती छोराछोरीहरू आशिषित हुन्छन् र उनीहरू चाहिँ धेरै आशीर्वादको भनौ भागीदार हुन्छन्, किनभने उनीहरूले आमा बुवाको आज्ञा पालन गरेका छन्। अनि यति मात्र होइन, यसले प्रभुलाई पनि प्रसन्न तुल्याउने काम गर्छ, किनभने केटाकेटीहरूले छोराछोरीहरूले आमा बुवाको आज्ञा पालन गर्नु भनेको त्यो हृदय चाहिँ परमेश्वरलाई पनि प्रसन्न तुल्याउँछ त्यो हृदयले। अनि बुवाहरूलाई पनि भनिएको छ, बुवा हो आफ्ना छोराछोरीहरूलाई रिस नउठाऊ, नत्र तिनीहरू निराश हुनेछन्। केटाकेटीहरू बाल बालिकाहरू चाहिँ आमा बुवाको निम्ति एउटा आशीर्वाद हो, उपहार हो। यी नानीहरूलाई परमेश्वरले घर परिवारलाई दिएको एउटा उपहार हो, आमा बुवालाई दिएको एउटा उपहार हो। यो उपहारलाई धन्यवादी भएर यो उपहारको संरक्षण, यो उपहारलाई सही तरिकाले संरक्षण गर्दै हेरचाह गर्यो भने यो उपहारले धेरै धेरै आशीर्वाद ल्याउने काम गर्दछन्। र आमा बुवा दुवैजनाले छोरा छोरीहरूलाई अनुशासित गर्नु र अनुशासित गर्दै प्रेममा उनीहरूलाई हुर्काउनु जिम्मेवारी हो र उनीहरूलाई रिस उठाउने काम गर्नु हुँदैन भनिकन यहाँ परमेश्वरको वचनले स्पष्ट बताएका छन्। अर्को कुरो कमारा हो, प्रत्येक कुरामा यस संसारका आफ्ना मालिकहरूलाई आँखाको अगाडि खुशी तुल्याउने मात्र होइन तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूको अधीनमा बस्छ। एउटा क्रिस्चियन दास दासीहरू, क्रिस्चियन कमारा कमारीहरू पनि एउटा परिवारमा जोडिन सक्छन्। अनि जुन घरमा कमारा कमारीहरू छन् अथवा यहाँ भन्छ कमाराहरू, कमारालाई सम्बोधन गरिएको छ, संसारका आफ्ना मालिकहरूलाई आँखाको अगाडि खुशी तुल्याउने मात्र होइन, संसारमा प्रभु यीशु ख्रीष्टलाई विश्वास नगर्ने मानिसहरू प्राय जसो मालिकको आँखा छलाउनु पायो भने खुशी हुने पनि क्षणहरू हुन सक्छ। त्यसकारण सम्भावनाहरू प्रबल छन्, किनभने मालिकको अगाडि इमानदारी साथ काम गरेको देखाउने, मालिक नभएको बेलामा चाहिँ त्यहाँबाट फेरि आफ्नै किसिमले काम गर्ने, यस्तो खालको प्रवृत्ति परमेश्वरको राज्यमा मिल्दैन। यस्तो खालको प्रवृत्ति परमेश्वरको नजरमा सत्य हुँदैन र ठिक हुँदैन। त्यसकारण यहाँ भन्छ, साँचो हृदयले प्रभुको डर राखेर सेवा गर भनेको छ, दिलो ज्यानले साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूको अधीनमा बस भनेको छ। एउटा कमाराले आफ्नो मालिकको अगाडि डर र कम्बा साथ इमानदारीताको साथ साँचो हृदयले परमेश्वरको डर राखेर मालिक भएको बेला नभएको बेला आफ्नो काम इमानदारीता साथ गर्नु आवश्यक छ र मालिकको अधीनमा रहनुपर्छ, उहाँलाई आदर गर्नुपर्छ। हरेक मालिकलाई एउटा कमाराले आदर गर्नुपर्छ र अधीनमा बस्नुपर्छ भनिएको छ। तिनीहरू जे जे गर्छौ तिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै, जे जे कामहरू गर्छौ, जे जे कुराहरू गर्छौ, भलाइका कामहरू गर्दा दिलो ज्यानले गर्ने गर्नु भनेको छ। त्यसकारणले हाम्रो कामहरू कसरी गरिरहेका छौ, हामीले काम गर्दाखेरि दिलो ज्यानले गरेका छौं कि या त टालटुल गरिरहेका छौं या त हामीले बहनाबाजी गरिरहेका छौं, यस्तो खालको कुराहरू यहाँ परमेश्वरको वचनले हामीलाई पनि यसरी नै एउटा सुझाव दिएको छ, आज्ञा दिएको छ कि दिलो ज्यानले गर्ने गर, प्रभुको सेवा गरे जस्तै गर भनेको छ। जुनसुकै काम गर्दाखेरि पनि आफूलाई दिएको जिम्मेवारीहरू, जुन कामहरू गर्नुपर्नेछ त्यो कामलाई चाहिँ
ढिलो ज्यानले गर्नुपर्ने हुन्छ र त्यो चाहिँ परमेश्वरको सेवा गरे जस्तै काम गर्नुपर्छ। एउटा टोयलेट सफा गरे पनि, धुलो बढारे पनि, लुगा धोए पनि, भाँडा मोले पनि, कुनै पनि जिम्मेवारी कामहरू छन् ढिलो ज्यानले गर्नुपर्छ प्रभुको सेवा गरे जस्तै। यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ, अनि यो हिसाबले पनि अगाडि बढ्नुपर्ने हुन्छ ताकि इमानदारीताका साथ काम गर्दाखेरि इनाम पनि प्राप्त हुन्छ भन्ने कुरा सम्झेर काम गर्नुपर्ने हुन्छ, किनकि आफूले गरेको कुकर्मको फल कुकर्मीले पाउनेछ र यसमा पक्षपात हुँदैन। जसले कुकर्म गरेका छन्, नराम्रो काम गर्नेले नराम्रो प्रतिउत्तर पाउँछन् अथवा इनाम पनि नराम्रो नै पाउँछ, तर राम्रोसँग काम गर्नेहरूले इनाम पनि राम्रोसँग पाउँछ भनेर यहाँ स्पष्ट बताएका छन्। मालिक हो तिमीहरूको पनि स्वर्गमा मालिक हुनुहुन्छ भन्ने जानेर आफ्ना कमाराहरूसँग न्यायसंगत र उचित व्यवहार गर, र मालिकहरूले पनि आफ्नो कमारालाई काम लगाउँदाखेरि, कमारालाई काम दिँदाखेरि स्वर्गमा मेरो पनि मालिक छ भनेर जानेर न्यायसंगत र उचित व्यवहार गर्नुपर्छ। न्यायसंगत कति मालिकले कमारालाई दुरुपयोग गरिरहेको अवस्थाहरू हामी सुन्छौं, यस्तो कुरा परमेश्वरको राज्यमा मिल्दैन। दास हो, कमारा हो, कमारी हो, उनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्छन्, उनीहरूले इमानदारीसँग पूरा गर्छन् र उनीहरूसँग न्यायसंगत र उचित व्यवहार चाहिँ गर्नुपर्छ। उनीहरूले पाउनुपर्ने कुराहरू उचित ढंगले दिनुपर्छ, उनीहरूले पाउन नसक्ने कुराहरूमा त्यही अनुसारको व्यवहार गर्नुपर्छ। त्यसकारण आज यो खण्डमा हामी स्पष्ट रूपमा के देख्छौं भन्दा ख्रिस्टियन परिवारमा चाहिने शिक्षाहरूलाई पालन गर्नै पर्छ। आज थुप्रै शिक्षाहरू यहाँ दिएको छ, पत्नीलाई शिक्षा दिएको छ, पतिलाई पनि अर्थ उपदेश शिक्षा दिएको छ, छोरा छोरीहरूलाई पनि अर्थ उपदेश शिक्षाहरू दिएको छ, बुबाहरूलाई पनि अर्थ उपदेश शिक्षा दिएको छ र कमाराहरूलाई पनि अति बुद्धिहरू दिएको छ, शिक्षा दिएको छ र मालिकलाई पनि शिक्षा दिएको छ, सुझावहरू दिएको छ। यो सबै

मालिकनीहरू, यी सबै एउटा परिवारभित्रको संरचनाहरू हुन्। बुवा आमाहरू सबै परिवार एउटा क्रिश्चियन परिवार हो यिनीहरू, र क्रिश्चियन परिवारभित्र चाहिने शिक्षाहरू आज यो खण्डमा उल्लेख गरिएको छ, र यो शिक्षाहरू पालन गर्नु आवश्यक छ। किनभने यहाँ बताइएको, यहाँ लेखकले दिएको यो आज्ञाहरू, यो शिक्षाहरू, उपदेशहरू क्रिश्चियन परिवारलाई निर्माण गर्ने एउटा शिक्षा हुन् यो, र यो शिक्षाद्वारा यो शिक्षामा रहनेहरूले इनाम पाउँदछन्, र यदि यो शिक्षा अनुसार पालन गरेनन्, जिएनन् भनेदेखि त्यसको फल पनि त्यसले भोग्नुपर्छ। यो शिक्षा अनुसार पालन गरेर अगाडि बढ्यो भने आशिषित हुन्छ, इनाम पनि प्राप्त हुन्छ, र यो अनुसार जिएन भने, यो अनुसार गरेन भने त्यसले त्यो आशिष पनि गुमाउँछ, इनाम गुमाउँछ। त्यसै आदरणीय श्रोताहरू, यदि आज यीशु ख्रिस्टलाई यहाँहरूले विश्वास गर्नुभएको छ भने तपाईँहरूको जीवनमा, परिवारमा कस्तो छ? के पतिले पत्नीलाई माया गरेका छन्, वास्ता गरेका छन्, कि कठोर व्यवस्था पारा गरेका छन्? या त परिवारमा आफ्नो पतिले पत्नीलाई कठोर व्यवहार गरेका छन् कि प्रेम नगरेका अवस्था छन् कि, र पत्नीले पनि आफ्नो पतिको अधीनमा नबसेका अवस्थाहरू छन् कि? यी सबै कुराहरू वचन अनुसार पालन गर्नुभयो भने, यी शिक्षाहरूलाई पालन गर्नुभयो भने तपाईँले इनाम प्राप्त गर्नुहुनेछ, इनाम पाउनु हुनेछ। किनभने त्यो इनाम तपाईँको जीवनमा र मेरो जीवनमा अति उच्च हुनेछ, यो इनाम चाहिँ अति आशिषित हुनेछ। र जसले यसको विपरीत चिएको छ उनीहरूले इनाम गुमाउनेछन्, र उनीहरूको जीवनमा पीड़ा हुनेछ। त्यसकारण जतिजनाले यीशुलाई विश्वास गर्नुभएको छैन, यहाँहरूलाई चाहिँ यीशु ख्रिस्टलाई विश्वास गर्नुहोस् र यी शिक्षाहरूलाई पालन गर्नुहोस्, ताकि यहाँहरूले पनि इनाम परमेश्वरबाट प्राप्त गर्नुहुनेछ, र पारिवारिक जीवनको हैसियतले हजुरहरूले पनि प्रभुबाट, परमेश्वरबाट आशीर्वाद पाउनुहुनेछ। त्यसकारण आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र यो शिक्षाहरू पालन गर्नुहोस् र इनाम प्राप्त गर्नुहोस्। र साथै जतिजनाले यीशुलाई विश्वास गर्नुभएको छ, तपाईँहरूले पनि यीशुलाई अझै यी वचनहरूमा, यो शिक्षाहरूलाई इमानदारी साथ पालन गर्नुहोस् र आशीर्वाद अथवा इनाम प्राप्त गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरूबाट म विदा लिन चाहन्छु। यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

हौस् त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: पानीको कुकुर
1: जान्छ जान्छ।
0: हे यहाँ छ आउने भइहाल्यो काम, मम्मी घर ठिक छैन फर्केर।

यहाँ छ आउने भइहाल्यो काम, मम्मी घर ठिक छैन फर्केर।

0: करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।

0: सरकारको हो। स्थानीय सरकार कमजोर हुँदा जनधनको क्षति बढ्छ। संघीय सरकारले विपदपछि मात्र पैसा पठाउने काम गर्ला, तर त्यति बेलासम्म धेरै क्षति भइसकेको हुन्छ। क्षति नै घटाउने हो भने स्थानीय समूह र सरकारलाई बलियो बनाउने नीति अप्नाउनु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
1: रसुवा बाढ़ीमा बेपत्ता भएका बीमितका परिवारले जीवन बीमाको रकम पाउन 12 वर्ष कुर्नु नपर्ने भएको छ। नेपाल बीमा प्राधिकरण र जीवन बीमा संघले विशेष व्यवस्था गरी स्थानीय तहको सिफारिशका आधारमा दावी भुक्तानी गर्ने तयारी गरेका छन्। प्राधिकरणका अनुसार स्थानीय सरकारले बेपत्ता नागरिकलाई मृत्यु सरह सिफारिश गरेपछि बीमा कम्पनीले एक दुई दिनमै रकम भुक्तानी गर्ने व्यवस्था मिलाइदैछ। मुलुकी देवानी संहिता 2074 अनुसार सामान्य अवस्थामा 12 वर्षसम्म बेपत्ता व्यक्ति जीवित रहेको प्रमाण नभई मृत घोषित गर्न सकिने व्यवस्था छ। तर रसुवा बाढ़ीको विशेष परिस्थितिलाई ध्यानमा राख्दै सो अवधि भन्दा अगावै बीमा दावी भुक्तानी गर्ने विषयमा प्राधिकरण र बीमा कम्पनीबीच छलफल भइरहेको छ। हालसम्म रसुवा बाढ़ी सम्बन्धी जीवन बीमामा करिब 100 देखि 150 वटा दावी गरेको जनाइएको छ। बीमा कम्पनीहरूले परेको दावीलाई प्राथमिकताका साथ छिटो भुक्तानी गरिरहेका छन्। भुटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। खानेपानी र सरसफाईमा समस्या देखिएसँगै विस्थापितमा झाडा पखाला, रुगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म होल्डिङ सेन्टरमा रहेका 88 जनामा झाडा पखाला देखिएको छ। नुवाकोट, रसुवा, धादिङ र काठमाण्डुमा रहेका होल्डिङ सेन्टरमा धेरै मानिस एकै ठाउँमा बस्नुपर्ने भएकाले पानीजन्य तथा सरुवा रोग फैलिने जोखिम बढ़ेको मन्त्रालयले होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिँदै विस्थापितलाई पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग भन्नुभयो,
2: भुटेकोशी बाढी पछि अस्थायी रूपमा शिविरमा बस्नुभएको व्यक्तिहरूले अथवा आफ्नै यहाँ वरिपरि आफ्नै वासस्थानमा बस्नुभएको व्यक्तिहरूले विशेष रूपमा पानीको सरसफाई, खानेकुराको सरसफाई, खानेकुराको भण्डारण, शौचालय प्रयोग लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। खाना बनाउनुभन्दा अगाडि, खाना खानु पूर्व, शौचालय गएर आएपछि राम्रोसँग अनिवार्य रूपमा साबुन पानीले हात धुने, सरसफाई गर्ने कुरा गर्नुपर्छ। अनिवार्य रूपमा शौचालयको मात्रै प्रयोग गर्ने कुरा गर्नुपर्छ। शुद्ध निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि विशेष रूपमा अलि सावधानी अप्नाएर बनाउनु पर्ने, भण्डारण गर्नुपर्ने, पाकेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, काँचो कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, दुईटै खाना एकै ठाउँमा मिसाएर एकै ठाउँमा नजिक हुने गरी भण्डारण गर्न पनि हुँदैन। यो कुराहरू ख्याल गर्न सक्यौं भने हामी जोखिमबाट बच्न सक्छौँ।
1: बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि हैजा विरूद्धको खोप अभियान समेत सञ्चालन गरिएको छ। अभियानमा हालसम्म 50,467 जनाले खोप लगाइसकेका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको टोली आइतबार अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ। महासभाको उच्चस्तरीय सत्र अन्तर्गत मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागी जनाउनुहुनेछ। वहाँले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पर्सि अमेरिका जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहको नेतृत्वमा 14 सदस्यीय प्रतिनिधि मण्डल महासभामा सहभागी हुनेछ। यसैबीच परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत बनाउन पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा संयुक्त राष्ट्र संघ तथा विशिष्टीकृत संस्था महाशाखा अन्तर्गत उक्त शाखा रहने व्यवस्था गरिएको हो। शाखाले जलवायु परिवर्तन तथा वातावरण संरक्षण सम्बन्धी कूटनीतिक कामलाई प्रभावकारी बनाउन भूमिका खेल्नेछ। आज राति देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक दुई स्थानमा हल्कादेखि मध्यम पानी परिरहेको छ। यस्तै कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा एक दुई स्थानमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। कोशीको तराई क्षेत्रमा समेत चट्याङ सहित वर्षाको सम्भावना

0: रहेको मौसमविद डेभिड ढकालले सीआईएनसँग बताउनुभयो।
1: आज राती कुरो गर्नु पर्दाखेरि विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक दुई स्थानमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी र बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिन्छ। कोशी प्रदेशको तराई भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ भने अन्य तराई भूभागहरूमा चाहिँ वर्षा हुने जस्तो देखिँदैन। भोलि र पछिको कुरो गर्नु पर्दाखेरि विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको भोलिको दिनमा चाहिँ एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना देखिएको छ।
0: महाशाखाका अनुसार आज साँझसम्म मकवानपुरको सिलाङ्गीमा सबैभन्दा धेरै 37.4 मिलिमिटर वर्षा मापन भएको छ। सरकारले साउन एक गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएलभीआरएस मार्फत सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम शुरू भएको छ। नयाँ प्रणाली मार्फत सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र छपाईपछि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइने व्यवस्था गरिएको छ। भोटेकोशी बाढ़ीमा पनि ज्यान गुमाएकाहरू मध्ये हालसम्म 1451 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शव पहिचानका लागि डीएनए नमूना संकलन गरी हालसम्म 1292 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव व्यवस्थापनका लागि मृतकका 1286 र आफन्तका 1997 गरी कुल 3283 डीएनए नमूना संकलन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता राम बहादुर केसीले सीआईएनसँग बताउनुभयो।
2: पछिल्लो अपडेट हेर्दाखेरि अहिले चाहिँ 4 बजेसम्मको अपडेट अनुसार सब फेला परेको जम्मा संख्या 1451 जना रहेको छ। त्यो मध्ये अहिलेसम्म जम्मा 110 शवहरू शनाकत भई सम्बन्धित व्यक्तिहरूले चाहिँ परिवारले चाहिँ बुझिसक्नु भएको छ। त्यसै गरेर अहिले पनि हिजो जस्तै 5000 भन्दा बढी मान्छेहरू बेपत्ता हुनुहुन्छ, उहाँहरूको खोजी कार्य जारी पनि छ र अब यो घटना घटेको पनि गरेको 3 हप्ताभन्दा बढी भइसकेको सन्दर्भमा अब खोजदार व्यवस्थापनलाई चाहिँ कहिलेसम्म यसलाई निरन्तर दिने, यसको एक्जिट स्ट्राटेजी के हुने भन्ने विषयमा आज कमान पोस्टमा पनि विभिन्न कोणबाट छलफल भएको छ र एकपल्ट फिल्ड भिजिट गरेर अवस्था हेरेर चाहिँ त्यसलाई चाहिँ निरन्तरता लिने नदिने भन्ने सन्दर्भमा चाहिँ निर्णय गर्ने भन्ने विषयमा पनि यहाँ चाहिँ के अरे मनसुख पूर्वतारी पत्रकार कमान पोस्टमा चाहिँ छलफल भएको छ। त्यसै गरेर अहिले चाहिँ अहिले पनि अब 20,000 भन्दा बढी सुरक्षाकर्मी चाहिँ यो 10 गतेदेखि अहिलेसम्म निरन्तर रूपमा चाहिँ खडिराख्नु भएको थियो, अहिले पनि केही चाहिँ फिल्डमा नै हुनुहुन्छ।
0: पहिचान नभएका 1362 शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। यसैबीच आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सचिवालय बैठकले भोटेकोशी बाढ़ी पीड़ितको खोजी, उद्धार, राहत, पुनस्थापना तथा पुननिर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउँदै पहिचान हुन नसकेको शवको शीघ्र डीएनए परीक्षण र लामो समयदेखि बेपत्ता व्यक्तिका परिवारलाई कानूनी प्रक्रिया मार्फत मृत्यु प्रमाणपत्र उपलब्ध गराउन आग्रह गरेको छ। संयुक्त राष्ट्र संघीय महासभामा सहभागी हुने नेपाली टोलीलाई भोटेकोशी विपद बदलितो राजनीतिक परिस्थिति, समृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नेपालको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्न निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
3: भोटेकोशीको बाढ़ीपछिको चाहिँ जुन सन्दनको खेती भएको छ र त्यस पछाडि खोजी, उद्धार, राहतको सन्दर्भमा के कति र कसरी काम भइरहेको छ भनेर सरकारबाट प्रतिनिधित्व गर्नुभएका पार्टीका समेत पदाधिकारी तथा सदस्यहरूसँग समेत काम कारवाहीको बारेमा समीक्षा भएको छ र उहाँहरूले खोजी, उद्धार र राहतको काम चाहिँ प्रभावकारी ढंगले अगाडि बढेको र अझै पनि खोजीका केही कामहरू र राहतका कामहरू अगाडि बढ़िरहेको र पुनस्थापना तथा पुननिर्माणको पनि तयारी सँगसँगै भइरहेको जानकारी दिनुभएको छ र भोटेकोशी बाढ़ीबाट प्रभावितहरूको सन्दर्भमा अब जे जति जसरी गर्नुपर्ने हो त्यसमा कुनै पनि कमजोरीहरू नहोस् भन्ने पार्टीले चाहिँ आग्रह गरेको छ।
0: देशभर डेंगू संक्रमितको संख्या 5238 पुगेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार 5238 जनामा डेंगू संक्रमण देखिएको हो। 2082 पुस 17 दुई 2083 भाद्र 30 गते जनवरी 1 सेप्टेम्बर 15 2026 सम्मको पाक्षिक विश्लेषण अनुसार देशका 74 जिल्लाबाट यो संक्रमण संख्यामा डेंगु संक्रमण तथ्याङ्क सार्वजनिक भएको हो। देशका विभिन्न भागमा संक्रमण देखिए पनि झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङ लगायतका जिल्लाहरूमा संक्रमण तीव्र गतिमा बढ़िरहेको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विष्णु संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानसँग 3-0 को सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्यो। अब नेपालले 9औंदेखि 12औं स्थानका लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्ने होडबाट बाहिरिसकेको छ। त्यस्तै जापानमा चलिरहेको 19औं संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेल्ने भएका छन्। आज भएको पहिलो सेमी फाइनलमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेट र भारतले बंगलादेशलाई 114 रनले हराउँदै फाइनलमा पुगेका हुन्। अब स्वर्ण पदकका लागि भारत र श्रीलंका बीच खेल पर्सि मंगलबार हुनेछ।
4: बालबालिका डराउँदा वा तर्सिदा कसरी सम्झाउने?
5: विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मदत गरेको छौ।
4: विज्ञको सुझावसँगै आवश्यक जानकारी सहितको विषय श्रृंखला मिलिजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवालमा हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
8: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि

0: पनिमा जानकारी गराउनु पर्छ।
1: पशुको दाना पानी, पशु पक्षीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशु पक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशु पक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
2: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
1: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
2: बाढीपछि रसुवाको आमा छोदिङमो गाउँपालिकाको विभिन्न वडाहरू पुग्ने सड़क बन्द छ। अहिले हेलिकप्टरबाट राहत सामग्री वडा वडामा पुर्याउने काम भइरहेको छ। गर्भवती र सुत्केरी महिलाका लागि चाहिँ विशेष व्यवस्था गरिएको उपाध्यक्ष चण्डिका तामाङको भनाइ छ।
5: त्यो रातमा नुन, तेल, चामल अनि दाल हामीले संख्याको आधारमा दिन सके छैन। घरतुरीको हिसाबले दियो, छ महिनासम्म अब पुनः सञ्चालनमा आउला जस्तो हामीले लागेन भनेर छ महिनासम्मको लागि चाहिँ राहत अब जसो तसो पुर्याउने भन्ने योजना चाहिँ बनाएका छौँ। मनागे खेती चाहिँ हाम्रो पालिकामा 202 हो। यो 39 दिनमा एकमुष्ट घेवा गर्ने अन्तिम नेभर जलाउने कार्यक्रम पनि बनाएका छौँ पालिकाले। कार्य खर्च भनेर 50,000 चाहिँ छुटाउने योजना बनाएको। सेवा हुनुभएका ट्रिटमेन्ट भएकाहरूलाई पनि प्रत्येकजनालाई 25,000 दरले सुत्केरी खर्च पनि दिने योजना बनाएका छौँ हामीले।
2: आमा छोतिङमो गाउँपालिका रसुवाका उपाध्यक्ष चण्डिका तामाङ भोटेकोसीमा आएको बाढीपछि पालिकामा भइरहेको राहत तथा उद्धारका बारे बताउँदै बालबालिकालाई बा आमा स्वास्थ्य कर्मी उद्धारमा खटिएका व्यक्तिहरूको काख वा छातीमा राख्दा सुरक्षित महसुस गर्ने चिकित्सकहरूको भनाइ छ। तपाईँले ख्याल गर्नै पर्ने कुरा चाहिँ बालबालिकालाई डराउने अनि तर्साउने काम चाहिँ गर्नु हुँदैन। बाल मुटु रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत।
6: ईश्वर प्रदत्त चीज भनेको काख हो, त्यसकारण काख नानीलाई ठूलो भएपछि अँगालो हार्ने, उसलाई साथ दिने र भन्ने हामी छ भन्ना साथ उसको मानसिक ठूलो बल मिल्छ। हामीले अरू बेला पनि याद गरेको छौँ, किनभने ऊ आमाबाट बिछोड भइरहेको होला, परिवारबाट अथवा घरबाट उसको परिचित वातावरणबाट टाढा भइरहेको हुन्छ, त्यस कारण उसमा डर त्रास बढी हुन्छ। त्यसले गर्दा त्यो डर त्रास हटाउनको लागि उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौँ, चाहे उसको बाबामा होस्, अरू छरछिमेकीको मान्छे होस्, उनीहरूलाई छेउमा बसेर झन अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मदत गरेको छौँ।
2: बाल मुटु रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत, तपाईँले चाहिँ आफ्ना बाल बालिका डराउँदा वा तर्सिँदा कसरी सम्झाउने गर्नुभएको छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। बाढीपछि फोहोर पानी र दूषित हावाले गाई वस्तुलाई पनि विभिन्न रोग लाग्न सक्छ। बेलैमा उपचार गरिएन भने पशुधनको नोक्सानी हुन सक्ने पशु स्वास्थ्य चिकित्सकहरूको भनाइ छ।
7: बाढी प्रभावित क्षेत्रमा चाहिँ यो पशु पक्षीका विभिन्न महामारी जन्ने संक्रमणहरू हुन सम्भावना हुन्छ। हरेक पालिकामा चाहिँ पशु सेवा शाखाहरू हुन्छ, त्यो शाखाहरूमा चाहिँ खोपहरू चाहिँ उपलब्ध हुन्छ। उहाँहरूसँग समन्वय गरे पछाडि यदि त्यहाँ खोप उपलब्ध छ भने उहाँहरूले तुरन्त लगाइदिनुहुन्छ, छैन भने पशु सेवा विभागसँग समन्वय गरेर रोगको जोखिम भएको क्षेत्रमा चाहिँ खोप कार्यक्रमहरू चाहिँ सरकारी निकायहरूले चाहिँ विशेष गरी पशु सेवा शाखाहरूले चाहिँ सञ्चालन गर्नुहुन्छ। खोरेत, भ्यागुते, चरचरे, पड्के, किराको टोकाइबाट सरी लम्पी स्किन रोगहरू, यस्ता खालका रोगहरूको जोखिम चाहिँ उच्च हुन्छ। अनि विभिन्न खालको यो बाह्य र आन्तरिक परजीवी चुकाहरूको पर्ने सम्भावना पनि अत्याधिक हुन्छ। त्यसले गर्दा किसानले चाहिँ पशु स्वास्थ्य कर्मीहरूलाई, पशु चिकित्सकहरूलाई, भेटनेरी डाक्टरहरूलाई चाहिँ नजिक जो हुनुहुन्छ खबर गरिदिनु भयो भने चाहिँ उहाँहरूले हेरेर प्राविधिक साथीहरूले चाहिँ नमुना सङ्कलन गरेर हाम्रो अहिले बाढी प्रभावित भएको क्षेत्रको हिसाबबाट चाहिँ सबभन्दा नजिक काठमाडौँमा केन्द्रीय पशु पक्षी रोग अन्वेषण प्रयोगशाला छ, त्यो प्रयोगशालामा ल्याएर नमुना जाँचेर रोगको एकिन्च पहिचान चाहिँ गर्न सकिन्छ। र पशु अनुसार चाहिँ उपचारहरू गर्नुपर्ने हुन्छ।
2: बाढी वा विपदपछि नयाँ नयाँ खालका रोगका लक्षणहरू देखा पर्ने भएकाले

0: सक्दो छिटो नजिकका पशु स्वास्थ्य प्राविधिकलाई खबर गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पशु स्वास्थ्य चिकित्सक डाक्टर सुरेन्द्र कार्की। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाको लागि मनोपरामर्श र पोषणमा विशेष कार्यक्रम आवश्यक।
2: बाल संरक्षणको दृष्टिकोणबाट पोषण, बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषण मैत्री शासनको दृष्टिकोणबाट अनि पाउने सेवा सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो।
1: हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाको लागि मनोपरामर्शका लागि विभिन्न प्रयत्नहरू भइरहेको अवस्था छ। मनोपरामर्शमा विशेष कार्यक्रमको आवश्यकता। साझा खबरमा अब हाम्रो पालो। हाम्रो पालोमा आज बालबालिकाको पोषण र संरक्षणको बारेमा हामी कुराकानी गर्दैछौ बालबालिका शान्ति क्षेत्र अभियान सिजबका अध्यक्ष तिलोत्तम पौडेलसँग।
2: बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सदस्य संस्था जागृति बाल तथा युवा सरकार नेपालले चाहिँ पनि त्यहाँ गएर भोलिपल्टबाटै गएर अब यो यहाँ मनोविमर्शको कुराहरू, कोअर्डिनेसनको कुराहरूमा चाहिँ त्यो संवेदनकारी भूमिका निर्वाह गर्नको लागि लागिराख्नु भएको थियो।
1: तपाईँ बालबालिकाको क्षेत्रमा लागेको हिसाबले त्यहाँ हेर्दाखेरि, अनुगमन गर्दाखेरि यस्तो बेलामा चाहिँ बालबालिका, सुत्केरी महिलाहरूको पोषणको अवस्था कस्तो हुँदो रहेछ, के कुराहरू राहतमा पुग्दो रहेछ?
2: विशेष गरी बालबालिकाको कुरा, बालबालिकालाई चाहिँ कसरी रोक्ने, उनीहरूले बाबुआमा खोजिरहेको हुन्छन्, बाबुआमा भएका त सँगै हुने भयो, नभएकाले चाहिँ बाबुआमा खोजिरहेको छन् मेरा बाबुआमा खोइ भन्ने, र त्यो राखेको चाहिँ अब सेल्टरहरूबाट पनि बाहिर निस्कने, आफै हिँड्न खोज्ने, रुन्ने, कराउने, चिच्याउने, हाम्रो बाबामा खै भन्ने खालको बालबालिकालाई थियो। गाउँघरमा जे पाइन्थ्यो, चाउचाउ, बिस्कुट, फ्रुटी यस्तो चाहिँ लाने बाँड्ने। हुन त अब त्यो पोषणको दृष्टिकोणले त्यो खाने विषय होइन, खानेकुरा होइन तिनीहरू, तर पनि आपतकालीन अवस्थामा चाहिँ त्यो प्रयोग भएको थियो, जसले र बिस्तारै बिस्तारै त्यसलाई नेपाल सरकारका तीनटै तहका सरकारहरू, हामी नागरिक संघ संस्था, संचारकर्मीहरूले बिस्तारै अब यो बेलामा चाहिँ अब यो हिजो अस्तिको कुरो चाहिँ आपतकालीन थियो, तर अब यो आपतकालीन विषयबाट अब हामी बिस्तारै गुद्रदै अगाडि बढेका छौँ। अब चाहिँ पोषणयुक्त खानेकुरामै जोड दिउँ, हामीले संघ संस्थाहरूले दिने खानेकुराहरू पनि अब पोषणयुक्ततिरमै जोड दिउँ भन्ने खालको पहिरोले हुन थालिसकेको छ। बिस्तारै अहिले पोषणका कुराहरूलाई पहिलो दोस्रो दिनको तुलनामा चाहिँ केही इम्प्रुभ भएको मात्रै हो। अझै पनि रात गाउँतिर उठिरहेछ, अब त्यहाँ त अब रातभन्दा पनि अब दिगो कसरी गर्ने कुराहरू जोडिएछ। यतातिर अझै पनि चाउचाउ बिस्कुट उठाउने अनि गाडीमा राख्ने, अब हाम्रो उद्योग वाणिज्य संघ, हाम्रो सामाजिक संघ संस्था, हाम्रा युथ क्लब र स्कूलमा बालबालिकाहरूले पनि रसुवाको बाढीको बेलामा हामीले सहयोग गर्न पर्दैन र अन्त अन्त जिल्लाबाट पनि अझै पनि, अनि उठाउँदाखेरि पनि व्यापारीहरूले पैसा दिन भन्दा त आफ्नो पसलमा भएको एक कार्टुन दुई कार्टुन चाउचाउ दिन, बिस्कुट दिन, फ्रुट दिन सजिलो भयो भनेर त्यसरी उठाइरहेका छन्। हामी सिजप, जेसिवाईसिएन, हामी अरू पिस हिमालयन, अरू हामी संस्थाहरू मिलेर काम पनि गरिरहेछौँ। कारितास जर्मनी ले त्यहाँ रसुवामा काम पनि गरिरहेछौँ। हामीले चाहिँ त्यस्तो सामाजिक सञ्जालमा देख्यौँ भने चाहिँ तत्काल चाहिँ यो सामान, यो पोषणयुक्त सामान मात्र पठाउनुहोस् भनेर भनिरहेको छु। यो बाल मैत्रीको दृष्टिकोणबाट, पोषण मैत्रीको दृष्टिकोणबाट पनि र स्वास्थ्य यी सबै दृष्टिकोणबाट पनि यो कुरामा ध्यान दिनु भन्ने हिसाबले हामी त्यसलाई पैरवी चाहिँ गरिरहेका छौँ। हाम्रा चाहिँ नीति, हाम्रा खाद्य वस्तुहरू जो बाहिरबाट गएका छन्, यसको गुणस्तरीयता यो त नाफाको दृष्टिकोणले बनाइएको हो, त्यसले गर्दा त्यसतर्फ पनि ध्यान दिनुपर्ने हामी त भन्ने पनि गरेका छौँ। हामीले त एउटा परिपत्र पनि गरेका छौँ सबै संघ संस्थाहरूलाई चाहिँ नि हाम्रो तर्फबाट, तपाईँहरूले चाहिँ विज्ञप्ति मार्फत, सिजपले त विज्ञप्ति मार्फतै यो पोषणयुक्त कुराहरू गर्नुहोस् भनेको छ। अब जेसिवाईसिएनले पनि यो पोषणयुक्त खानेकुराहरू चाहिँ सहयोग गर्नेले खानेले यसमा ध्यान दिनु भनेकै छौँ हामीले। सरकारले पनि त्यो कुरामा जोड दिएको छ, तथापि सबै हामी सबैले सोच्नु पर्यो। यो सचेतना सँगसँगै चाहिँ के छ भने पोषण, हामीले मनोविमर्श कुराहरू गर्दै गर्दाखेरि चाहिँ बच्चालाई चाहिँ भुलाउन पर्यो भने चाहिँ चक्लेट दिएर, मिठाई दिएर चाहिँ हामीले भुलाउने अथवा उनीहरूको कुरा सुन्ने त सँगसँगै बरु त्यो भित्र पनि ओट्स दिने हो कि अलिकति चाहिँ खानेकुराहरू पनि बरु कसैले दिँदै हुनुहुन्छ भने चाहिँ म कार्यक्रम मार्फतै भन्न चाहन्छु, तपाईँहरूले बच्चालाई केही कुरा काजु किसमिस लगिदिनुहोस् बरु। अब हामी त्यहीको कुरा गर्न सक्दैनौँ भने पनि अलिकति बेटर के छ भन्ने कुराहरू गर्नु पर्यो। अनि न त त्यसो गरिएन भने चाहिँ अब यतातिर चाहिँ नि त्यो प्रदूषणको कुरा छ, अर्कोतिर बालबालिकाहरूलाई मेन्टल हेल्थको प्रब्लम छ, किनभने बाबुआमा गुमाछन्, परिवार गुमाछन्, केही नगुमाएका मान्छेहरू छन् भने पनि त जग्गा जमिन त तलतिर त गुमाएका छन्, अनि त्यसपछि गएर स्कुलका साथीहरू गुमाएका छन्, शिक्षकहरू गुमाएका छन्, अनि उनीहरूलाई चाहिँ उही बिहानै दिउँस बेलुका त्यही याद आइराख्छ चाहिँ, त्यसले पनि अनि खान मन नलाग्ने, चिन्ता हुने, डर आउने, राति उठेर हिँड्ने खालका समस्याहरू पनि देखिया छन्। तर यो सबै कुराहरू गर्दै गर्दा चाहिँ यो यी समग्र कुरालाई बाल संरक्षणको दृष्टिकोणबाट, पोषण बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट, पोषण मैत्री शासनको दृष्टिकोणबाट, अनि पाउने सेवा सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो। अब जन्मदर्ता चाहिँ बालबालिकाहरूको त जन्मदर्ता छैन, कोही बचेका बालबालिकाहरूको पनि, अभिभावकहरूको पनि आफ्नो छोरा त छैन नि त, सबै गुमिया छ नि त। अब उनीहरूको आइडेन्टिटीमा काम गर्नु पर्यो। राज्यले सहयोग गर्दाखेरि त फेरि मृत्यु दर्ता चाहियो हेर्नुहोस्, अथवा चाहिँ बच्चाको जन्मदर्ता चाहियो, केही न केही त चाहियो नि। त्यसको निम्ति यस्तो विपदको बेलामा चाहिँ के गर्ने भन्ने खालको छुट्टै व्यवस्था नहुन सक्छ। शिक्षा मन्त्रालयले हामीले एउटा कार्यक्रम भनेर चाहिँ नि उहाँहरूको आएको छ, प्रदेश सरकारले 12 कतिसम्म हाम्रो जिम्मा भयो भनेर बोल्नु भएको छ, अनि त्यसपछि गएर राष्ट्रिय बाल अधिकार परिषद अनि महिला बालबालिका मन्त्रालयले चाहिँ नि शेष घले लगायतको सँग चाहिँ हामी यति सहयोग गर्छौँ भनेर उहाँहरू बोल्नु भएको छ। उहाँहरू सबैको लक्ष्य त बालबालिकालाई सहयोग गर्ने हो भने यस्ता कुरालाई एकीकृत प्याकेज बनाएर क्याटेगोरी गरेर बुवा आमा नभएका, बाबुआमा मध्ये एकजना भएका, परिवारमा बेपत्ता भएका, खेतीपातीहरू चाहिँ नि सबै नष्ट भएका का परिवारका बालबालिकाहरू अथवा अरू पनि, नट बालबालिका मात्रैको कुरा होइन, समग्र हो, पोषणको विषय र विपदको विषय सबैको हो, ज्येष्ठ नागरिकसम्मको कुरा भयो यो चाहिँ, यसलाई चाहिँ समग्रमा त हेर्नु पर्यो। त्यसरी मान्छेले चाहिँ नि यो बेलामा चाहिँ मेरो छोराछोरी छैनन्, अब तिमीले दुःख पाएछौ, मेरो घर बस, काम गर, मैले तिमीलाई लान्छु, पालन पोषण गर्छु भनेर चाहिँ बाल श्रमिक बनाउने सम्भावना हुन सक्छ। अब ठिकै छ, अब तिम्रो अब 14-15 वर्ष कि भइरहेछौ, अब तिमीले बाबुआमा पनि गयो यसो, ल ठिकै छ, ल म होइन बरु मसँग बिहा गर भनेर फकाइफुलाइ गएर बाल विवाह पनि हुनसक्छ। हामीले हेर्दाखेरि त यी सबै कुरा चाहिँ कुनै न किसिम हिसाबले बालमैत्री स्थानीय शासनको दृष्टिकोणबाट, चाहिँ त्यसपछि गएर बाल बालबालिकाको पोषणको कुरासँग यो समग्रमा जोडिन्छ यो विषय. यसलाई हामीले पोषणको मात्रै छुट्टै विषय भन्दा पनि यसलाई समग्र विषयको रूपमा हामीले जोडेर समग्र समस्याका कुराहरू उनीहरूको दिगोपनाका कुराहरू गर्नुपर्छ. र काउन्सिलिङको कुरा गर्दै गर्दाखेरि चाहिँ काउन्सिलिङ भित्रको एउटा टपिक चाहिँ के खानेकुराहरू खान हुन्छ, के कुरा खान हुँदैन भन्ने कुराहरू पनि हाम्रो मनोविमर्शकर्ताहरूले चाहिँ त्यो कुरा गरिदिनु पर्यो. र फकाउने नाममा एकैछिनलाई भुलाउने नाममा चाहिँ बालबालिकालाई जङ्क फुड लिएर गएर कुरकुरे लिएर गएर बाँडेको पनि देखियो हेर्नुहोस्.
1: सिजवका अध्यक्ष तिलोत्तम पौडेललाई धन्यवाद. हाम्रो पालो आजलाई यति नै.
9: टाइम चेक, इट्स 8 पीएम.
10: अहिले बेलुकीको 8 बजेको छ.

0: मैंने देखा उल्टा दिमाग ले
1: तो मुर्दार रह
2: जसलाई के गाली गर्छौ आफ्नो कर्म नै त्यस्तै छ तिमी नै जाऊ बे धन्न म बेसी

0: Elimbu FM 89.6 MHz.
1: चाहिँ सुबह राति सुन्न नभुल्नु होला।

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन अभिवादन टक्राउन चाहे सुन्दै हुनुहुन्छ हेनुम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि साथमा प्रोग्राम सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको यस कार्यक्रमलाई तपाईँहरूले काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएमको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ भने तपाईँहरूले हामीलाई रेडियोको सेट अनि मोबाइलको सेटबाट अनि अनलाइनको वेबसाइट फेसबुकको पेज हाम्रो हेलम्बा एफएमको अफिसियल फेसबुकको पेजबाट पनि तपाईँहरूले विश्वको जुनसुकै स्थानमा रहनु भए तापनि देशैभरका जुनसुकै स्थानमा रहेर पनि हेलम्बा एफएम सुन्न पाउनुहुनेछ र सुन्दै आइराख्नु भएको छ र सुनेर साथ दिन पनि सक्नुहुनेछ। विशेष गरी कार्यक्रम शुभरात्रि हरेक साथको स्वादिन आउने गर्दछ तपाईँहरूको माझमा। यस कार्यक्रम रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि आउने गर्दछ। कार्यक्रम शुभरात्रिमा तपाईँहरूले आफ्नो घर परिवारजन आफन्त इष्टमित्र सबैको निम्ति रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। गुड नाइट विशेषहरू राख्नका लागि तपाईँहरूले हाम्रो आजको यस बसाईमा सहभागिता जनाउन सक्नुहुनेछ। र यो प्रोग्राम हरेक सातको छ दिन शनिबारको दिनमा चाहिँ आउँदैन र अरू बेला यसै समयमा रातिको 9 बजेबाट 10 बजेसम्म तपाईँहरूले हाम्रो यस कार्यक्रम सुन्न पाउनुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ। र यो कार्यक्रममा तपाईँहरूले आफ्नो घर परिवारजनमा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। र यो रातिको समय छ कार्यक्रम प्रस्तुता आइसिंह तामाङ अनि प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ मित्र हुनुहुन्छ राघव तामाङ, अनि साथमा प्रोग्राम सुनेर एकदम भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यो रातिको समय छ, धेरैजना श्रोता साथीहरूले खाना खानुभयो होला, खाना खाँदै हुनुहुन्छ होला, खाना बनाउँदै हुनुहुन्छ होला, कतिपय साथीहरू खाना खाएर मजाले सुतिसक्नु भयो होला, कतिपय साथीहरू यो रातिको समयमा गृह कार्य गर्दै हुनुहुन्छ होला, अब कतिपय साथीहरू चाहिँ प्रोग्राम कुन बेला आउँछ भनेर एकदमै प्रोग्रामको प्रतीक्षामा बस्नु भएको होला, कतिपय साथीहरू चाहिँ अब सुत्नुपर्छ प्रोग्राम सुन्दै, प्रोग्राम साइडमा अन गरेर अब नाइट विशेष राख्दै अब सकेसम्म कार्यक्रम सुनौ भनेर पनि निर्णय गर्नु भएको होला। पक्कै पनि तपाईँहरूको पर्खाइको घडी भने सकेको छ। र कार्यक्रम शुभरात्रिमा हामीले तपाईँहरूको लागि नम्बरहरू खुल्ला गरिएको छ। तपाईँहरूले कार्यक्रममा कल गरेर आफ्नो घर परिवारजनमा मिठो निधरीको कामना व्यक्त गर्न चाहनुहुन्छ, रात्रिकालीन सन्देश राख्न चाहनुहुन्छ भने तपाईँहरूको लागि नम्बर रहेको छ 9860-5555-25। 9860-5555 कार्यक्रममा कल गर्न सक्नुहुनेछ। कल गरेर रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। यति बेला हाम्रो यस प्रोग्राम तपाईँले जुनसुकै स्थानबाट, जुनसुकै जिल्ला, जुनसुकै देश, जुनसुकै ठाउँबाट हाम्रो यस कार्यक्रममा सहभागिता जनाउनका लागि तपाईँहरूले मजाले कार्यक्रममा सहभागिता जनाउनका लागि हामीले विभिन्न माध्यमहरू खुल्ला गरिएको छ। तपाईँहरूलाई सहज माध्यमहरू खुल्ला गरेका छन् हामीले। तपाईँहरू देश बाहिर हुनुहुन्छ भने तपाईँहरूले वाट्सएपबाट हामीलाई कार्यक्रम सुन्न अनि कार्यक्रममा कल गर्न सक्नुहुनेछ। वाट्सएप मार्फत तपाईँहरूले कल गरेर मजाले रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ यो रातिको समयमा। र कार्यक्रममा कल गर्नका लागि नम्बर रहेको छ 9860-5555-25। 9860-5555-25 तपाईँहरूले रात्रिकालीन सन्देश राख्नको लागि कार्यक्रममा कल गर्नुहोला। र वाट्सएप नम्बर पनि उक्त नम्बरबाट नै हामीले खुल्ला गरिएको छ र तपाईँहरूलाई जुन माध्यम सजिलो हुन्छ उक्त माध्यमबाट कार्यक्रममा जोडिनुहोला यही आग्रह गर्न चाहन्छु। अनि तपाईँहरू फेसबुक युजर हुनुहुन्छ, फेसबुक चलाउँदै हुनुहुन्छ भने फेसबुक लाइभबाट हाम्रो हेलम्बा एफएमको अफिसियल फेसबुकबाट लाइभ भइसकेको छ। लाइभमा तपाईँहरूले कमेन्ट गर्नुहोस्, तपाईँहरूको कमेन्टहरू हामीले वाचन गर्ने गर्दछौ। लाइभमा तपाईँहरूको कमेन्टहरूलाई अनेर गर्ने नै छौ। उक्त कमेन्टहरू पनि गर्दै गर्नुहोला कल नलागेको खण्डमा। र कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा हामी एकदमै मिठो अनि रमाइलो गीत राखेर आजको कार्यक्रमको ढोका उगार्न चाहन्छु। सो गीत पछि तपाईँहरूको माझमा हामी आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौँ श्रोता. यो मिठो गीत थियो, पक्कै पनि यो गीत यहाँहरूले इन्जोयपूर्वक लिनुभयो होला भन्ने हामीले एकदमै आशा गरेका छौँ. कार्यक्रम सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज. कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ. यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने हामीलाई हेलम्बा एफएमको अफिसियल फेसबुक पेजबाट पनि देशैभरबाट हामीलाई सुनिराख्नु भएको र विशेषत आजको यस कार्यक्रममा तपाईँहरूले रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ. कार्यक्रममा कल गर्नका लागि नम्बर छ 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला. र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु. हजुर नमस्ते. हजुर नमस्ते. हजुर नमस्ते. दर्शन कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सरस्वतीजी बोल्दै हुनुहुन्छ है? हजुर सरस्वतीजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ. अनि खानपिन गर्नुभयो कि छैन नि? हजुर एकदमै खाना भएर नै कार्यक्रममा जोडेका छौँ. अनि के छ खबर तपाईँको, सुनाइदिनुहोस्.
1: मेरो त सबै ठिकै छ भन्नुभयो.
0: हजुर समग्रमा हाम्रो पनि एकदमै ठिकै छ, राम्रो नै छ भन्नुपर्छ. अनि आजको दिन कसरी व्यतीत भयो, कस्तो भयो आजको दिन? हजुर घर आइसी काम गर्नुभयो, त्यस्तै त्यस्तै भयो है. ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ है त.
1: हजुरको लागि शुभरात्रि विचार कामना गर्न चाहन्छु. अनि टेक्निकल विचारको लागि जसले संस्कृति नचिन्ने सम्पूर्णको लागि अनुरोध गरिदिन्छु.
0: ओके बाई बाई. साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो सरस्वती श्रेष्ठ हुनुहुन्थ्यो है, उहाँले पनि व्यवसायमा फोन गर्नु हुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ. सो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु. र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा कल गर्नका लागि. नम्बर एकदमै खुल्ला छ तपाईँहरूको लागि, 98 60 52 55 25 कार्यक्रममा कल गरेर तपाईँहरूले पनि रात्रिकालीन सन्देश राख्नका लागि सहभागिता जनाउन सक्नुहुनेछ. कार्यक्रम तपाईँले जहाँबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ, तपाईँहरूले सबै ठाउँबाट पनि हाम्रो यस कार्यक्रममा सहभागिता जनाउन पाउनुहुनेछ. र सक्नुहुन्छ पनि तपाईँ जो कोही व्यक्तित्वहरूले पनि हाम्रो यस कार्यक्रममा तपाईँहरूले गुड नाइट विशेष राख्नका लागि सहभागिता जनाउन पाउनुहुनेछ. र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु. हजुर नमस्कार.
2: संयोगवश मलाई तिमी मन पर्नु गल्ती मेरै हो. संयोगवश मलाई तिमी मन पर्नु गल्ती मेरै हो. प्रिय तिम्रो नजिक सर्नु सुझो भर्छु भन्ने गल्ती मेरै हो. हाम्रो यो हाम्रो प्रेमलाई यो समाजले स्वीकार्दैन थाहा हुँदा हुँदै, हाम्रो यो माया प्रेमलाई यो समाजले स्वीकार्दैन थाहा हुँदा हुँदै, आफूभन्दा ठुलो जातसँग प्रेम गर्नु गल्ती मेरै हो. आफूभन्दा ठुलो जातसँग प्रेम गर्नु मेरै हो.
0: हजुर नमस्ते. हजुर नमस्ते नमस्ते. आफूभन्दा ठुलोमा प्रेम गर्नु मेरै गल्ती हो है?
2: हजुर हजुर मलाई नै तिमी मन पर्नु गल्ती मेरै हो. आफूभन्दा ठुलो जातसँग प्रेम गर्नु गल्ती मेरै हो है दाजुर.
0: हजुर पक्कै पनि यो माया भन्ने कुरामा मायाले न ठुलो हेर्छ न सानो हेर्छ न जात हेर्छ न के हेर्छ, माया भन्ने कुरामा यी कुराहरूलाई लिँदैन भनेर चाहिँ मिठो शब्द संगीत यहाँले स्वयं गर्नुभयो.
2: हजुर हजुर
0: पक्कै पनि. ओके ल एकदमै मिठो यो शब्दका साथमा कार्यक्रममा जोडिनु भएको छ मनोजी. अनि खाना खानु भयो तपाईँले?
2: एकदम हजुर मेरो खाना भइसक्यो. हजुर अर्को पनि भयो होला है?
0: हजुर एकदमै खाना भएर नै कार्यक्रममा जोडेका छौँ. अनि के छ खबर तपाईँको, सुनाइदिनुहोस् न.
2: मेरो खबर भन्नुपर्दा एकदम ठिक छ. अनि यता काठमाडौँतिरको भन्नुपर्दा एकदम गर्मी पो छ है, त्यस्तै छ है हजुर. अनि हजुर लगाएको चौतारातिर के छ?
0: हजुर म लगायत हाम्रो यता चौतारातिरको खबर समग्रमा एकदमै ठिकै छ, राम्रो छ. अब विस्तार विस्तारै यो बिहानको समयमा चिसो हुन थालेको छ र अरू सबै ठिक ठिकै छ, राम्रो नै छ भनौ न है. एकदमै हजुर हो नि। अनि आज भोलि दिनहरू समग्रमा कस्तो हुँदैछ तपाईँको?
2: मेरो आज भोलि दिन भन्नु पर्दा यस्तै के गर्नु, कामहरू गर्ने बस्ने यसरी नै बित्दैछ मेरो चाहिँ।
0: हजुर, समग्रमा कामतिर नै व्यस्तता हुनुहुन्छ है?
2: हजुर हजुर।
0: हस् हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
2: रातिकालीन सन्देश भन्नुपर्दा त अब फर्स्ट अफ अल हजुरलाई नै सम्झना चाहिँ गुड नाइट मेसेज दिने कामना हाम्रो राघव दाई वरदान दिए होइन, भन्दा सुविधा टिम परिवारलाई पनि गुड नाइट मेसेज दिने कामना गर्न चाहे, अनि भन्दा सुनले सुनेर माया गरेर बस्नुहुने सम्पूर्णलाई गुड नाइट मेसेज दिने कामना गर्न चाहे, सबैतिर मम्मी घर भाइ सुन्दै हुनुहुन्छ होला, उहाँहरूलाई पनि गुड नाइट मिठो दिने कामना गर्न चाहे, साथीहरू सुन्दै हुनुहुन्छ होला, सबै सबै साथीहरूलाई पनि गुड नाइट मेसेज दिने कामना गर्न चाहे है, त्योभन्दा अघि पछि कल गर्नुहुने साथीहरू सबै सबैलाई पनि
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु र साथमा शुभरात्रि पनि व्यक्त गर्न चाहन्छु। र यसै गरी कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। कहाँबाट को हुनुहुन्छ हजुर? नमस्ते।
3: हेलो, नमस्ते।
0: हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हजुर, म निकै लङ टर्म बस्न आउँदैछु नेपाल घर पूर्वतिर, कालगिरीबाट म पूर्व जानको लागि चाहिँ।
0: हजुर आयुष राई भन्नुभयो? हजुर। अनि आयुष जी के गर्दै हुनुहुन्छ तपाईँ यति बेला?
3: अहिलेको समयमा त अहिलेदेखि बसिरहेको छु, साथमा फेसबुकलाई बाटो थोरै सुनेको थियो अघि चाहिँ, अहिले चाहिँ सुनेको छैन, कल हान्दै थियो भन्नुपर्छ है।
0: ओके ल, अनि सन्चै हुनुहुन्छ नि है तपाईँ?
3: हजुर म एकदमै सन्चै छु हजुर, लगाई
0: हजुर एकदमै सन्चै आरामै छु भन्नुपर्छ है। अनि खानपिन के लिनुभयो तपाईँले?
3: नै त म खानपिन खाने टाइम त भइसक्यो, अब माटो दिने भर्खरै 7:30 हुँदैछ, अब 8 बजीतिर खाने भन्नुपर्छ है।
0: हजुर हजुर, अब बिस्तारै बिस्तारै हुन्छ है।
3: हजुर
0: अनि तपाईँको? हजुर यति बेला राघवजी हुनुहुन्छ। हजुर हस् हुन्छ एकदमै। अनि आज भोलि दिनहरू कस्तो हुँदैछ, कामहरू के कस्तो हुँदैछ तपाईँको?
3: दिनहरू त त्यही हो दादा, ड्युटी जाने आउने विशेष हिजो पनि छुट्टी थियो, आज पनि छुट्टी भनिदिँदैछु, ड्युटी जाने आउने त्यसरी नै दिनचर्याहरू जति भइरहेछ। मौसमको बारेमा कुरा गर्ने भने आज भन्दै भोलि भन्दा अलिक जाडो जाडो महिना हो जस्तो महसुस भइरहेछ, सबै ठिकै नै छ भन्नुपर्छ है।
0: हजुर समग्रमा ठिकै छ, राम्रो नै छ। हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
3: हुन्छ है, सुशाले सबैका शब्दहरू बोल्नु पर्दा फर्स्टमा त आजकै दिनमा विशेष त जन्मदिन मनाउनु हुने तर साथी हाम्रो आशिष लिम्बूलाई जन्मदिनको धेरै धेरै सुझाउने कति ढिलो भए तापनि हेप्पी बर्थडे टु यु, मैले पनि हेप्पी रिटर्न शब्दले थालेका चालेका साथी पहिलाहरू सफलै सफलता नै सुनिरहोस् मान्छु, हेप्पी बर्थडे टु यु भन्न चाहन्छु। र नेपालतिर रहनुहुन्छ मेरो बाबा आफ्नो खुसी सम्झना दिदी बिमला प्लस साझा दिनौ दादा निशानलाई पनि धेरै सम्झना प्लस माया भन्न चाहन्छु। सर्वप्रथम त यति मिठो बोल्नुहुन्छ हजुर, सीता पारीबाट सहायता गर्नुहुने प्रावधिक हुन्छ दादाको लागि पनि मिठो मिठो कामना, विशेष त आफ्नै मान्छेले देख्नुहोस् है भन्न चाहन्छु।
0: हजुर हजुर
3: ओके, यु आर मस्ट वेलकम गर्ने र साथीहरू हुनुहुन्छ मुठो प्रेम तामाङ मुठो आशिष प्लस मुठो सन्देशलाई धेरै सम्झनुपर्छ माया आइसकेको छ पनि भन्न चाहन्छु। र साथीहरू हुनुहुन्छ हाम्रो निजिता जामलिङ्गै तपाईँलाई सम्पाङ्गै मिठा प्रेमीलाई अनिता र हाम्रो बान्ता सुफिया परिकार है, हाम्रो सुस्मिता नाछिरिङ सानुमाया शेर्पा हाम्रो पुष्प अञ्जली राई, अनि त्यसै गरी हाम्रो सिम्पल सरिना हुनुहुन्छ, रोपाली सक्षममा तीर्थ राई, निचिम देवास मिसन मामफाङ राई, रुफेत राईमा चिरोत्म फलाङ राई, दिदी भूमिका राई, किरात लवली किरात हुनुहुन्छ, हाम्रो सुरज तैतुङ छ, हाम्रो उमेश चामलिङ, हाम्रो लिम्बू पिकाए, हाम्रो कृष्ण तामाङ, हाम्रो त्यसै गरी हाम्रो राजविरा हिकाईलाई पनि सम्झना प्लस माया भन्न चाहन्छु, राजे मिठा प्रेमी राजेश भाइलाई पनि सम्झना। र साथीहरू भन्नुभयो निकिता लिम्बूको पारलाई चट्टी सुरेन्द्र सुरेश राज तामाङ राजकुमार गुरुङ सीता भण्डारी सीता लिम्बू सन्ता श्रेष्ठ जुन दिवान देखिला मामा रतन चिन्तन लिम्बू रन्जित राई रमला राई रामकुमार लिम्बू त्यसै गरी किरण सर राई तपाईँ धेरै सम्झना हाम्रो राई निशा निशा हुनुहुन्छ, राई सनिता तपाईँलाई पनि धेरै सम्झना निता राई, कल्पना तामाङ, सुनिता पाण्डे, अनुमल छेत्री, दिल्ली छिरिया, राजमान लिम्बु, अमन लिम्बुलाई पनि धेरै सम्झना प्लस माया भन्न चाहन्छु। राजेश कुलुङ हुनुहुन्छ, सन्देश कुलुङ, सन्देश मगर, सन्देश तामलिङ राईलाई पनि धेरै सम्झना। मन कुमार भुजेल, हाम्रो प्राकुलिकिता, सुशीला विश्वकर्मा, सुहानी योङहाङ, सुचन चामलिङ, मौसम राईलाई पनि धेरै सम्झना प्लस माया। हाम्रो एफसी मनको साथी जीवन कार्कीलाई पनि धेरै सम्झना प्लस माया। लगायतका साथीहरू त धेरै नै हुनुहुन्छ, जति पनि साथीहरूको मैले नाम छुटाएँ होला, सबै सबैलाई एकै मुस्कामा धेरै सम्झना प्लस माया भरे। निश्चल विषयमा हाम्रो अनिसा चामलिङ राईलाई पनि सम्झना प्लस माया भन्दै छुट्टिन्छला। नमस्ते, बाबाई।
0: ओके, बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएकोमा, सो धेरै धेरै धन्यवाद छ उहाँलाई, अनि शुभरात्री व्यक्त गर्दछु। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु भन्दै थिएँ, तर साथीको कल भने कोटिएको छ, र फेरि पनि कल लगाउँदै आउँदै गर्नुहोला। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
4: हेलो,
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बलिथीबाट मखमलीजी बोल्दै हुनुहुन्छ है? हजुर मखमलीजी, के छ खबर तपाईँको, सुनाइदिनुहोस् न। हजुर हाम्रो पनि एकदमै ठिकै छ, राम्रो छ, रमाइलो छ। अनि खाना खानु भयो त तपाईँले? हजुर एकदमै, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ। अनि आरामै हुनुहुन्छ नि तपाईँ? हजुर हजुर। अनि सुनाउनुहोस् न, के छ नयाँ नौलो खबर बलिफीतिरको, दिन कस्तो भयो आजको तपाईँको? हजुर घर आइसै काम गर्दै दिनहरू बिताइराख्नु भएको छ है? हजुर। ल अनि मौसम कस्तो छ आजको? हजुर मजाले मौसम खुलेको छ आज। हजुर ल हुन्छ, कार्यक्रममा कल गर्नुभएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले। हजुर धन्यवाद। ओके बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएकोमा, म कमलीजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ यस कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि। नाइट विशेष राख्नको लागि नम्बर एकदमै खुल्ला छ तपाईँहरूको लागि, हामीले नम्बरहरू एकदम खुल्ला गरिएको छ। तपाईँले जुन माध्यम सजिलो हुन्छ तपाईँहरूको लागि उक्त माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। कार्यक्रममा जोड्नका लागि नम्बर एकदमै खुल्ला छ साथीहरू, 9860552525 तपाईँहरूले कल गरेर जोडिन सक्नुहुनेछ। यो रातिको समय धेरैजना श्रोता साथीहरूले खाना खानु भयो होला र कति बेर साथीहरूको बाँकी नै होला होइन। अब कार्यक्रम सुन्दै हुनुहुन्छ एलम्बा एफएमको प्रस्तुति कार्यक्रम शुभरात्री। यो प्रोग्राम तपाईँहरूले सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको यो प्रोग्रामलाई देशभरका विभिन्न गाउँ बस्ती विभिन्न ठाउँहरूबाट एलम्बा एफएम सुन्दै आइराख्नु भएको छ र सुनिराख्नु भएको छ। र यो प्रोग्राम तपाईँहरूको माझमा 6 दिन आउने गर्दछ, रातिको 9 बजेबाट 10 बजेसम्म 6 दिन आउने गर्दछ। हाम्रो यस प्रोग्रामलाई तपाईँहरूले 9 बजेबाट 10 बजेसम्म कार्यक्रम सुन्न पाउनुहुनेछ र सुनेर साथ पनि दिन सक्नुहुनेछ। यो बसाईमा तपाईँहरूको लागि नम्बर एकदमै खुल्ला छ, हामीले कल गर्नका लागि नम्बर वाट्सएप र नम्बरबाट पनि खुल्ला गरिएको छ। र यसैको क्रममा कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर कुवेतबाट सुस्मिता नछिरिङ भन्नुभयो। हजुर सुस्मिताजी, अनि खानपिन गर्नुभयो कि छैन तपाईँको? हजुर हजुर, अनि सन्चै हुनुहुन्छ? अनि सुनाइदिनुहोस् न, के छ खबर तपाईँ लगायत तपाईँ हुने ठाउँतिरको?
4: मेरो खबर एकदमै ठिकै छ, अनि यताको पनि ठिकै छ भन्नुपर्छ है। अहिले चाहिँ म रेस्ट टाइम हो, त्यही भएर बसिरहेको छु भन्नुपर्छ
0: है। ए हजुर, भनेपछि अहिलेको समयमा चाहिँ खुल्ला नै हुनुहुन्छ, रेस्टमा नै हुनुहुन्छ है? ल, अनि आज अब अरू बेला तपाईँको कमेन्टहरू मात्र हामीले लिँदै थियौँ र आज कल गर्न पनि सम्भव हुनुभएछ, एकदमै खुसी लाग्यो। कतिको सुन्ने गर्नु भएको छ एलम्बा एफएमलाई?
4: मैले भर्खर भर्खरै हो है तपाईँको यो प्रोग्राम चाहिँ साथीले सेयर गर्नुभएको अथवा कमेन्ट गर्नुभएको आइरहेको थियो, त्यही भएर चाहिँ आज म पनि फर्स्ट टाइम सुनेको, अनि खासै राम्रो सुनेको थिइनँ है। अब बिजी भइन्थ्यो त्यो भएको हुनाले अब कहिले केही कमेन्ट चाहिँ गर्थे होइन। आज त्यो दिउँसो फ्री पनि भए अनि कल पनि ट्राई गरेको
0: है। ए हजुर, एकदमै त्यही त, पक्कै पनि अब जहाँ भए पनि साथीको मार्फत तपाईँको माझसम्म यो प्रोग्राम पुग्ने एउटा सफलता मिलेछ र सुन्दै गर्दा समय मिल्दै जाँदाखेरि आज कलमा कुराकानी गर्नका लागि एउटा संयोग पनि मिलेछ। ल, पक्कै पनि यहाँलाई एकदमै स्वागत छ। आगामी दिनमा पनि समय सन्दर्भ अनुसार समय मिल्यो भने कार्यक्रममा कल गर्दै गर्नुहोला, प्रोग्रामहरू सुन्दै गर्नुहोला, यही आग्रह र यही अनुरोध गर्न चाहन्छु है त। ओके ल, हुन्छ, एकदमै खुसी लाग्यो मिठो कुराकानीको साथमा कार्यक्रममा जोडिनु भएको छ। र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले?
4: ओके हुन्छ, मेरो रातिकालीन शुभकाम राख्नु पर्दाखेरि खसमा त्यति मिठो बोल्नुहुन्छ हजुरलाई खुट्टा चुप्छ पनि भन्न चाहन्छु, अनि सुर्खा पनि दिलाउँछ मेरो मौत आमालाई पनि खुट्टा चुप्छ पनि भन्न चाहन्छु, अनि म रुम दिलाउँछ नाना दुर्गा, अनि मेरो पाँच छोरा युवना छिरिङ छोरा रिवाज सबैजनालाई खुट्टा चुप्छ पनि मिठो माया भन्न चाहन्छु, अनि बहिनी सानो सरगम, अनि साथीहरू भन्नुपर्दाखेरि वृद्धले हुनुहुन्छ प्यारी साथी हुनुहुन्छ सानो माया शेर्पा, अनि पुष्पाञ्जली राई, अनि माइजी हुनुहुन्छ किशोरी मेमाङ, अनि साथीहरू भन्नुपर्दाखेरि सुरज राई तुम्छ, लिम्बु विजय, कृष्ण तामाङ, रजपिरी काइला, सुरज थापा, सन्तोष कास्ले, अनि सुरज श्रेष्ठ, अनि तीर्थ राई, सन्देश गुरुङ र जति पनि अनुभव छेत्री अनि राई असफल आयुषलाई पनि उहाँले पनि धेरै सम्झेको छ सोचाइ सोच पनि भन्न चाहन्छु। अनि र जति पनि मलाई सुस्मिता नासिरिङ भनेको चिन्नुहुन्छ सम्पूर्ण साथीहरूलाई गुड नाइट सोच पनि मिठो माया मिठो सम्झना भन्दै जान्छु ल भाइ।
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो सुस्मिता नासिरिङ हुनुहुन्थ्यो है यता कुविदबाट उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्री अनि मिठो निन्द्रको कामना गर्दै बाहिरिनु भएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यो रातिको समयमा यति बेला हामीलाई कार्यक्रममा देश विदेशबाट फोन कल आउने क्रम एकदमै जारी नै छ पक्कै पनि हामी तपाईँहरूको फोन कल लिने अनि तपाईँहरूसँग मिठो कुराकानी गर्दै रात्रिकालीन सन्देश लिने भनेर कार्यक्रमको जमर्कामा नै हामी तत्परता नै छौँ र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
5: हेलो नमस्ते।
0: हजुर नमस्ते। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: बोल्दैछु काठमाडौँबाट भूमिका राई।
0: हजुर काठमाडौँबाट भूमिका राई।
5: हजुर
0: हजुर भूमिका जी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ?
5: यतिखेरको समयमा तपाईँलाई नै सुन्दैछु भर्खरैदेखि मनपर्छ है त।
0: ओहो भर्खर भर्खर प्रोग्राम अन गर्नुभयो प्रोग्राम सुन्दै हुनुहुन्छ?
5: हजुर एकदमै सन्चै हुनुहुन्छ?
0: हजुर एकदमै सन्चै आरामै छु। अनि तपाईँले के कस्तो हुनुहुन्छ सुनाइदिनुहोस्।
5: मेरो पनि एकदम ठिकै आराम कुशलै छु भन्नुपर्छ है त।
0: हजुर हजुर अनि खानपिन लिनुभयो कि छैन नि?
5: खाना मेरो भइसक्यो खाना खाएर ओछ्यानतिरै अनि हल्का पानी परिरहेछ।
0: हजुर हजुर
5: अनि त्यस्तै ओछ्यानतिर पल्टिँदै तपाईँले सुन्दैछु भन्नुपर्छ है त।
0: ओहो भनेपछि काठमाडौँतिर पानी पर्न थालिसक्यो? ल ठिकै छ अनि धेरै समय पछाडि सम्झिनु भयो के कामतिर बिजी व्यस्तता हुनुहुन्छ आजभोलि?
5: त्यस्तो खासै बिजी त होइन अब देश अल्छी मान्छेको निन्द्रै प्यारो चाँडै सुतिहालिन्छ त्यही कारणले हो। अब दिनमा त अब ड्युटी जाने आउने हुन्छ अब बिहानै जानुपर्ने हुन्छ त्यही भएर छिट्टै सुतिहालिन्छ भन्नुपर्छ है त।
0: ए हजुर भनेपछि अब आजभोलि बिस्तार बिस्तार चिसो महिना लाग्ला लाग्ला जस्तो छ निन्द्रा अलिकति छिटो लाग्न थालेछ त्यसो भए ओके पक्कै पनि ल एकदमै खुसी लाग्यो आज कार्यक्रममा जोडिनु भएको छ एकदम खुसी लाग्यो आगामी दिनमा पनि जोड्दै गर्नुहोला र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ है।
5: विशेष गरी हजुरलाई गुड नाइट शुभ सपनी आफ्नो मनको मान्छेलाई देख्नु होला
0: भन्न चाहन्छु। हजुर धन्यवाद तपाईँले पनि सोही कामना छ।
5: हुन्छ फर्स्ट अफ अल त अनि विशेष गरी पूर्वेली आकाश राई अल्का बान्तवा आशिष नाइन बस्नेत कमला मुखिया मुना मुखिया सिर्जना मुखिया सानुमाया शेर्पा अनि अनु शेर्पा अनि सरी छेत्री ढकाल धर्मदा रोमन मुक्तान तामाङ राई असफल आयुष दीपक परिवर्तन मगर सुरज राई टुङ्ता सरी सुसारा दिलदी खिरिया रन्जित राई अनि सुरज धेरै साथीहरू हुनुहुन्छ है मलाई चिने सम्पूर्ण सम्पूर्ण साथीहरूलाई गुड नाइट भन्दै छुट्टिन्छु ल बाई बाई।
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा सो उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अनि शुभरात्री भन्न चाहन्छु र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ यस कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि 9860525525 कार्यक्रममा कल गर्दै जोडिनुहोला र यति बेला कोही साथी लाइन

0: कामलाई ना अनि साथीहरूलाई मिठो सम्झना भन्न चाहन्छु। त्यसै गरी कुबेती हुनुहुन्छ प्यारे मान्छे कल्पना तामाङलाई पनि गुड नाइट शिवरात्री मलाई मिठो सम्झना प्यारी भन्न चाहन्छु। अनि त्यसै गरी नेपाल फेरि हुने प्यारी हुनु राई भावनामा भयो दुर्गा कटिवाल रिमा थामीलाई पनि गुड नाइट शिवरात्री मिठिङ गरेको कामना देवीमा मिठो सम्झना भन्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ मलाई साथीहरू हुनुहुन्छ फर्स्टली जीवन भाविन बेस्ट कुशल कामीलाई त्यहाँ बिहानी मानव अभि द्रुत छेम जीवन सुन्दास शङ्ख लिम्बू वसन्त श्रेष्ठ गगन त्याजुमे अन्जान थुलुङ राजुवाई गाईला दाई लिम्बू विजय राजगाली मगर राई पिठेलाई भने गुड नाइट शिवरात्री धेरै माया मात्रै सम्झना भन्न चाहन्छु। अनि त्यसै गरी हुनुहुन्छ प्यारी सुमित्रा हासिम लिम्बू युनिस तामाङ सपना तामाङ महकानलाई पनि गुड नाइट शिवरात्री ए प्लस रञ्जना बाहिङ्गलाई पनि गुड नाइट शिवरात्री धेरै माया मात्रै सम्झना भन्ने म चाहिँ बिताउन चाहन्छु है त सुनाउँछ भाइ।
1: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो जुनिता चामलिङ राई हुनुहुन्थ्यो है यति बेला कुविदबाट नै हुनुहुन्थ्यो र उहाँले पनि सम्पूर्ण साथीहरूलाई आफन्तजनमा शुभरात्री अनि मिठो निन्द्रको कामना भन्दै बाहिरिनु भयो धेरै धेरै धन्यवाद छ अनि शुभरात्री व्यक्त गर्दछु र यसै गरी तपाईँहरू पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ। कार्यक्रममा कल गर्नका लागि नम्बर रहेको छ 9860552555 सो नम्बरमा तपाईँहरूले पनि कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने हामी एकदमै मिठो अनि रमाइलो गीत राख्छौं गीतपछि तपाईँहरूको माझमा फेरि पनि आउनेछौ तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला है।

0: हजुर, एकदमै मिठो अनि रमाइलो यो गीतहरू हामीले राखिसक्यौँ। गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा जोडिनका लागि, नम्बर एकदमै खुल्ला छ र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
1: हेलो, गुड इभिनिङ, रात्रिकालीन अभिवादन हजुर। नमस्कार।
0: नमस्कार हजुर, रात्रिकालीन अभिवादन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, खबर एकदमै ठिकै छ। हेर्नुहोस्, एकदमै ठिकै छ, राम्रो रमाइलो छ। बरु सुनाउनुहोस् न, तपाईँको के कस्तो छ?
1: मेरो खबर एकदम ठिकठाक छ, ड्युटी चलिरहेछ, ड्युटी गयो आयो, खाना पकायो खायो, यसो प्रोग्रामहरू सुन्यो, यसरी नै दिनहरू बितिरहेछ भन्नुपर्छ। मौसम चाहिँ आजको दिन चाहिँ शीतल शीतल थियो भन्नुपर्छ, अरू सबै ठिकठाक छ है त।
0: हजुर हजुर, होस्, ड्युटी गर्ने जाने कामहरू हुँदैछ है?
1: हजुर, ड्युटी जाने आउने कामहरू चलिरहेछ, सबै ठिकै छ भन्नुपर्छ मलाई क्षेत्रको खबर। अनि हजुरहरूको खानापिना भयो कि नै?
0: हजुर, एकदमै खानपिन भएर नै कार्यक्रममा जोडेका छौँ है, हाम्रो त खाना भएर नै कार्यक्रममा जोडिएको हो।
1: ए ठिकै छ, म पनि खानापिना नै खाएर हजुरहरूको प्रोग्राम सुन्दै बसिरहेको भन्नुपर्छ है हजुर।
0: हस् हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
1: हुन्छ, रात्रिकालीन सन्देश राख्नु पर्दा फर्स्ट अफ अल त यति मिठो रात्रिकालीन सन्देश प्रोग्राम चलाउनुहुन्छ हजुरको लागि शिवरात्रि बधाई भन्न चाहन्छु।
0: हजुर धन्यवाद,
1: मोस्ट वेलकम गरे। त्यस्तै गरेर टेक्निसियनमा रहेर हजुरलाई सपोर्ट गर्नुहुनेलाई पनि शुभरात्रि, गुड नाइट भन्न चाहन्छु। र अनि हाम्रो हेलम्बु एफएम रेटिङलाई गुड नाइट, शुभ सपनीको कामना गर्न चाहन्छु। र मेरा केही साथीहरूको नाम लिनु पर्दाखेरि, साथीहरू त नै हुनुहुन्छ, भोजपुरतिर हुनुहुन्छ बुनुमिते प्रेम रानिसा, तापेसुतिर हुनुहुन्छ दुर्गा कटौल, उमेश चामलिङ, सविता शेर्पा, अनि हुनुहुन्छ शङ्खसभातिर हुनुहुन्छ रञ्जना पायङ राई, सुनिता कुलुङ, हरपल रोशनी, राजगले मगर, सिम्पल चलेना गुरुङ, बिलुसाना याम्पु, दिलु याम्पु, केटीतिर हुनुहुन्छ बोइनी स्मारिका, अनि धरानतिर हुनुहुन्छ सुरेन भाइ, तेजनतिर हुनुहुन्छ नवीन भाइ, अनि अरू भर्खरै कल गर्दै हुनुहुन्थ्यो पाँच छ घर भइहाल कुवेतमा हुनुहुन्छ जुनिता चामलिङलाई, चामलिङ साथीलाई धेरै मिस गरेको छु, गुड नाइट, शुभ सपनीको कामना भन्न चाहन्छु। अनि हुनुहुन्छ देसाङतिर हुन्छ भावना चामलिङ, अनि रमिला राई, उदयपुरतिर हुन्छ मिना चामलिङ, नम्रता राई, अनि मरौ किराबारतिर हुन्छ बहिनी सोनी, अनि मेरो घर फ्यामिलीलाई पनि गुड नाइट, शुभ सपनीको मिठो कामना गर्न चाहन्छु। र अहिलेको समयमा जसरी फेसबुक लाइभ मार्फत प्रोग्राम सुनेर बस्नुहुन्छ सम्पूर्ण मेरा परिचित
0: साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएकोमा सो धेरै धेरै धन्यवाद। सतीकेजी हुनुहुन्थ्यो र यसै गरी पालो तपाईँहरूको नै हो कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि नम्बर एकदमै खुल्ला छ। यति बेला कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, तपाईँको शुभ नाम एकचोटि दोहोऱ्याइदिनुहोस्। हजुर, अनि के गर्दै हुनुहुन्छ नि तपाईँ यति बेलाको समयमा? हजुर बसिराख्नु भएको छ, अनि खानपिन गर्नुभयो कि छैन नि? हजुर एकदमै खाना हाम्रो पनि भइसक्यो, खाना भएर नै कार्यक्रममा जोडेका छौँ। अनि सुनाइदिनुहोस् के छ तपाईँको खबर नयाँ नौलो?

0: ठिकै छ, राम्रो अनि रमाइलो छ, समग्रमा सबै ठिकै छ, राम्रो नै छ भनौ न है। हजुर ल, अनि आज कार्यक्रममा जोडिनु भएको छ, दिनहरू के कस्तो हुँदैछ, कामहरू कसरी अगाडि बढ्दैछ नि तपाईँको? हजुर, समग्रमा ड्युटी जाने आउने कार्यहरू गर्ने गर्दै हुनुहुन्छ है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
1: गोबरतिर हुनुहुन्छ नाना बहिनी, मित्रलाई सम्झना छ है भन्छु, अनि साथीहरू सम्झिनु पर्दाखेरि पनि सम्झना योगदान, अनिल राई, राई केशव, रन्जित सर, सुरत राई, युज्याङ सर, अनि लगायत साथीहरू धेरै हुनुहुन्छ,
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा, राई सनिसा हुनुहुन्थ्यो, सो उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र अब हामी कमेन्ट तर्फ लाग्छौ। कमेन्ट गर्नु भएको छ सुनिता तामाङ हुनुहुन्छ, गुड नाइट एभ्री वान भन्नुभएको छ, धन्यवाद छ तपाईँले पनि, शुभरात्रि अनि मिठो निन्द्रको कामना। र यसै गरी अर्को साथीको कमेन्ट रहेको छ, हेलो दाई, गुड इभिनिङ, नमस्ते, म सानमाया शेर्पा फ्रम सङ्खुवा सभा र हाल कुबिदबाट प्रोग्राम सुन्दैछु। नाइट विशेषमा प्यारी मामुको लागि मिठो सम्झना, मिडिया प्रेमी निमु शेर्पा, दिलदुखी रिया, सुरज राई तुम्छा, सुरज राजवी, रही काइला, लिम्बु विजय, सुस्मिता नछिरिङ, तीर्थ राई लगायत सम्पूर्णको लागि भन्नुभएको छ, धन्यवाद छ सानो मायाजी, तपाईँले पनि शुभरात्रि अनि गुड नाइट अल भन्नुभएको छ। कतिवटा इभान्जलिना हुनुहुन्छ, सो धन्यवाद छ इभान्जलिनाजी, तपाईँले पनि शुभरात्रि अनि मिठो निन्द्रको कामना व्यक्त गरी। अनि मिस यु अल फ्रम तीन झुरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबबाट कमल श्रेष्ठ भन्नुभएको छ, कमलजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्दछु। अनि हेलो दर्शन, नमस्ते, गुड इभिनिङ सर, हजुर म पनि प्रोग्राम सुन्दैछु, भोजपुर घर भई हाल साउदीबाट, सम्झिनु पर्दा राज घले मगर, गगन तेह्र थुमे, शमशेर लिम्बु, रामकुमार लिम्बु, किराती, अर्पणा कुलुङ राई, सफल आयुष, रमला साम्फाङ राई, गीता लिम्बु, अनमोल छेत्री, सिम्पल सरिना गुरूङ लगायत सबैजनाको लागि भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद छ राजेशजी, तपाईँले पनि शुभरात्रि अनि मिठो निन्द्रको कामना व्यक्त गर्दछु। अनि हेलो नमस्ते हजुर, म पनि प्रोग्राम सुन्दैछु है भन्नुभएको छ, प्रेमबहादुर प्रेमबार अधिकारी हुनुहुन्छ, सो धेरै धेरै धन्यवाद छ प्रेमजी, तपाईँले पनि शुभरात्रि गर्दछु। अनि लेख्नु भएको छ, हेलो नमस्ते, इट्स मी झापा घर भए हाल मलेसियाबाट, समीक्षा शेर्पा भन्नुभएको छ, गुड नाइट दादा, जीवन फाविन लिम्बु विजय, राज विराही काइला, कृष्ण तामाङ, अञ्जना शङ्कर कोइराला, त्यसै गरी सुस्मिता लिम्बु यखा, कल्पना तामाङ, अनि शिशिर चञ्चले, सन्तोष काफ्ले, सुस्मिता नछिरिङ, दिल्सा राई, सुरज राई, त्यसै गरी सुस्मी सानुमाया शेर्पा, मिसिङ रेवत लगायत सबैजनाको लागि गुड नाइट भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद छ उहाँले पनि शुभरात्रि मिठो निन्द्रको कामना व्यक्त गर्दछु। र अर्को साथीको कमेन्ट रहेको छ, हेलो गुड इभिनिङ दाई, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ, म चाहिँ स्वर्गम सन्ध्या गुरूङ ताप्लेजुङबाट, र नाइट विशेष राख्नुपर्दा सबैजनाको लागि गुड नाइट, हेभ अ स्विट ड्रीम भन्नुभएको छ, सन्ध्या गुरूङ हुनुहुन्छ यति बेला ताप्लेजुङबाट, सन्ध्याजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ, गुड इभिनिङ सेवा हजुर, सुन्दैछु है काठमाडौँबाट भन्नुभएको छ, भूमिका राई हुनुहुन्छ, सो उहाँसँग हामी कुराकानी पनि गर्ने जमर्क मिलेको थियो, सो उहाँलाई धेरै धेरै धन्यवाद छ भूमिकाजी, तपाईँले पनि शुभरात्रि। अनि लेख्नु भएको छ, जलबिरेको साथी सरस्वती श्रेष्ठलाई सम्झना भन्नुभएको छ है, बुद्ध वज्राचार्य हुनुहुन्छ, धन्यवाद छ, सुस्मिता नछिरिङ हुनुहुन्छ, उहाँसँग पनि हामी कुराकानी गर्ने जमर्क मिल्यो, सो धेरै धेरै धन्यवाद छ उहाँले पनि। अनि लेख्नु भएको छ सन्ध्या लिम्बू हुनुहुन्छ, गुड नाइट अल भन्नुभएको छ सन्ध्या लिम्बूजीलाई। अनि पीके राईजीलाई पनि धन्यवाद छ, रोमन मुक्तानजीलाई पनि शुभरात्री गर्दछु। अनि हेलो नमस्ते, खाना खानु भयो त दाई हजुर, सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु नि काठमाडौँबाट, रेजिना भन्नुभएको छ। रेजिनाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री गर्दछु। अनि त्यसै गरी हजुर सर हजुर नमस्कार, रात्रिकालीन अभिवादन।

म पनि प्रोग्राम सुन्दैछ है तनहुबाट भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद छ टेकु क्षेत्री हुनुहुन्छ है, टेकुजी हुनुहुन्छ। सो धन्यवाद छ टेकुजीलाई पनि, शुभरात्रि गर्दछु। अनि त्यस्तै गरी सबै सबैजनालाई नमस्कार भन्नुभएको छ सिन्धु वान टेलिभिजनबाट, र फलो पनि गरिदिनु होला सिन्धु वान टेलिभिजनमा है साथीहरूले। आगामी दिनहरूमा हाम्रो प्रोग्रामहरू त्यहीँबाट प्रसारण हुनेछ, यही कुरो पनि जानकारी गराउँदछु। अनि त्यस्तै गरी लेख्नु भएको छ, हेलो दादा हजुर नमस्ते, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ भन्नुभएको, म एकदम सन्चै आरामै छु र म पनि प्रोग्राम सुन्दैछु नि सुनखानीबाट। दीपिका भन्नुभएको छ, मिस यु, गुड नाइट टु अल माई फ्रेन्ड, बाई बाई गर्नुभएको छ, धन्यवाद छ तपाईँले पनि। अनि गुड नाइट जस्ट फर यु एण्ड निशा मगर, कल्पना तामाङ, बिना मगर, त्यस्तै गरी भूमिका राई, कुसुम तारामी गुरुङ, मीडिया प्रेमी मगरनी आयुष लगायत अल फ्रेण्डको लागि गुड नाइट भन्नुभएको छ। जनक रजली हुनुहुन्छ, जनकजीले पनि धेरै धेरै धन्यवाद छ। अनि कमला लिम्बू हुनुहुन्छ, नमस्ते अनि मिस यु भन्नुभएको छ, कमलाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि। अनि नमस्ते दाई, म पनि प्रोग्राम सुन्दैछु रामेछाबाट, रेसु तामाङ, मिस यु अल भन्नुभएको छ। सुजी हुनुहुन्छ यति बेला रामेछाबाट, यति मिठो कमेन्ट गरिदिनु भयो, तपाईँले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्दछु। अनि त्यसै गरी शुभरात्रि, नमस्कार हजुर, म पनि प्रोग्राम सुन्दैछु उदयपुरको चौदण्डीगढीबाट है त भन्नुभएको छ, ठेक बहादुर पुमाजी हुनुहुन्छ। सो धेरै धेरै धन्यवाद छ ठेक बहादुरजी, तपाईँले पनि शुभरात्रि, धेरै धेरै सम्झना अनि मिठो निद्राको कामना। अनि हजुर नमस्ते, म पनि प्रोग्राम सुन्दैछु नि स्याङजी, स्याङजाको कारीकोट एक ठुङकोटदेखि भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद छ यति बेला हामीलाई स्याङजाबाट प्रोग्राम सुन्दैछु सुन्दै हुनुहुन्छ भनेर जानकारी गराउनु भएको छ है। सिओन रेशमीजीलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्दछु। राजेशजीलाई पनि धन्यवाद है। अनि लेख्नु भएको छ, रात्रिकाली नमस्कार हजुर, म सुरोज राई तुम्सा भोजपुर घर भई हाल मलेसियाबाट भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ। र नाइट विशेष राख्नु पर्दा सरतीर्थ योगिनी मेहाङ लिम्बु रोमन मोक्तान शब्द अनु राईनी राज कला अस्मी सोताङ लगायत सबै सबैजनाको लागि शुभरात्रि भन्नुभएको छ। सुरजजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि। हेलो दर्शन नमस्ते हजुर, म पनि प्रोग्राम सुन्दैछु है पोखराबाट भन्नुभएको छ, जसबिन मगर्नी हुनुहुन्छ, सम्पूर्ण साथीहरूलाई शुभरात्रि गर्नुभएको छ, धन्यवाद छ। अनि योगेन इमेहाङ लिम्बु हुनुहुन्छ, उहाँले पनि सबैजनालाई शुभरात्रि गर्नुभएको छ, धन्यवाद छ। अनि सफल राई आयुष हुनुहुन्छ, आयुषजीले पनि धेरै धेरै धन्यवाद। अनि सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्ते गर्नुभएको छ, धन्यवाद छ तपाईँले पनि। अनि कृष्ण ब्लोन तामाङ हुनुहुन्छ, उहाँले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्दछ। अनि त्यस्तै गरी रमला साम्पाङ राई हुनुहुन्छ, गुड नाइट सबैजनाको लागि गर्नु भएको छ, रमलाजीले पनि धेरै धेरै धन्यवाद। अनि हेलो सर हजुर नमस्कार, सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु है सबैजनाको लागि शुभरात्रि भन्नुभएको छ। मुना राई हुनुहुन्छ, मुनाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्दछु। अनि ईश्वरी मेङवाङ राई हुनुहुन्छ, ईश्वरीजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि, मिठो निन्द्रको कामना। अनि विनोद सेमजोङ हुनुहुन्छ, मिस यु है सबैजनालाई गर्नु भएको छ, धन्यवाद छ तपाईँलाई पनि। अनि अमिना सुनवार हुनुहुन्छ, सबैजनाको लागि नमस्कार, गुड नाइट गर्नु भएको छ, धन्यवाद छ तपाईँले पनि शुभरात्रि। अनि सिमरिका थापा हुनुहुन्छ, गुड नाइट गर्नु भएको छ, धन्यवाद छ सिमरिकाजी तपाईँले पनि। अनि माया लामा हुनुहुन्छ, नमस्ते दाई, सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु नि भन्नुभएको छ, धन्यवाद छ। अनि सुनिता तामाङ हुनुहुन्छ, सबैजनालाई शुभरात्रि गर्नु भएको छ, धन्यवाद छ उहाँले पनि। र अब भने हामी कार्यक्रमबाट बाहिरिनुपर्ने बेला भएको छ श्रोता। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो, सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र कल लगाउनु भयो, कल गर्नुभयो, कल लागेन र कल उठेन भनेर पनि उदास कहिले पनि नहुनुहोला। भोलिको बसाइमा कल अवश्य लाग्नेछ, कल ट्राई गर्न भने कहिले पनि नभुल्नुहोस्। कल ट्राई गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। अनि तिनजेलसम्म हामीलाई फेसबुक लाइभबाट अत्यन्तै मिठा मिठा अनि रमाइला रमाइला कमेन्ट गरेर हामीलाई एक घण्टाको अवधिभर साथ अनि सपोर्ट गर्नुहुने हाम्रो सम्पूर्ण फेसबुकमा सहजता रूपमा फ्रेन्ड हुने साथीहरूको लागि सबै सबै कमेन्ट गर्नुहुने साथीहरूलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि। मिठो निन्द्रको कामना, आगामी दिनमा पनि यस्तै यस्तै मिठा मिठा अनि रमाइला कमेन्टहरू हामीले वाचन गर्न पाऊ, यही कामना व्यक्त गर्दछु। अनि यतिन्जेलसम्म एक घण्टाको अवधिभर हामी सँगै रेडियोको माध्यमबाट
इन्टरनेटबाट मोबाइलको माध्यमबाट लगायतका अन्य विभिन्न संचार माध्यमबाट प्रोग्राम सुनेर एक घण्टा अवधिभर हामी सँगै सहयात्रा गर्नुहुने सम्पूर्ण तमाम आदरणीय आमा बुबा दाजुभाइ दिदीबहिनी लगायत सबैजनामा शुभरात्री अनि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। अनि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाईबाट भने म कार्यक्रम प्रस्तुता आयुष सिंह तामाङ पनि विदा हुन चाहन्छु। अवस्था नमस्कार, शुभरात्री।

Time check. It's 10 p.m. अहिले रातिको 10 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बा एफएम र रेडियो जगलबाट एकै साथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल असोज 5 गते सोमबार, भाद्र शुक्ल पक्ष दशमी तिथि, ईस्वी सन् 2026 सेप्टेम्बर 21 तारीक, नेपाल सम्बत 1146। आज विश्व शान्ति दिवस पनि आज बिहान सूर्य उदय 5:52 समयमा हुँदैछ भने सूर्य अस्त भने साँझ ठीक 6 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। रसुवा भटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। 73 जिल्लाका 6132 वडामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न। 70 वर्ष उमेर हद र 2 कार्यकालको प्रस्ताव अगाडि बढ़ाउन ओली अनिच्छुक। मनास्लुमा हिम पहिरो जाँदा नेपाली गाइड सहित 2 जनाको मृत्यु। आगामी बिहिबारदेखि भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह। साउदीको राजधानीमा ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेको हुथीको दावी। र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद महिला भलिबलमा नेपालको पहिलो जीत। साझा खबरको शुरूमा स्थानीय खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक गढ़ी नगरपालिकाका 14 वडामा वडा सभापति निर्वाचित भएका छन्। नगरपालिकाभित्रका सम्पन्न वडा अधिवेशनबाट सबै वडामा नयाँ नेतृत्व चयन भएको छ। निर्वाचित वडा सभापतिहरूमा वडा नम्बर 1 निरबहादुर तामाङ, 2 लालबहादुर थापा, वडा नम्बर 3 शान्ति तामाङ, 4 रेशम श्रेष्ठ र 5 बिर्ख बहादुर तामाङ रहेका छन्। यसै गरी वडा नम्बर 6 मदन राईमाझी, 7 सुशील तामाङ र 8 कारसाङ तामाङ, 9 भगवान गिरी र 10 लव खड्का सभापतिमा निर्वाचित भएको छ। यसै गरी वडा नम्बर 11 नकुल गिरी, 12 जीत बहादुर आले मगर, 13 हरिबहादुर नेपाल, 14 नेत्र बहादुर बस्नेत वडा सभापतिमा निर्वाचित भएको छ। 14 वडामा नेतृत्व चयन भएसँगै चौतारा सागरचोक गढ़ी नगरपालिकामा पनि कांग्रेसको वडा तहको संगठनात्मक संरचना थप व्यवस्थित बनेको नेताहरूले बताएका छन्। महाधिवेशन अन्तर्गत वडा तहबाट चयन भएका प्रतिनिधि तथा नेतृत्वहरूले आगामी अधिवेशनको प्रक्रियाको रूपमा समेत भूमिका निर्वाह गर्ने भएका छन्। राष्ट्रिय अपाङ्गता एकता केन्द्र नेपालले जलवायु अनुकूलता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। युरोपियन युनियनको सहयोगमा आयोजित कार्यक्रममा चौतारा साँगाचोक गढ़ी नगरपालिकाका विभिन्न शाखा, नगरस्तरीय अपाङ्गता समन्वय समिति तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासंघ नेपालका पूर्व अध्यक्ष डाक्टर वीरेन्द्र राज पोखरेल र त्रिभुवन विश्वविद्यालयका प्रधान अध्यापक डाक्टर मदन सिग्देल जलवायु परिवर्तन तथा अपाङ्गता अधिकारका विषयमा अभिमुखीकरण गरिएको थियो। नगर सामाजिक विकास समितिका संयोजक वडा नम्बर 13 वडा अध्यक्ष रामप्रसाद गौतमले कार्यक्रमले स्थानीय नीति निर्माणमा सहयोग पुग्ने बताउनु भएको थियो। कार्यक्रममा नगरपालिकाको प्रशासनिक भवन अपाङ्गता मैत्री नभएको विषय उठेपछि समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएको छ। विपद व्यवस्थापन शाखाका चिरञ्जीवी कटेलले विपद बहु सरकारवालाको विषय भएकाले जोखिम न्यूनीकरणमा सबैको सहकार्य आवश्यक रहेको पनि बताउनु भएको थियो। केन्द्रका अध्यक्ष टीकाराम पराजुले बलेफी र 12 विषयमा समेत कार्यक्रम सञ्चालन गरिने जानकारी गराएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 37 जना शाखा अधिकृतहरूको सुरुवात गरिएको छ। मन्त्रालयले यही असोज 2 गतेको निर्णयबाट शाखा अधिकृतको सुरुवात गरिएको छ। सुरुवात हुने अधिकांश शाखा अधिकृतहरू गाउँपालिकामा प्रमुख प्रशासनिक
अधिकृतको रूपमा रहेका छन्। केही पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भने सिंहदरबारबाट पठाएको छ भने केही पालिकामा प्रमुख प्रशासकीय अधिकृत सिंहदरबार र माताहातका कार्यालयमा तानिएका छन्। मन्त्रालयको निर्णय अनुसार दोलखाको 3 सहित बागमती प्रदेशका 16 पालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएको छ। यसैगरी बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको 5 पोखरी थाङपाला गाउँपालिका, भोटेकोशी गाउँपालिका, त्रिपुरा सुन्दरी र हेलम्बु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको शुरूआत भएको छ भने रामेछापको गोकुल गंगा र सुनापतिको प्रमुख पनि फेरिएका छन्। यसै गरी सिन्धुलीको गोलन्जोर, फिकल गाउँपालिका, काभ्रेको रोशी गाउँपालिका तथा ललितपुरको कोन्जुसोम र महाङकाल गाउँपालिका, रसुवाको उत्तर गैया, नुवाकोटको लिखु र मकवानपुरको बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सुरुवात गरिएको छ। साझा खबरमा अब राष्ट्रिय खबर। भटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1436 जना पुगेको छ।